नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 30 गते मंगलबार, असार कृष्ण पक्षको औंसी तिथि, सन् 2026 जुलाई 14 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन सामान्य रहनेछ। बोल्दा ख्याल गर्नुपर्ने दिन रहेको छ। व्यापार व्यवसायमा गरेको तपाईको लगानीको फल अरूले लिन सक्ने भएकाले ख्याल गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राज्यको तर्फबाट तपाईलाई सेवाको अवसर मिल्ने योग रहेको छ। वृष राशि। आज तपाईले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार व्यवसायमा सहकार्य गरेर अगाडि बढ़े लाभ मिल्नेछ। शत्रुबाट पनि प्रशंसा हुने दिन रहेको छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। मिथुन राशि। तपाईको आजको दिन राम्रो रहेको छ। आज मान सम्मान प्राप्त हुनेछ। परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ। सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्छ। धार्मिक क्षेत्रमा मन जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। कर्कट राशि। तपाईको आजको दिन धेरै राम्रो रहेको छ। शिक्षामा सुधार हुनेछ। आमदानीका स्रोत बढ़नेछन्। गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ। सिंह राशि। तपाईको आजको दिन राम्रो रहेको छ। गरेको कामबाट नाफा हुनेछ। बोलीको प्रभाव राम्रो हुनेछ। परोपकारका भाव मनमा आउनेछन्। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन रहेको छ। कन्या राशि। सहकारी गरेर अगाडि बढ़नु उचित हुनेछ। सम्पत्तिको जोहो गर्नुहोला। पारिवारिक भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ। सामाजिक काममा आज मान सम्मान प्राप्त हुनेछ। तुला राशि। आज तपाईको दिन राम्रो रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। समाजमा मान सम्मान बढ़ने दिन रहेको छ। मित्रता बढ़नेछन्। शत्रुको पनि सहयोग मिल्नेछ। परिवारमा भने खटपटी बढ़ने जोखिम रहेको छ। वृश्चिक राशि। तपाईको आजको दिन सामान्य रहनेछ। थोरै बोल्न सके आय आर्जन बढ़नेछ। आफन्तबाट धोका मिल्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अप्नाउनु पर्नेछ। धनु राशि। आज आमदानी बढ़नेछ। स्वास्थ्यमा समस्यामा सुधार देखिनेछ। काममा सफलता मिल्नेछ। शत्रु बढ़ने भएकाले सचेत भएर अगाडि बढ़नुपर्ने देखिन्छ। काममा भने मेहनतको खाँचो देखिन्छ। मकर राशि। तपाईको आजको दिन राम्रो रहनेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। श्रमको फल प्राप्त हुनेछ। दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ। प्रियजनसँगको भेटले मन खुशी हुनेछ। यात्रा गर्दा भने सचेत हुनुपर्नेछ। कुम्भ राशि। तपाईको आजको दिन राम्रो रहनेछ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। बिहान उठेर शिव भजन सुन्नुहोला। व्यापार व्यवसायमा आंशिक फाइदा हुनेछ। साना कुरामा पनि रिस उठ्ने भएकाले समन्वित भएर अघि बढ्नु पर्नेछ। परिवारको साथ भने मिल्नेछ। अन्तिममा मीन राशि। आजको तपाईको दिन राम्रो रहनेछ। काम गर्दा जोगिन सकेन भने हरेक क्षेत्रमा आमदानी बढ्नेछ। मनमा भएका कुराहरूसँग साट्नु उचित हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन रहेको छ। अध्ययनमा रुचि बढ्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्म विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: मिठो पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
3: यी यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
5: यही आउँदो साउन 2 गते पहिलो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
5: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
6: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
5: दिसा पिसाब एवं पेटको समस्या
6: तौल गडबड हुने वा थाइराइडको समस्या
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु
6: फोन नम्बर 0564142333 र 9678187।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Wat in Department Bhavan Sangai Mobile 98562493 ra 98562873
2: आमा प्रकाश दाइको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीबी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो साइन्चेट
11: अहिले बिहानको 6 बज्यो
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98162695301
13: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
14: आज 2083 साल असार 30 गते मंगलबार सन् 2026 जुलाई 14 तारीक असार कृष्ण पक्षको औंसी तिथि
15: काया कैरन का साथ में
14: किसान पाइप प्रोडक्ट्स प्राली
15: राष्ट्र कुसान किसान
14: अ कम्प्लीट पाइपिंग सोल्यूशंस
13: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट
14: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने नारायणगढ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध
13: बढ्न थाल्यो बजार भाव जेठमा मूल्य वृद्धि 5.22% बलियो सरकारलाई शेयर बजारको रातो झण्डा
14: 100 नम्बरका 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित भूमि तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव
16: हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो यो स्टन्ट भयो यस्तो स्टन्टले चल्दैन फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो उहाँहरूले अर्को कुरा पनि सुन्नु पर्यो त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ राम्रो ठाउँमा पुगिन्छ होला
13: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै
14: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
17: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
17: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
18: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। Major appliances, बेचरको बानी लाग्छ।
19: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
21: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
22: फोन 056-494-333, 493-555।
13: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा लगातार जसो परेको पानी र अवरूद्ध सड़क बारेको खबर। बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ। गैराती देशको सुदूरपश्चिम बाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो। बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा बागमतीको चितवनमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको छ। चितवनसँगै तनहु, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ। हिजोदेखि लगातार पानी परिरहेको हो र पानी पर्ने क्रम रोकिएको छैन। अहिले पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। आज र भोलि पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना यथावत छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। ती कोशी प्रदेशका तराई र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
23: यसैबीच लगातारको ठूलो वर्षापछि नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही, नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ़न अनुरोध गरेको छ। निरन्तरको पानीका कारण मोगलिन नारायणगढ़ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सड़क अवरूद्ध हुँदा बीच बाटोमा अल्पत्र परेका एम्बुलेन्स लगायत अन्य गाड़ीहरूलाई पहिरो हटाएर गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म यस सड़क खण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ। यसैबीच आपतकालीन सहयोगका लागि नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 1144 जिल्ला आपतकालीन केन्द्रको 1234 तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
0: यस्तै अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनीको राजमार्गको कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि तातो पानी नाका अवरूद्ध छ। नेपाल चीनबीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका दुई कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि हिजोदेखि तातो पानी नाका ठप्प बनेको हो। अस्ति आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सड़क खण्डमा दुई मिटर सड़क भाँसिएपछि गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको छ। सड़क भाँसिएका कारण आवागमन रोकिएपछि सड़क डिभिजन कार्यालय चरीकोटसँग समन्वयमा खुलाउन र पहिरो पछ्याउन काम भइरहेको भोटेकोशी गाउँपालिका दुईका वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। सड़क अवरूद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै आजको नागरिक दैनिकले सानो वर्षा हुँदा पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेको खबर छापेको छ। हरेक वर्खायाममा यो दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाण्डुको तीनकुने माइतीघर जमल मित्र पार्क पुतली सड़क त्रिपुरेश्वर भोटेबहाल अनामनगर लगायतका क्षेत्रको सड़क जलमग्न हुन्छ। सड़क विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा मध्यम वर्षा हुँदा पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेका छन्। यसको पहिलो कारण हो सड़क विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोड़िने मंगाल। वैज्ञानिक अध्ययन नगरी बागमती विष्णुमती लगायत नदीको बहाव क्षेत्र अर्थात पानी बग्ने क्षेत्र घटाइएको र ती क्षेत्रले पानीको बहाव फेक्न नसकी सड़क तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको विज्ञहरू बताउँछन्।
23: वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्लो महिनामा उकालो लाग्न थालेको छ। यही क्रममा गएको जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गएको आर्थिक वर्षको जेठको तुलनामा यो वर्षको त्यही अवधिमा मूल्य वृद्धि दर 2.5% बिन्दुले बढ़ी हो। गएको वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मंगिरसम्म मूल्य वृद्धि दर 1.2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ़न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ़दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। आपूर्तिजन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल सिन्हाले स्वीकार गर्नुभएको छ। एक हप्ता अघि मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भए छै पछिल्ला महिनामा आपूर्तिजन्य कारणले मूल्यमा केही दबाव देखिएको उहाँले स्वीकार्नुभयो। बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढ़िरहेकाले बजारमा निक्षेप बढ़ेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। मौद्रिक नीतिमा जारी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि तरलता विस्तारै उपयोग हुँदै जाने उहाँको भनाइ छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गएको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 4.95% र गैर खाद्य तथा सेवा समूहको 5.37% छ। 2082 जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 0.54 र गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि 3.94% रहेको थियो। तर दाल तथा गेडागुडी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 0.93% घटेको छ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
2: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्यारे दुलै गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98468817
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना नारायणगढ मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध इको सड़क भाँसिँदा तातो पानी नाका ठप्प सानो पानी पर्दा पनि काठमाण्डौ जलमग्न हुने सधैँको समस्या बढ़न थाल्यो बजार जेठमा मूल्य वृद्धि 5.22% लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा देशभित्रै रोजगारी सृजना युवालाई स्वदेशमै अवसर र वैदेशिक पलायन घटाउने प्रतिबद्धताले ठूलो अपेक्षा जगाएको थियो सरकारले रोजगार सेवा केन्द्र रूपान्तरण एकद्वार व्यवसाय प्रणाली रिमोट वर्क नीति र सिप पासपोर्ट जस्ता योजना अघि सारे पनि 100 दिनपछि रोजगारी लगानी र आर्थिक गतिविधिमा अपेक्षित सुधार नदेखिएको भन्दै आलोचना भइरहेको सरकारले भने दीर्घकालीन योजनाको शुरूआत भएकाले नतिजा आउन समय लाग्ने तर्क गर्दै आएको छ साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ निलम्बर बडाललाई सरकारले रोजगारी सृजनाको क्षेत्रमा गरेका प्रतिबद्धता र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोध्नु भएको छ
8: यो वाचा र व्यवहार चाहिँ निकै परपर छ दुई किनार भयो तुरुन्तै भेटिने खालको देखिया छैन सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो त्यो चाहिँ खासै देखिएन एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एण्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो कुरो एउटै हो
9: रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ एउटा पक्षमा हेर्दाखेरि हाम्रो त भर्खर 100 दिन मात्रै भयो भन्नु भन्नुहुन्छ त्यो 100 दिन मात्रै भयो भने चाहिँ उहाँहरूले छोड दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको तपाईँले खै त गरेको भन्ने प्रश्न गर्ने
8: 35 वर्ष के भयो फलानुले के गर्यो भन्ने छैन त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको बरु के भन्नुहोस् हामी 100 दिनमा सक्दैनौ 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ भन्नुहोस् न हामी तयार छौ नि सोच्नलाई बोलाउनुहोस् हामी पनि सँगसँगै बसेर सोच दिउँला दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडाङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन र जसरी उहाँले यो 70 आउट अफ 100 पोइन्ट्स हामीले स्कोर गर्यौं भन्नुभएको छ यो खोइ कहाँ इन्डिकेट भएको छ मैले त बुझेको छैन अब म कम बुझा पनि हुन सक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म जीविको चाहिँ चलिरहेको छ म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने मैले होइन। त्यसै गरी अर्को के छ त भन्दाखेरि 37 खर्ब 4 अर्ब 55 करोड चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ। अर्को 729 अर्ब 28 करोड चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे। त्यसै गरी 863 अर्ब 56 करोड चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरेर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि। उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट बढ्यो जस्तो लाग्यो होइन। यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ। निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराख्या छ। उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने?
9: कहाँनिर चुक्यो सरकार?
8: सबैभन्दा ठूलो के भने उसले आशा यति धेरै जगाइदियो तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन। भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ। उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन। उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ। योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त? र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ। सेक्टर वाइज प्लान छैन। अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ। 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ। अनि डिजिटल नेपालको सपना देखेर हुन्छ? डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउँला नि देखाउँला नि सपना त्यसपछि डिजिटल नेपालको। हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो। यो स्टन्ट भयो क्या? यस्तो स्टन्टले चल्दैन। फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो। इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो। उहाँहरूले अर्को कुरा पनि सुन्नु पर्यो। त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला।
10: उहाँ हुनुहुन्थ्यो श्रम तथा प्रवासन विज्ञ निलाम्बर बडाल। उहाँसँग सरकारले गरेका रोजगारीका प्रतिबद्धतासँगै कति प्रभावकारी भए भन्ने विषयमा गरिएको कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला सरकारलाई शेयर बजारको रातो झण्डा शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ। 2/3 नजिकको बहुमतसहित रासोपाले सरकारको नेतृत्व गरेको 109 दिनमा शेयर बजारमा निराशा देखिएको छ। यो अवधिमा बजार खुलेका 73 कारोबार दिनमध्ये 47 दिन नेप्से ओह्रालो लागेको छ भने 26 दिन बढ़ेको छ। नयाँ सरकार बनेपछि राजनैतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुने लगायत कारण शेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो। तर अनुमान विपरीत शेयर बजार निरन्तर ओह्रालो लाग्यो, जहाँ लगानीकर्ताको आत्मविश्वास बढ़न सकेन। चैत 12 को नेप्से परिसूचक 2950 अंकमा थियो। 13 चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो। त्यसपछि अहिले असार 29 हिजोसम्म नेप्से 380 अंक घटिसकेको छ। नेप्से प्राय घटिरहँदा हिजो सोमबारसम्म 2570 अंकमा झरेको छ। यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ़न नसकेको पुष्टि हुन्छ। यस अवधिमा नेप्से परिसूचकसँगै शेयर बजारको आकार कुल बजार पूँजीकरण पनि झण्डै 6 खर्बले खुम्चिएको छ। गएका 3.5 महिनामा प्राय दिन बजार ओह्रालो लाग्दा नेप्से परिसूचक 380 अंकले घटिसकेको छ। नेप्से घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको हो। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
12: कान्छे, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
14: आहा, घर त साह्रै त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
7: याका किसान राम किशोर झा भन्नुहुन्छ, आँपका राम्रो फूल लागेपछि उत्पादन बढ्ने आशा थियो, तर हावाहुरी र असिनाले सब बर्बाद गरिदियो। फूल लागेको बेला कीटनाशक दवाई छरेका थियौं, त्यो लगानी समेत डुब्यो। खेती गरिएको क्षेत्रफल विस्तार भए पनि प्रतिकूल मौसम र रोग किराको प्रकोपले गर्दा यस वर्ष मधेसमा आँप उत्पादन 21% घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। मधेसमा जलवायु परिवर्तनको प्रभाव धान वा आँपमा मात्रै सीमित छैन, पछिल्ला केही वर्ष यता मनसूनको अनिश्चितता, लामो खडेरी, असिना, हावाहुरी र अत्यधिक वर्षा जस्ता चरम मौसमी घटनाले खाद्यान्न, तरकारी, फलफूल तथा नगदे बाली सबैमा प्रत्यक्ष असर गरेको छ। बाली भिट्याउने समयमा हुने अतिवृष्टिले पाकेको उत्पादनमा समेत क्षति पुगेको छ। जलवायु परिवर्तनले मौसमलाई अनिश्चित बनाउँदै जाँदा मधेसको कृषि र त्यसमा निर्भर लाखौं परिवारको जीविकोपार्जन संकटमा पर्दै गएको छ। मधेसका किसानमाथि मौसमको दोहोरो मार सको खबर अन्नपूर्ण पोस्टमा छ।
6: अब विदेशको खबर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूस विरूद्ध समर्थन जुटाउन हिजो फ्रान्स पेरिस पुग्नु भएको छ। वहाँले पेरिसमा युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल केन्द्रित हुनेछ। पेरिसमा रहँदा वहाँले रूसको आक्रमण विरूद्ध युक्रेनलाई सहयोग गरिरहेका झण्डै 2 दर्जन युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। गएको 5 वर्षदेखि रूस युक्रेन युद्ध चलिरहेको छ। यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ। बैठकमा युक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएका खतराबारे छलफल केन्द्रित रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
7: अब खेल खबर, नेपाल एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराती भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीका लागि चार्ली ब्रेननले, अभिजित बयासी तथा डानियल बिरेलले 41 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन्। नेपालको जीतमा ओपनर कुशल भुर्तेलले 105 को शतकीय पारी खेले। भीम सार्कीले 39 रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिए भने आरएफ शेखले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा हुने त्रिदेशीय श्रृंखला खेल्न जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग प्रतिस्पर्धा व्यवस्था गर्नेछ।
6: खेलकै अर्को खबरमा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच खेल हुनेछ। फ्रान्स र स्पेन बीचको खेल मध्यराती पाउने एक बजे शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराती पाउने एक बजे रहेको छ। अर्जेन्टिना तीन पटकको विश्व विजेता टोली हो भने फ्रान्सले दुई तथा इंग्ल्याण्ड र स्पेनले समान एक पटकको उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति पाउने एक बजे हुनेछ। अब केही खबर संक्षेपमा। कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा हिजो अन्य गाड़ी आवत जावत गर्न नमिल्ने गरी शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको घटनाको सत्तारूढ़ रासपा लगायत राजनैतिक दल र नागरिक समाजसहित चौतर्फी आलोचना र वर्षना भइरहेको छ। कान्तिपुर पब्लिकेशन अगाडि राखिएको गाड़ी रासोपा कार्यकर्ताले चढ़ने गरेको समेत खुलेको छ। सत्तारूढ़ दल रासोपाले मीडियालाई तर्सित बनाउने उद्देश्यबाट प्रेरित र शंकास्पद अनि रहस्यमय घटना गरेको भन्दै वर्षना भइरहेको हो। नेपाल पत्रकार महासंघ र नेकपा एमाले पनि विज्ञप्ति मार्फत घटनाको विरोध जनाएका छन्। आजका धेरैजसो पत्रपत्रिकाले यो खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
7: प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। वहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। यसैबीच नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ। समुद्रको भन्दा खोलाको आवाज ठूलो।
6: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता, सड़क पूर्ण रूपमा अवरूद्ध।
6: बढ्न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%। बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
7: 100 नम्बरमा 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित। भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
6: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
7: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
6: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको काठमाण्डुको माइती घरमा भइरहेका थरी थरी विरोध र आन्दोलनसँग कार्टुन सम्बन्धित छ। यहाँ कतिपय समूह र असन्तुष्ट पक्ष पाल टाँगेर बसिरहेका छन्। कसैले बास दे, कसैले जागिर दे, न्याय दे जस्ता माग राखिरहेका छन्। त्यही अगाडिबाट एकजनाले साइकलमा आन्दोलनका लागि आवश्यक नारा पम्पलेट बोकेर हिँड्दैछन्। उनी भन्दैछन्, ल आयो सस्तोमा आयो, आयो तयारी भाषण, थरी थरीका नारा, पोस्टर, पम्पलेट, प्लेकार्ड, ब्यानर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9856078302 र 9856078302।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
9: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063398 र 9465010950।
13: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हात वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
15: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
16: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
17: विश्वकप?
16: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
17: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
16: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
17: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
18: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
16: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
16: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
16: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
16: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
15: छुटका दायराहरू
16: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
16: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
15: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848164145
14: ए सबिना यस्तो हतारमा कता हो
19: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
14: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
20: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
21: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
21: दीप मल्ल ठकुरी, 9864041530।
22: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानी।
14: मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्ष

0: 98462426।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने? पानीको कमी हुँदा शरीरमा के कस्ता असरहरू देखिन्छन्? पानीलाई कसरी पिउनु पर्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। मल, पसिना, पिसाब र श्वास लिने प्रक्रियामा हाम्रो शरीरबाट प्रतिदिन 2 लिटर पानी खर्च भइरहेको हुन्छ, जसलाई रिस्टोर गर्न सकिएन भने हामीलाई धेरै रोगहरूले सताउँछ। सबैभन्दा पहिला हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने यसबारे बुझौं। हाम्रो शरीरको तौल जति छ यसको 70% भाग पानीले ओगटेको हुन्छ। तपाईँलाई लाग्छ कि पानीलाई जति बेला पनि आफूले चाहे जति जुन कुनै समयमा जसरी पिउँदा पनि हुन्छ भन्ने लाग्छ भने यो गलत धारणा हो। पानीलाई हेर्दा जति सरल लाग्छ पानीको महत्व त्यति नै भाष्छ। सबैभन्दा मुख्य कुरा, पानीले हाम्रो शरीरमा बनेका सबै विषहरूलाई बाहिर निकाल्न मद्दत गर्दछ। पैतालादेखि कपालसम्म, पेटदेखि छालासम्म, तपाईँको ओजन बढाउनदेखि ओजन घटाउनसम्म पानीको मुख्य भूमिका रहेको हुन्छ। रिसर्चका अनुसार 20 केजी शरीरको तौल बराबर 1 लिटर पानी चाहिन्छ। यदि पानीको मात्रामा कमी भएमा यस्ता लक्षणहरू तपाईँको शरीरमा देखिन सक्छन्। पिसाब पहेँलो हुने वा युरिनरी ट्र्याक इन्फेक्सन हुने, श्वास गनाउने, कब्जियत हुने, खाना नपच्ने, ग्यास्ट्राइटिस बढ्ने, अल्छी लाग्ने, मृगौलामा पत्थरी जम्ने, शरीरमा रोग प्रतिरोधी क्षमता कम हुने, बारम्बार बिरामी हुने, स्किन एलर्जी, दाँत खुजुली, महिलामा सेतो पानी बग्ने, अनुहारमा डन्डीफोर आउने, अनुहारमा कालो चाया देखिने, काला सेता दानाहरू अनुहारमा देखिने, शरीरको छाला धेरै चिल्लो हुनु वा धेरै खस्रो हुँदै जानु, खाएको खानेकुरा शरीरमा नलाग्नु, शरीरका जोर्नीका भागहरू दुख्नु, नङ टुक्रिनु वा भाँचिनु, घुँडीमा वा नचाहेको अङ्गमा बोसो जम्बाउनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, मांसपेशी खुकुलो हुनु, ओजन बढाउन वा घटाउन गाह्रो हुनु, कपाल झर्ने, राति निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी भएर सुहाँसुहाँ हुने, साथसाथै हात गोडा झमझमाउने पनि पानीको शरीरमा कमी भएमा देखिने लक्षणहरू हुन्। यति धेरै रोगहरू पानीको कमी भएमा लाग्छ भने पानीमा 0 क्यालोरी हुँदा पनि पानीले हाम्रो शरीरलाई रिहाइड्रेट गर्दछ र शरीरबाट विषक्त पदार्थलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ। पानीले छाला सफा गर्ने र स्वस्थ राख्ने, दिमागको तागत बढाउने, पाचन प्रक्रिया, आँखा, हड्डी वा लगभग हाम्रो शरीरका सबै अङ्गहरूलाई ठिक तरिकासँग काम गराउन ठूलो मदत गर्दछ। त्यसै कारण हाम्रो लागि पानी यति धेरै महत्वपूर्ण छ कि पानी नखाइकन कुनै पनि व्यक्ति लामो समय जिउन सक्दैन। त्यसैले भनिन्छ पानी नै जीवन हो। एक पटकमा कति पानी कसरी पिउने त? कुनै व्यक्तिलाई लाग्छ पानीलाई जसरी चाहेको मात्रामा जति पनि पिउन सकिन्छ भन्ने लाग्छ, तर यो गलत धारणा हो। किनभने एउटै किसिमको पानीलाई अलग अलग तरिकाले पिउँदा यसको शरीरमा अलग अलग असर हुन्छ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै बिस्तारै पिउनुपर्छ। पानी पिउँदा मुखमा पानी राखेपछि 4-5 सेकेन्ड यताउता घुमाएर पानी निल्नुपर्छ। त्यसो गर्दा मुखको रियालमा भएको अल्कालिन पेटमा गएर पेटमा भएको एसिडलाई केही न्युट्रलाइज गर्छ। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। उभिएर फटाफट पानी पिउँदा हाम्रो किडनीले पानी फिल्टर गर्न पाउँदैन। पानीलाई माथिबाट धारा जसरी पिउँदा बाहिर भएको धेरै ग्यासहरू पानी निलेसँगै हाम्रो पेटमा जान्छ। यसले ग्यास्ट्राइटिस लगायत जोर्नीको दुखाइ हुने सम्भावना बढेर आउँछ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै 3-4 श्वासको बीचमा पिउनुपर्छ। एक पटकमा 1 वा 1.5 गिलास पानी पिउनुपर्छ वा जति प्यास लागेको छ त्यति नै पानी पिउनुपर्छ। एकै पटक धेरै पानी पिउँदा हाम्रो किडनीले यसलाई राम्ररी फिल्टर गर्न सक्दैन र यो पानी शरीरमा राम्रोसँग प्रयोग नभई पिसाबबाट बाहिर जान्छ। पिउने पानी नर्मल चिसो वा तातो जस्तो भए पनि हुन्छ। जब हामी कुनै चिसो वस्तु खान्छौं यो वस्तुलाई हाम्रो शरीरले पहिला तातो बनाउँछ र पछि प्रयोगमा ल्याउँछ। यसरी चिसोलाई तातो बनाउनु पर्दा हाम्रो शरीरको धेरै इनर्जी खर्च हुन्छ। शरीरले यो चिसो पानीलाई तातो नबनाई प्रयोगमा ल्याउन सक्दैन। चिसो पानीले हामीले खाएको खानालाई कडा बनाइदिन्छ, जसले गर्दा पाचन हुने प्रक्रिया ढिलो हुन्छ र कब्जियत हुने चान्स धेरै हुन्छ। त्यसैले हामीले पानी नर्मल वा हल्का तातो पिउनुपर्छ, किनकि हल्का तातो पानीलाई हाम्रो शरीरले तुरन्त काममा लिन्छ। हामीले खाएको खानालाई टुक्र्याउन पनि हल्का तातो पानीले धेरै मद्दत गर्छ, जसले पाचन शक्ति बढाउँछ र पेट पनि खुलेर सफा हुन्छ।

एकजना व्यक्तिले दिनभरिमा कति पानी पिउनुपर्छ, यो कुरा निर्धारण त्यो व्यक्तिको स्वास्थ्य अवस्था, शरीरको तौल, त्यो ठाउँको वातावरण र उसको फिजिकल एक्टिभिटीको आधारमा निर्भर गर्छ। तर सामान्य एक व्यक्तिले दिनमा कम्तीमा 2.5 देखि 3 लिटर पानी पिउनु जरुरी हुन्छ। गर्मी मौसममा पसिना निस्केको आधारमा पानीको मात्रा बढाउनु पर्छ। एक्सरसाइज गर्ने व्यक्तिले सोही अनुसार पानी पिउनुपर्छ। अब आवश्यकता भन्दा बढी पानी पिउँदा के हुन्छ भन्ने विषयमा कुरा गरौं। धेरै पानी पिउँदा हाम्रो शरीरमा किडनीको काम बढ्छ र रगतमा सोडियमको मात्रा घट्छ, तर धेरै पानी पिउने चान्स एकदम कम छ। यहाँ व्यक्तिले आवश्यकता अनुसार पानी पिइरहेको अवस्था छैन। पानी कति बेला पिउने र कति बेला नपिउने भन्ने बारेमा जानकारी लिऊ। पानी कति बेला पिउने भन्ने कुरा जान्नुभन्दा पहिला पानी कति बेला नपिउने भन्ने कुरा पहिले बुझ्नुपर्छ। खाना खाएपछि वा खाना खाँदा खाँदै 1 वा 2 घुर्की पानी पिउन सकिन्छ, किनकि यसले सुक्खा खानालाई घोलेर निल्न सजिलो बनाउँछ, जसले गर्दा हिक हिक हुँदैन। 1-2 घुर्की भन्नाले घाँटी भिजाउनको लागि मात्र प्रयोग गर्ने। खाना खाने बेलामा वा खानाको लगत्तै अगाडि वा पछाडि गिलासभरि पानी पिउनु हुँदैन, किनकि खाना खाने बित्तिकै पानी पिउनाले हामीले खाएको खानालाई धेरै पातलो बनाइदिन्छ पानीले, अनि हाम्रो पेटमा पाचक रस पनि राम्ररी निस्कन पाउँदैन, जसले गर्दा पाचन प्रक्रिया धेरै ढिलो हुन जान्छ। त्यसैले खाना खाएको 45 मिनटदेखि 1 घण्टा पछि मात्र पानी पिउनुपर्छ। राति सुत्नुभन्दा पहिला वा निन्द्राबाट बिउजेपछि पानी नपिउँदा राम्रो, किनकि दिनमा जति हामीलाई पानीले फाइदा गर्छ त्यति रातिमा गर्दैन, किनभने राति शरीरका सबै अङ्गहरू प्राय एक्टिभ हुँदैनन्। त्यसैले पानी प्रयोगमा नआइकन मृगौलाले फिल्टर गरेर पिसाब थैलीमा पठाइदिन्छ र पटक पटक पिसाब फेर्न उठ्नु पर्ने हुन्छ, जसले गर्दा निन्द्रामा पनि डिस्टर्ब हुन्छ। त्यसैले दिनको समयमा नै पानीको लिमिट पूरा गर्नुपर्छ। 2 पटक पानी पिउँदा कम्तीमा 45 मिनटदेखि 1 घण्टाको फरक हुनुपर्छ, किनकि चाँडो चाँडो पानी पिउँदा हाम्रो शरीरमा पानी प्रयोगमा आउन पाउँदैन र पिसाबको माध्यमबाट तुरन्त बाहिर निस्कन्छ, जसले गर्दा छिटो छिटो पिसाब लाग्ने समस्या पनि आउँछ। त्यसैले तपाईँलाई पिसाब गर्दा पहेँलो भएको छैन भने तपाईँको शरीरमा अहिले पानीको त्यति जरुरी छैन। त्यसैले पिसाब गरिसकेपछि 15-20 मिनट पछि मात्र पानी पिउनुहोला, जसले गर्दा मृगौलालाई पनि केही बेर आराम गर्ने मौका मिल्छ। फलफूल खाएपछि वा काँक्रा, टमाटर, केरा, तरबुज, अनार, जुनार, सुन्तला खाएपछि तुरन्त पानी नपिउनुहोस्, किनकि यसले खाएको फलफूललाई कडा बनाउँछ र पाचन प्रक्रियामा डिस्टर्ब गर्छ र सर्दी लगाउने सम्भावना पनि बढी हुन्छ। त्यसै गरी धेरै तातो चिज, चिया, कफी वा सुप खाएपछि पनि पानी पिउनु हुँदैन, किनकि तातो चिज खाएको तुरन्त पछि पानी पिउँदा दाँत र गिजालाई हानि पुग्छ। अब कति बेला पिउने त पानी भन्दा, प्रत्येक बिहान उठ्ने बित्तिकै पानी पिउँदा रातभर बनेको शरीरको विषादी सफा हुने मौका पाउँछ। बिहान 1-2 गिलास बिस्तारै बिस्तारै पानी पिउनुपर्छ। खाना खाएको 45 मिनट अगाडि वा खाना खाएको 45 मिनटदेखि 1 घण्टा पछाडि मात्र पानी पिउनुपर्छ। यसै गरी राति कम मात्रामा पानी पिउने, राति खाना खाएको 2 घण्टा पछि पानीको सट्टा दूधको सेवन गर्दा दूधमा भएको प्रोटिनले रातभरि शरीरलाई बिस्तारै बिस्तारै शक्ति दिइरहेको हुन्छ र दूधमा भएको ट्रिप्टोफेनले दिमागलाई शान्त बनाई राम्रो निन्द्रा लगाउन मद्दत गर्छ। दिनमा जति बेला तपाईँ पानी पिउनुहुन्छ 2 पटक पानी पिउँदा 1 घण्टाको फरकमा पिउनुहोला र आफ्नो शरीरको तौलको हिसाबले पानीको मात्रा पूरा गर्नुहोला। तपाईँ गर्मी भएर आउनुभएको छ र एक्सरसाइज गरेको बेलामा गिलासभरि पानी नपिउनुहोला। त्यति बेला जति धेरै तिर्खा लागेको भए पनि 2-3 घुर्की पिउने र पछि 10-15 मिनट पछि मात्र 1-2 गिलास पानी पिउने, किनकि यति बेला हाम्रो शरीरको तापक्रम धेरै बढेको हुन्छ। यस्तो बेलामा पानीले हामीलाई राम्रो भन्दा नराम्रो धेरै गर्छ। पानीलाई यसरी प्रयोग गर्दा हाम्रो स्वास्थ्यसँग सम्बन्धित लगभग 70% समस्याको समाधान भएर जान्छ। हाम्रो पाचन प्रणाली पनि ठिक हुन्छ, जसले गर्दा हामीले वजन बढाउन वा घटाउन पनि सक्छौं। कुनै व्यक्तिको पाचन ठिक छैन भने वजन बढाउन वा घटाउन सम्भव छैन। पानी पिउने यो तरिका तपाईँले अपनाउँदा केही हप्ता पछाडि नै तपाईँले आफ्नो स्वास्थ्यमा परिवर्तन भएको पाउनुहुनेछ। तब तपाईँले फर्केर यहाँ आएर यो भिडियोमा अमूल्य सुझाव दिनुहुनेछ। हुनसक्छ यो भिडियो आफ्ना साथीहरूलाई वा इष्टमित्रहरू सबैलाई सेयर गरिदिनुहोला। तपाईँ यो हेल्थ टिप्स हेर्दै हुनुहुन्छ र

0: सब्सक्राइब गर्नुभएको छ भने तपाईँलाई विशेष धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने तल रहेको रातो सब्सक्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईँले हेर्न पाउनुहुनेछ। आजको यो भिडियो कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस्दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
3: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 98678167। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि GP कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 065 593 369।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मध्यपान र धूम्रपान सेवन नगरौ,
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र।
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एकपटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98 5 60 32 475 र 98 0 11 32 475।
14: स्टुडियो
15: अहिले बिहानको 7 बज्यो।
11: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
16: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98 4 61 49 304।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। अर्थमन्त्री डाक्टर छोरिङ बाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त हुनुभएको छ। मन्त्री स्तरीय निर्णयका अनुसार अर्थमन्त्री डाक्टर वाग्लेले हिजो उहाँलाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो। मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डाक्टर वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै सरकारको 16 खर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीतापूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताउनु भएको छ। नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता र अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्याङ्जा स्थायी घर भएका अर्याल 15 वर्षदेखि लेखा परीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय रहनु भएको छ। नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदको यही असार 24 गतेको निर्णय अनुसार उहाँहरू नियुक्त हुनुभएको हो। नवनियुक्त अध्यक्षहरूले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। दूरसंचार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले हिजै पद तथा गोपनीयताको शपथ समेत लिनुभएको छ। नियुक्त पत्र प्रदान गर्ने संचार मन्त्री तिमल सिन्हाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनौट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको हो। प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष श्रेष्ठले संचार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिल सम्बन्धी कानून पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समय अनुकूल परिमार्जन गर्नुपर्ने खाँचो औल्याउनु भएको छ। त्यसैगरी दूरसंचार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसंचार क्षेत्रका विद्यमान कमी कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राजधानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको हो। विभागका अनुसार केही सेवाग्राहीले हिजो नयाँ प्रक्रियाबाट छापिएको राजधानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित हुने अपेक्षा गरेको विभागको भनाई छ। विभागले नेपालको इतिहासको सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याउने जनाएको छ। विभागको अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ। नयाँ प्रणालीको शुरूआती चरण मा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी सदन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। हिजो महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा संचार माध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्तो शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको छाड उल्लंघन भएको उल्लेख गरिएको छ। रासोपाले स्वतन्त्र प्रेस नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको उल्लेख गर्दै कुनै पनि बहानामा सूचना तथा संचार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने संचार गृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा लोकतन्त्रको चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। सरकारले आफ्ना कर्मचारीलाई सवारी सदन खरिद गर्न सहुलियतपूर्ण ऋण दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी सदन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 को मसौदा तयार पारेको हो। मस्यौदा अनुसार उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीलाई 4 पाङ्ग्रे गाड़ी खरिद गर्न र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई 2 पाङ्ग्रे सवारी किन्न ऋण दिने उल्लेख छ। प्रस्ताव अनुसार मुख्य सचिव सचिव र 12 तहका कर्मचारीलाई अधिकतम 60 लाख रूपियाँसम्म ऋण 100% ब्याज अनुदानमा दिइनेछ। सहसचिव वा 11 तहका कर्मचारीलाई 50 लाख रूपियाँसम्म ऋण 100% ब्याज अनुदानमा दिने प्रस्ताव मसौदामा रहेको छ। उपसचिव वा 9 र 10 तहका कर्मचारीलाई 40 लाखसम्म ऋण दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। शाखा अधिकृत वा 6, 7 र 8 तहका कर्मचारीलाई 2 पाङ्ग्रे सवारी साधन किन्न 4 लाख रूपियाँसम्म 100% ब्याज अनुदानमा ऋण दिने मसौदामा उल्लेख रहेको छ। सार्वजनिक सड़कमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका 14 सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको छ। प्रहरीले ती सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै प्रचलित कानूनमा वजन कार्यवाही गरिएको जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मीडियाका अफिसका गेट सहित सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारी साधन फेला परेका थिए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, सार्वजनिक सड़कमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न 14 सवारी साधनलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिएको छ। ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कानून अनुसार कार्यवाही गरिनेछ। यस घटनालाई लिएर सत्तारूढ दल राष्ट्र स्वतन्त्र पार्टी रासोपाले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि बढ़ेको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21.20 करोड़ पुगेको हो। गत जेठ मात्र विप्रेषण आप्रवाह 2.3 करोड़ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1.76 करोड़ पुगेको हो। प्रतिवेदन अनुसार सो अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर्मर 23.21 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू 16.69 करोड़ रहेको थियो। लगातारको ठूलो वर्षापछि नारायणगढ़ मुगलिङ सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ़न अनुरोध गरेको हो। निरन्तरको पानीका कारण मुगलिङ नारायणगढ़ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सड़क अवरूद्ध हुँदा बीचबाट मालपत्र परेका एम्बुलेन्स लगायत अन्य गाड़ीहरूलाई पहिरो हटाई गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनबाट कुनै पनि थप गाड़ीहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्म आवागमनमा रोक लगाएको जानकारी दिएको छ। आपतकालीन सहयोगका लागि नेपाल प्रहरी 100, सशस्त्र प्रहरी बल 1144, जिल्ला आपतकालीन केन्द्र 1234 तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। तनहुँको भानु नगरपालिका 1 र बन्दीपुर गाउँपालिका 4 जोड्ने चुँदी खोलामाथिको मोटरेबल पुल निर्धारित समयभन्दा 7 महिना अगावि निर्माण सम्पन्न भएको छ। सो पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो। सो अवसरमा मुख्यमन्त्री पाण्डेले समय अघि नै आयोजना सम्पन्न हुनु विकास निर्माणमा सकारात्मक सन्देश भएको बताउनु भएको छ। योजना कार्यान्वयनमा सरकार प्राविधिक र निर्माण व्यवसाय बीच प्रभावकारी समन्वय र प्रतिबद्धता भए तोकिएको समयभन्दा अगावै गुणस्तरीय काम सम्पन्न गर्न सकिने उहाँको भनाइरहेको थियो। विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले निर्धारित समयमै वा सोभन्दा अगावै आयोजना सम्पन्न गर्ने कार्य संस्कृतिको विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गण्डकी प्रदेश तथा सदस्य अशोक कुमार श्रेष्ठले निर्धारित समयभन्दा अगावै गुणस्तरीय पुल निर्माण हुनु अनुकरणीय उपलब्धि भएको बताउनु भएको छ। पुल संचालनमा आएपछि भानु नगरपालिका बन्दीपुर गाउँपालिका र लमजुङ तर्फको आवागमन सहज भई व्यापार पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा अस्ति राति परेका विरल वर्षाका कारण सड़क हिजो दिउँसो 4 बजेबाट एकतर्फी खुलेको छ। सड़क अवरूद्ध हुँदा पर्यटकीय क्षेत्र घानुकतर्फ जाने दर्जनौ सवारी साधन यात्रुहरू बीचबाट मालपत्र परेका थिए। अन्नपूर्ण गाउँपालिका घा र किमरुङ खोलामा आएको बाढ़ी मोदी खोलामा मिसिएर ठूलो रूप लिएपछि नयाँ पुल खानुक सड़क खण्ड कटान गरेको हो। सो कटान क्षेत्रलाई तत्काल डोजर र एक्सट्राभेटर लगाई बाटो खुलाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभएको छ। उक्त बाटो खुलाउने अपर मोदी हाइड्रो पावरले पनि सहयोग गरेको भए उहाँले बताउनु भएको छ। जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र कास्कीका अनुसार आइतबार राति आएको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका नम्बर 8 सड़क अवरूद्ध नहुनका साथै बाढ़ीले स्याउली बजारका दिलीप गुरूङको रेस्टुरेन्ट बगाएको छ। त्यसै गरी जगन पुनको घर समेत जोखिममा परेपछि सुरक्षा निकायले स्थानीयको सहयोगमा घरका सामग्री सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। बागमतीका गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ। गैराती देशको सुदूरपश्चिम बाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो। बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा भने ठूलो पानी परेको तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 12 घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा भएको छ। चितवन लगायत तनहु नवलपरासी कास्कीमा पनि धेरै पानी परेको छ। हिजोदेखि लगातार परिरहेको पानी रोकिएको छैन, अहिले पनि पानी परिरहेको छ। आज र भोलि पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै ठाउँमा, कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभागमा भूभाग नजिक रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रानी बन्दरगाह हर्मुज स्ट्रेटमा फेरि नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उहाँले उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने घोषणा पनि गर्नुभएको छ। अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया जनाउँदै इरानको शीर्ष सैन्य मुख्यालय खातम अल अन्बियाले अमेरिकालाई हर्मुजको जलडम्बरको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नु भएको छ, हर्मुज स्ट्रेट खुला छ इरानका साथ र उबिन पनि खुला रहनेछ। हामी इरानी नाकाबन्दी पुनः लागू गर्दछौ, यसलाई यस्तो नाम दिएको छ किनभने यसको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकलाई जहाजलाई आउजाउ गर्न रोक्नु हो। अब सबै देशलाई भने यो जलमार्ग निष्पक्ष र खुला रूपमा प्रयोग गर्न दिने उहाँले उल्लेख गर्नु भएको छ। अन्तिम खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुईको तयारीमा रहेको नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनको फराकिलो अन्तरले पराजित गरेको छ। जर्सीको ग्रेन्ड फिल्डमा सोमबार राति भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रन अल आउट भएको हो। जर्सीको कारण चार्ली ब्रेननले अभिजित 82 रन तथा डानियल भिरेलले 41 रन बनाउनु भयो भने टोलीलाई हारबाट जोगाउन सक्नु भएको थिएन। नेपालले जितमा ओपनर कुशल भोटेले 105 शतकीय पारी खेल्नु भएको थियो। भीम सार्कीले 39 रनको योगदान गर्नुभएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिनुभयो भने आरिफ शेखले 3 विकेट लिनुभएको थियो। करण केसी र सन्दीप लामिछाने 1 विकेट लिनुभएको छ। अब नेपालले भोलि बुधबार दोस्रो अभ्यास खेल्ने भएको छ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डमा हुने त्रिदेशीय श्रृंखला खेल्न जाने भएको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 ढोरबराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
19: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
20: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
20: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
21: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
22: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461564।
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
26: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौंडा भित्री बजार।
27: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
26: मोबाइल 98058535537।
28: मम्मी भोक लाग्यो, खाजा खाम न।
29: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
28: हस् मम्मी।
30: मैले सुने छोरी, ल जाम हिँड।
29: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
30: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
29: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
30: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी।
29: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
3: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0612-5594-5594-5282-7778।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको त के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: छिपानी में मेटली स्टील फन पर का सब सामान चाइनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801411718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151166136।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417007087।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
13: यही साउन 2 गते शनिबार
14: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
14: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9856443443।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
17: म्याडम, धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी
12: सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल

0: ले क्यान्सर गराउँदछ।
1: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: १०३ थोप्लो ८ अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502449 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
4: अनि बीचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
5: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461 16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
13: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
14: विश्वकप?
13: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
14: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
13: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
14: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
15: 103.8 अन्तर्मनको आवाज।
16: स्टेशन 1 स्टुडियो साइन्चेन,
17: अहिले बिहानको 8 बज्यो।
18: साइन चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक आफ्नो भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नु का साथै पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
20: कार्यक्रम लोक भाका
19: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नयाँ लोकसांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ ती बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु एउटा निकै नै मिठो भाका। गीतको बोल चाहिँ भाका सारेर रहेको छ भने आवाज रहेको छ मीना लामा अनि खेम सेन्चुरीको। अहिलेको लागि भने यो निकै नै रमाइलो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर भाका सारेर बोलको निकै नै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो मीना लामा अनि खेम सेन्चुरीको यो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु पछि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अलिक लागि भने म ढिला हान्न गरिकन चाहिँ हाम्रो श्रोता साथीहरूको कमेन्ट पढ्नतर्फ लागिरहेको छु हामीलाई चाहिँ साथीहरूले कमेन्ट गरिसक्नु भएको छ हामीलाई सौरभ केसीजीले चाहिँ कमेन्ट गर्नुभएको छ उहाँले लेख्नु भएको छ हेलो सिस गुड मर्निङ म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ धेरैभन्दा धेरै धन्यवाद सौरभजी यति मिठो कमेन्टको लागि सधैँ सुनेर माया गरेर साथ दिँदै गर्नुहोला सुनेर साथ दिनुहोला भन्न चाहन्छु यति टाढादेखि पनि सुनेर साथ दिनुभएको छ सधैँ यस्तै माया गरिदिनुहोला यसै गरी हामीलाई चाहिँ खड्ग राजुजीले नमस्कार शुभ बिहानी भन्नुभएको छ शुभ बिहानी राजुजी धन्यवाद कमेन्टको लागि सुनेर साथ दिनुहोला यसै गरी हामीलाई चाहिँ कुमार श्रेष्ठजीले चाहिँ कमेन्ट गर्नुभएको छ उहाँले लेख्नु भएको छ बहिनी नमस्ते सञ्जय हुनुहुन्छ म राजकुमार श्रेष्ठ ब्रेथ नेपाल ट्रेकिङ प्राइभेट लिमिटेड लेक साइडबाट हो मलाई छुट्नलाई पो रहेछ क्यारे यति धेरै माया बसेको भन्ने लोकगीत बजाइदिनुहोस् ल यो गीत घाँसे पानीमा बस्ने मेरो मुटु गोमा कुमारी श्रेष्ठलाई जन्म दिने आमा पानमती श्रेष्ठलाई र अहिले जर्मनीमा बस्ने मेरो साथी रोमन पौडेललाई सुनाउन चाहन्छु ल धन्यवाद हेभ अ ग्रेट डे भन्नुभएको छ म एकदमै सन्चै छु राजकुमारजी अनि तपाईँ पनि एकदमै सञ्चारमै हुनुहुन्छ होला भन्ने आश छ धन्यवाद कमेन्टको लागि पक्कै पनि म हजुरको जाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु र हजुरको दिन पनि शुभ रहोस् राम्रोसँग चाहिँ काम कार्य गर्नुहोला र सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु अरू साथीहरूले पनि यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश छाड्न मन छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो कार्यक्रममा स्थान दिनेछौं कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो राजकुमारजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु छुट्नलाई पो रहेछ क्यारे बोलको भाका रहेको छ जसमा आवाज रहेको छ थानेश्वर गौतम भने शान्ति श्री परिवारको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, छुट्टीलाई पो रै छ गरे बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो थानेश्वर गौतम भने शान्ति श्री परिवारको। हाम्रो राजकुमारजीको रुझाइमा रहेको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पके पनि हाम्रो श्रोता साथीहरूलाई चाहिँ भाका मन पर्यो होला भन्ने आस्था छँदैछ। र ढिला नगरिकन फेरि पनि म चाहिँ हाम्रो साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ फेरि पनि साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। हामीलाई चाहिँ कमल श्रेष्ठजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्र थुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, लोकेन थोकले लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला बनेम, फूलमाया अङ्खेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। बाई बाई भन्नुभएको छ। धन्यवाद कमलजीलाई यति मिठो कमेन्टको लागि। यसै गरी हामीलाई चाहिँ कमेन्ट गर्नुभएको छ स्मृतिजीले, उहाँले चाहिँ माया मारेर भन्ने गीत प्ले गरिदिनुहोस् लभली मायालु सृष्टि, गुड मर्निङ, ओम जय जय ओम, दर्शन हजुर भन्नुभएको छ। दर्शन हजुर स्मृतिजी संसारमै हुनुहुन्छ, पक्कै पनि म हजुरको रुझाइमा रहेको यो भाकालाई कार्यक्रम स्थान दिनेछु, अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु स्मृतिजी। यस्तै गरी हामीलाई चाहिँ अनुभव पाण्डेजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, नमस्ते हजुर, म अनुभव पाण्डे घर गुल्मी हाल दुलेगौँडादेखि, मलाई कहिले होला भेट, उस्तै छ कि पहिरोले बगायो बेसी खोला खेत भन्ने गीत बजाइदिनुहोस् ल सृष्टिजी। अनि हजुर अनि लोकगीत प्रेमीहरूलाई सम्झिन चाहन्छु, साथै रेडियो सुनेर बस्दै रहनुभएका सम्पूर्ण निरन्तर वर्षा भइरहेकाले सबैजना सुरक्षित रहन पनि अनुरोध गर्दछु भन्नुभएको छ। धन्यवाद यति मिठो सुझावको लागि। तपाईँ पनि सुरक्षित भएर बस्नुहोला, आफ्नो ख्याल राख्नुहोला। म हजुरको रुझाइमा रहेको भाकालाई पनि कार्यक्रममा स्थान दिनेछु, सुनेर साथी दिँदै गर्नुहोला र अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने, आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छान्न मन छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो स्मृतिजीको रुझाइमा रहेको माया मारेर बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ, हामी केही समय लगत्तै पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114553305।
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
5: काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
14: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
13: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
14: हारजोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
13: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
14: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुले। गौड़ा, फोन 06544233, मोबाइल 9869168187।
17: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
18: होइन के सुन्ने भनेको
13: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
18: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
13: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
18: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
13: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
18: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
19: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 06564142334 र 9811756606।
13: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: १०३.८ अन्तर्मनको आवाज।

हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेर चाहिँ फेसबुक कमेन्ट कार्यक्रम स्थान दिइरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस सारिसकेका छौं। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश छाड्न मन छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं। कमेन्ट गर्दै गर्नुहोला भन्दै अलिक लाग्यो भने फेरि पनि हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ। दिलिशा राईजीले कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, हेभ अ नाइस डे डियर मित्र, एण्ड इट्स म दिलिशा राई फ्रम इलाम भन्नुभएको छ। धन्यवाद दिलिशाजीलाई लेखेका छौं। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश छाड्न मन छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं।

यीशु कहिले होला भेट बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु खत्री, लक्ष्मी नेउपाने अनि गुमा छेत्रीको। अधिक लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर सँगसँगै हामी कार्यक्रम को अन्तिममा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने र कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ युके बस्ने दाइबोलको फाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शान्ति सुरेज मगर अनि सागर आले मगरको र लगा सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
1: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
2: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
1: दिसा पिसाब एवं पेटको समस्या
2: तौल घटबड हुने वा थाइराइडको समस्या
1: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
2: फोन नम्बर 0564142333 र 9868187।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560 11445 र 98560 20445।
5: स्टुडियो अहिले बिहानको 9 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पहिरोले अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा हेटौडा जोड्ने सड़कको अवरोध कायमै, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
0: आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु, इटहरीमा भएको सवारी दुर्घटनामा 2 जनाको ज्यान गयो।
1: बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले बचतकर्ताको रकम फिर्ता गर्दै शुरूमा 5 वटा समस्याग्रस्त सहकारीका पीड़ितले पैसा पाउने।
0: इरानद्वारा हुर्मुज जलमार्गमा युएका 2 तेल ट्याङ्करमाथि आक्रमण, इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा।
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेलमा राति फ्रान्स र स्पेन भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पहिरोका कारण अवरूद्ध मुगलिन नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानैदेखि उपकरणहरू परिचालन गरी पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि नागडुङ्गा मुगलिन नारायणगढ़ सड़क खण्ड बन्द गरिएको थियो। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आवत जावत अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने सड़कहरूमा यातायात अवरूद्ध भएको छ। केही नाकामा पहिरोले आवागमन अवरूद्ध भएको हो भने केही ठाउँमा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी रोकेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक कार्यालयका अनुसार नागढुङ्गा सांगा फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको छ। यस्तै फर्पिङ फाखेल सिस्नेरी हुँदै हेटौडा पुग्ने सड़क पनि बन्द गरिएको छ। कान्तिपथको पाङदुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरो गएकाले सड़क अवरूद्ध भएको, वर्षाले यात्रामा जोखिम बढ़ेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यता बीपी राजमार्गको रोशी खोलामा बाब बढ़ेको छ र मंगलटारमा लेदो सहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपतले जनाएको छ।
1: आज बिहान लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ। त्यस्तै काठमाडौँ उपत्यका सहित बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी चितुवनको नारायणी देवघाटमा 250.4 मिलिमिटर वर्षा भएको छ, जसका कारण अहिले नारायणी नदीमा पानीको सतहले खतराको संकेत पार गरेको छ। नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ भने 1-2 स्थानमा धेरै भारी वर्षा भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। आज पनि देशभर मनसूनी वायु सक्रिय छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा, कोशी बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
0: आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु भएको छ। कृतिपुरस्थित वन अस्पतालमा उपचाररत उनको आज बिहान 2 बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभयो। 85% भाग जलिसकेकाले अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको उहाँको भनाइ छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब 7:30 बजे अस्पतालमा भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैले आगो लगाएका थिए। आफन्तका अनुसार बायोलोजिकल एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। आफन्तका अनुसार विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए, तर जागिर गुमाएपछि 1 वर्ष यता कामको खोजीमा थिए। सर्लाही चारका सांसद अमरेश कुमार सिंहले चिकित्सकहरू समेतको अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको बताउनुभयो। सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने बताउनु भएको छ।
1: सुनसरीको इटहरी उपमहानगरपालिका बीस नजिक गैराती विद्युत कार्यालय धरानको बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। बा 1 यौ 16 51 नम्बरको बिहान गैराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 बस्ने 32 वर्षीय बीरखबहादुर राई र धरान उपमहानगरपालिका 16 बस्ने 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका बिहानमै सवार धरान उपमहानगरपालिका 20 का 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। बिहान कोशी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले बताएको छ।
0: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि 5 वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नवबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम 1 लाखसम्मको बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज ललितपुरको जौराखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहालमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ। केही दिन अघि मुख्यमन्त्री बानियाको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो। यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य ढकालले जानकारी दिनुभयो। समितिले बचतकर्तालाई विवरण भेरिफाइड गर्ने काम सम्पन्न गरेको छ। बचतकर्तालाई रकम फिर्ता गर्न करिब 9 करोड़ जम्मा गरिएको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा विभिन्न विधेयक तथा आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची छ। कानून मन्त्री सुविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफल गरी सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बागलेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ भने अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका बुधारलाई छलफल गरी अनुमोदन गर्ने कार्यसूची छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बल मार्बलका सिपेपछि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगलाई पुनः संचालन गर्ने तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा संचालन गर्ने लक्ष्यसहित प्रारम्भिक रूपमा परीक्षण उत्पादन शुरू गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः संचालन सम्बन्धी प्रतिवेदन हिजो मन्त्री गौरी कुमार यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः संचालनका लागि चालिएको कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो। मन्त्रालयका अनुसार उद्योगको परीक्षण संचालनका लागि आवश्यक तयारी यसअघि नै शुरू भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मरमत तथा परीक्षण उत्पादनको तयारी अघि बढ़ाइसकेको मन्त्रालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्स युएका 2 वटा तेल ट्याङ्करमाथि आक्रमण गरेको छ। इमिरेट्स र बहराइनका अधिकारीहरूका अनुसार यस आक्रमणमा 1 जनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। बहराइनको रक्षा मन्त्रालयका अनुसार मोम्बासा र बाइया नामका 2 वटा तेल ट्याङ्करहरूलाई इरानको तर्फबाट प्रहार गरिएका 2 वटा क्रूज मिसाइलले निशाना बनाएका थिए। मन्त्रालयका अनुसार यो आक्रमण होर्मुज स्ट्रेटको दक्षिणी भाग र ओमानको सामुद्रिक क्षेत्रमा भएको हो। इरानको रेभोल्युसनरी गार्डसले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणको शिकार भएका जहाजहरूले नियम उल्लंघन गरिरहेको बताएको छ। यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ। उहाँले होर्मुज जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने घोषणा गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया जनाउँदै इरानको शीर्ष सैन्य मुख्यालय खातम अल अन्बियाले अमेरिकालाई होर्मुज जलमार्गको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ। यसैबीच यमनका हुथी विद्रोहीहरूले साउदी अरबको अब्बा इन्टरनेशनल एयरपोर्टलाई निशाना बनाएको दावी गरेका छन्। हुथी संगठनका अनुसार यस आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको थियो। हुथी विद्रोहीहरूले साउदी अरबको तर्फबाट साना इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणको जवाफमा यो कार्यवाही गरेको बताएको छ।
1: अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज पहिलो सेमी फाइनल खेल हुँदैछ। फाइनल प्रवेशका लागि आज राति 1:15 शुरू हुने बहुप्रतीक्षित खेलमा दुई पूर्व विश्व विजेता फ्रान्स र स्पेन भिड्दैछन्। टेक्सासको डलास स्टेडियममा हुने यस खेललाई महाभिडन्तको रूपमा हेरिएको छ। क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 पाखा लगाउँदै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने स्पेनले बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। फ्रान्सेली टोलीका स्टार स्ट्राइकर र स्पेनको युवा टोली बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ। दुवै टोली उपाधि दावेदार मानिएकाले आजको खेल निकै कड़ा र रोमाञ्चक हुने अपेक्षा छ। यसै गरी दोस्रो सेमी फाइनलमा भोलि राति 1:15 अर्जेन्टिना र इंग्ल्याण्ड भिड्ने भएका छन्। केलियन एम्बाप्पेको नेतृत्व मा रहेको फ्रान्स यस विश्वकपकै सबैभन्दा उत्कृष्ट फरवार्ड पंक्ति भएको टीम हो। यस विश्वकपमा फ्रान्सको जस्तो आक्रामक स्वभाव स्पेनले भने देखाएको छैन, तर लुइस डी ला फुएन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्व र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दैछ, जुन शैलीमा खेलेर स्पेन सन् 2010 विश्वकप च्याम्पियन बनेको थियो।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पहिरोले अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा हेटौडा जोड्ने सड़कको अवरोध कायमै, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
0: आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु। इटहरीमा भएको सवारी दुर्घटनामा 2 जनाको ज्यान गयो।
1: बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले बचतकर्ताको रकम फिर्ता गर्दै शुरूमा 5 समस्याग्रस्त सहकारीका पीड़ितले पैसा पाउने।
0: इरानद्वारा होर्मुज जलमार्गमा यूएईका दुई तेल ट्याङ्करमाथि आक्रमण। इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा।
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलको खेल आज शुरू हुँदै पहिलो खेलमा राति फ्रान्स र स्पेन भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/
7: रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
8: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
9: अब चिन्ता नलिनुहोस्। शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
9: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
9: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843-61209 र 9801-41-2718। आजै सम्पर्क गर्नुहोस्।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
19: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
20: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
21: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
20: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
21: छुटका दायराहरू,
20: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
21: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
20: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
21: थप जानकारीका लागि सम्पर्क 0658 71 479, मोबाइल 98560 62265 र 98468 64145।
22: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
23: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
22: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
24: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
21: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
22: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
21: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805041422, दिपेश मल्ल ठकुरी 9805041420, दीप मल्ल ठकुरी 9460141530।
1: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
23: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
23: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
25: ल नौ छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
26: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
25: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
26: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
21: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
25: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: शैलेश को बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870182
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887
6: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
7: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
6: कहाँ
7: गण्डकी मेडिकल हल
5: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
6: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903069 मोबाइल 9840826926
8: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0614502549 मोबाइल नम्बर 9732548445 वेबसाइट www.gandakiuniversity.edu.np
9: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भयो
10: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
9: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
10: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
9: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860-23420, 9801-54674 र 9860-23420।
11: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्चै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9801-41-35-622।
18: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
19: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
20: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008-28-810, 9008-28-811 र 9008-28-816।
5: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौं।
21: विश्वकप?
5: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
21: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
5: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
21: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
22: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
23: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
24: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
23: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
24: सेवा लिने क्रममा चाहिने जानकारी
23: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
24: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
23: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
24: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
25: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
26: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
25: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
27: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
25: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
27: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नक्सीको साथ पाइन्छ।
25: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ

0: हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 9800558537 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
11: उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855678302 र 9855678302।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
13: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
4: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
13: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
0: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
16: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460692446।
17: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
19: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
21: स्टुडियो साइन
22: अहिले बिहानको 10 बज्यो।
23: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
25: धोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार रेडियो ढोरबाराही 103.5 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.nb र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो। शिक्षा समितिको बैठक बिहान 8 बजेदेखि सिंहदरबारमा बसिरहेको छ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डाक्टर गोपाल कुमार चौधरीलाई आमन्त्रण गरिएको छ। यस्तै अर्थ समितिको बैठक पनि आज बिहान 8:30 बजेबाट नै सिंहदरबारमा बसिरहेको छ। बैठकमा नेपाल बीमा प्राधिकरणसँग आर्थिक वर्ष 2082-83 नेपाल बीमा प्राधिकरणबाट भए गरेका मुख्य काम कार्यवाहीका सम्बन्धमा बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीका सम्बन्धमा बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेको बीमा संस्थान वा कम्पनीको 3 वर्षको कार्य सम्पादन स्थिर उच्च कार्य सम्पादनका लागि बीमा प्राधिकरणको पहल कदमी लगायतका विषयमा जानकारी लिने कार्यसूची रहेको छ। यस्तै सार्वजनिक लेखा समितिको बैठक पनि बिहान 9:30 बजेबाट सिंहदरबारमा बसिरहेको छ। बैठकमा विद्युतीय राजधानी छपाई सम्बन्धमा छलफल भइरहेको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान 9:30 बजेबाट सिंहदरबारमा जारी रहेको छ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा विधेयक 2081 सैद्धान्तिक छलफल भइरहेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरेर विशेष रोजगारीको योजना ल्याउने बताउनुभयो। उहाँले रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यस्तै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने मन्त्री यादवको प्रतिबद्धता रहेको छ। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले गृह कार्य गरिरहेको छ। तालिमको आवश्यकता पहिचान र पहिचानका आधारमा छनौट गरी उपयुक्त हुने खालको रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुने भएका छन्। मेटरब्याज पीड़ितको समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री सुदन गुरूङ मंगलबार बिहान सिमरा पुग्नु भएको छ। गृहमन्त्री आफै भेट्न आउन लागेको खबर पाएपछि न्यायको माग गर्दै इण्डियाका मेटरब्याज पीड़ित निजगढ़मै रोकिएका छन्। गैराती निजगढ़ स्थित उद्योग वाणिज्य संघको सभाहालमा विश्राम गरेर मंगलबार बिहान पुनः पैदल मार्चमा निस्कन लागेको पीड़ितलाई स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी गराउनुभयो। प्रहरीले जानकारीपछि उनीहरूले आफ्नो यात्रा केही समयका रोकेर निजगढ़मा नै गृहमन्त्रीलाई पर्खिरहेका छन्। मेटर ब्याज र ठगी विरूद्ध न्यायको माग गर्दै असारको 25 गते जनकपुर धामबाट निस्किएको पीड़ितको मार्च सोमबार साँझ 12 निजगढ़ पुगेको छ। पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाड़ी तिर्साएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसे पासे पोस्ने प्रवृत्तिको संज्ञा दिनुभएको छ। सोमबार हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले हालै काठमाण्डुका संचार माध्यममाथि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनता बीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरेको बताउनुभयो। राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ अर्थात धम्काउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको निष्कर्ष रहेको छ। पूर्व मन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरकमत राख्नेहरूलाई पेल्ने र पाठ सिकाउने शैली अपनाएको भन्दै कड़ा आलोचना समेत गर्नुभयो। पर्वत स्याङझार गुल्मी जिल्लाको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारणले काली गण्डकी नदी र सेती खोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो नजिक रहेको सतल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको छ। निरन्तर वर्षाका कारणले काली गण्डकी र सेती खोलामा पानीको सतह वातै बढ़ेको छ। शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी र पण्डित विस्थापित भएका छन् भने नियमित पूजापाठ र दर्शन गर्न आउने भक्तजन र शालिग्राम शिलाको दर्शन गर्न जानबाट वञ्चित भएका छन्। सेती भेडीमा मिसिने सेती खोलाको बहाव र काली गण्डकीको उच्च बहावका कारणले शिला परिक्रमा स्थल समेत पूर्ण रूपमा छेदविच्छेद भएको स्थानीय तिलक पराजुलीले बताउनुभयो। उहाँले शिला क्षेत्र डुबानमा परे पनि बस्ती भने तत्काल कुनै खतरा नरहेको जानकारी दिनुभएको छ। वर्षा र पहिरोले जोखिम बढ़ेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ। सवारी साधनहरू बस पार्क लगायतका क्षेत्रमा होल्ड गरिएको छ। नागढुङ्गा साङ्गा फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीको सवारी साधन बन्द गरिएको हो। वर्षाका कारणले हिजो रातैभरि रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो। आज बिहान पनि गाड़ीहरू छोड़िएको छैन। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका अनुसार नागढुङ्गा मुगलिन नारायणगढ़ आउजाउ गर्ने सवारी साधनलाई रोक लगाइएको छ। चितवनका केराबारी र तोइन खोलामा पहिरो खसेकाले सवारी आवात जावत अवरूद्ध रहेको छ। यस्तै बीपी राजमार्गको रोशी खोलामा बहाव बढ़ेको र मंगलटारमा लेदु सहितको पहिरो गलेकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। फर्पिङ फाफेल सिस्नेरी हुँदै हेटौड़ा पुग्ने सड़क पनि बन्द भएको छ। कान्ती पथको पाङदुरे र टाकुञ्जे क्षेत्रमा गएको पहिरोले सो सड़क बन्द रहेको छ। हिजो रातैभरि परेको वर्षाले यात्रामा जोखिम बढ़ेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। आज बिहान पनि दिवाकालीन सवारी साधनमा रोक लगाइएको छ। लगातार वर्षापछि खसेको पहिरोका कारणले पृथ्वी राजमार्ग अन्तर्गत डुम्री आबुखैरणी सड़क खण्ड मंगलबार बिहानबाट अवरूद्ध भएको छ। तनहुको बन्दीपुर गाउँपालिका चार विमल नगर स्थित छुन पहरामा बिहान करिब 8 बजे पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क खुलाउने प्रयास हुनु अगाडि नै वर्षाका कारणले जोखिम बढ़ेको भन्दै सवारी आवागमन रोकिएको छ। लगातारको वर्षासँगै तनहुको नदी किनार र सड़क खण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुद्वारा जारी सूचनामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारीका आधारमा मर्स्याङदी सेती मादी त्रिशुली काली गण्डकी तथा अन्य साना ठूला खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ। राजमार्ग तथा भित्री सड़क प्रयोग गर्ने यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय सड़कसँग सम्बन्धित कार्यालय र स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको बताउँदै नागरिकलाई अनावश्यक आवत जावत नगरी सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। कुनै समस्या परे जिल्ला आपतकालीन संचालन केन्द्र नेपाल प्रहरी वा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ। सोमबार हिजो राति आबुखैरणी दुईमा लेदो पहिरो हटाएर सड़क सञ्चालनमा ल्याइए पनि आबुखैरणी मुगलिन खण्ड मा अझै ढुंगा खस्ने र पहिरो जाने जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। पहिरोका कारणले अवरूद्ध मुगली नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। बिहानबाट मेसिन परिचालन गरेर बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सड़क डिभिजन भरतपुरले जनाएको छ। पहिरोको जोखिम कायमी रहेकाले लेन अनुशासनमा रहेर सीमित गतिमा सवारी चलाउन यात्रुलाई तथा चालकलाई आग्रह गरिएको छ। समयमै मनसून सक्रिय भएपछि गोर्खामा धान रोपाईले गति लिन थालेको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा 58% रोपाई सम्पन्न भएको छ। यस वर्ष जिल्लामा 10,500 हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ। कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म 40-45% मात्रै रोपाई भएको थियो। मौसम अनुकूल रहे केही दिनभित्र नै जिल्लाभरिको रोपाई सकिने उहाँको भनाई छ। कार्यालयले यस वर्ष जिल्लामा 95% रोपाई हुने अनुमान गरेको छ। समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ़न सक्ने कृषि प्राविधिकको अनुमान छ। जिल्लाको दरौदी, सिर्दी फाँट, सेरा फाँट, ज्यादुल फाँट, टारी फाँट, दरबुङ फाँट र बोरलाङ फाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन्। उत्तरी गोर्खाको चुमनोर्बी र धार्ची गाउँपालिकाको हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा भने धान खेती नहुने गरेको छ। एक सय 40 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजना अन्तर्गत तेस्रो प्याकेजमा निर्माण भइरहेको दमोली भरतपुर 220 केवी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना अनुसार प्रसारण लाइन निर्माणको भौतिक प्रगति 81% पुगेको छ। तनहु हाइड्रो पावर लिमिटेडका आयोजना प्रमुख श्यामजी भण्डारीले प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको बताउँदै चितवनतर्फ वन क्षेत्र व्यवस्थापन तथा रूख कटानको काम अगाडि बढ़ेकाले बाँकी काम पनि द्रुत गतिमा सम्पन्न हुने बताउनुभयो। उहाँले आयोजनाका सबै प्याकेजमा एकसाथ निर्माण कार्य भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथमा काम भइरहेको बताउनु भएको छ। भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडले निर्माण गरेको 35 किलोमिटर लामो प्रसारण लाइनका लागि आवश्यक 94 टावर मध्ये 82 जग हाल्ने, 72 टावर खड़ा गर्ने र 41 टावरको ग्राउण्डिङ सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्र व्यवस्थापन तथा रूख कटान अगाडि बढ़ाउन तनहु हाइड्रो पावर लिमिटेड र डिभिजन वन कार्यालय चितवन बीचमा गत वैशाखको 25 गते सम्झौता भएको थियो। वन क्षेत्रमा प्रवेश अनुमति प्राप्त भएपछि राष्ट्रिय तथा सामुदायिक वनभित्र पर्ने रूख कटानको काम शुरू गरिएको छ। पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनवाईमा पोखरा बसपार्क, फिर्के खोला लगायतका क्षेत्रमा सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पाएको छ। प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासो राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहल कदमीको भने खुलेर प्रशंसा गरेका छन्। महानगरपालिकाले हालै मात्र पोखरा बसपार्क, मरसिंह चोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो। सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचनामा डोजर लगाएर हटाएको हो। भीमात खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भीमात बजारका 3 स्थानमा कमर्सियल आरओ वाटर प्युरिफिकेशन मेसिन संचालनमा ल्याएको छ। कुमार चोक, बसपार्क चोक र क्याम्पस रोडमा जडान गरिएका ती मेसिनहरू करिब 7,50,000 रूपियाँ लागतमा स्थापना गरिएको संस्थाका सदस्य सूर्य विश्वकर्माले जानकारी दिनुभयो। यस अगाडि भीमात खानेपानी कार्यालय अगाडि संचालनमा रहेको यसै मेसिनबाट उपभोक्ताले राम्रो सेवा प्राप्त गरेपछि बजारका थप स्थानमा सेवा विस्तार गरिएको विश्वकर्माले बताउनु भएको छ। समितिका अनुसार पछिल्लो समय केही व्यक्तिहरूले मेसिनबाट आउने चिसो शुद्ध पानी घरायसी प्रयोजनका लागि ठूलो परिमाणमा लैजाने गरेको पाइएकाले मेसिनको उचित प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ। यी मेसिनबाट बजारमा आवत जावत गर्ने सर्वसाधारण यात्रु तथा उपभोक्ताले निशुल्क रूपमा सुरक्षित शुद्ध पिउने पानी सहजै रूपमा प्रयोग गर्न सक्नेछन्। मेसिनमा पानीलाई सेडिमेन्ट फिल्टर, एक्टिभेटेड कार्बन फिल्टर, फाइन फिल्टर र रिभर्स अस्मोसिस प्रणाली मार्फत प्रशोधन गरिन्छ। आवश्यक परे यूभी प्रणालीबाट जीवाणु नियन्त्रण गरेर सुरक्षित ट्याङ्कीमा संकलन गरिएको पानी उपभोक्तालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ। भीमात खानेपानी उपभोक्ता तथा सरसफाई समितिले मेसिनहरूको नियमित मरमत, फिल्टर परिवर्तन र गुणस्तर परीक्षण गर्दै उपभोक्तालाई निरन्तर सुरक्षित र शुद्ध पिउने पानी उपलब्ध गराउने जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षा पछाडि फोहोरको थुप्रो खस्दा 9 कामदारको ज्यान गएको छ। केन्द्रका परिचालक केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्म रहने मनसून अवधिमा ठूलो वर्षाका कारणले भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेको छ। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्याण्डफिल्ड बाट हजारौं टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेको 23 जना व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारणले ल्याण्डफिल्ड स्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख छ। 14 जनालाई जीवित उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षासँग सम्बन्धित जाँच पूरा नभएसम्मका लागि केन्द्रको संचालन अस्थायी रूपमा रोक लगाइएको छ। अब अन्तिममा खेल समाचार। विश्वकप फुटबलमा आज रातीदेखि सेमी फाइनलका खेल शुरू हुने भएको छ। फिफा वरियतामा शीर्ष 4 देश सेमी फाइनलमा पुग्नेछ। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्ने भएको छ भने फ्रान्स र स्पेन बीचको खेल मध्यराति पाउने 1 बजे हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पाउने 1 बजे हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेको हो। अर्जेन्टिना 3 पटकको विश्व विजेता छ भने फ्रान्स 2 तथा इंग्ल्याण्ड र स्पेन 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउनको 3 गते आइतबार राति पाउने 1 बजे हुने जनाइएको छ। हवस्तनी विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
5: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
13: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
14: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
13: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
14: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
13: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
14: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू,
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9560062065 र 9468064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
7: अहिले के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
7: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560324020, 9801454674 र 9460324020।
10: हजुर दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्तन हो।
11: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटीले नै हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811403005।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
14: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
15: इट्स टाइम फॉर कॉलिंग टाइम
14: ओनली ऑन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो धुरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र फरक बार फरक श्रृङ्खलाको साथमा सँगसँगै आज मंगलबारको एपिसोडमा रहेर भने हामी श्रोता साथीको विचारलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौं, जहाँ चाहिँ आज टपिक राख्ने दिन चाहिँ रहेको छ र आफ्नो विचार राख्नको लागि टपिक के र कसो भनेर विषयवस्तु लिएर हामी केही छिनमा उपस्थित हुन्छौं भने अहिलेको लागि एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। डाँडापाका सहराले टाइटलमा रहेको सञ्जीवनीको आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ, स्वीकार्नु होला है त।

हजुर डाँडा पाखा सहराले तिम्रै गीत गाउँछ यो मिठो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। सञ्जीवनीका आवाजमा सजिएको यो गीत जहाँ चाहिँ म्युजिक रहेको थियो सुरेश अधिकारीको भने यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने आज भने मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा कुराकानी गर्ने दिन पनि रहेको छ र हाल अहिले बर्खायामको समय पनि छ। देशको अब विभिन्न ठाउँमा चाहिँ लगातार वर्षा सँगसँगै अब बाढी पहिरो र डुबानको समाचारहरू पनि आइरहेको हामीले चाहिँ सुन्छौँ। अब तपाईँ हामी आफै पनि परिरहेका हुन्छौँ भने अब यस्तो अवस्थामा चाहिँ अब आफू सँगसँगै आफ्नो परिवार र समुदायलाई चाहिँ अब सुरक्षित राख्नु अब सबैको साझा जिम्मेवारी पनि हो। त्यसैले आज हामी आजको यो विषयवस्तुमा चाहिँ आजको एपिसोडमा रहेर चाहिँ कुराकानी गर्छौँ कि यो बर्खायामको समयमा चाहिँ बाढी र पहिरोबाट हामी चाहिँ कसरी सुरक्षित रहने होइन अब तपाईँहरूको अनुभव पनि छ भने सुझाव सँगसँगै विचार सँगसँगै हामी जोडिन्छौँ। साझा गर्नको लागि 0564 14 2 0 0 को बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ र साथसाथै तपाईँको गाउँठाउँतिरको अवस्था चाहिँ अब के कस्तो छ पनि हामीलाई चाहिँ सुनाउनु होला अनि प्रतिक्रियाहरू पनि दिँदै गर्नुहोला। अहिलेको लागि भने गाजोलको रेखी बोलको सुमधुर गीत सुन्छौ। तपाईँ माझ राख्दैछु यास्ती योगी अनि स्वस्तिका ढकालको आवाजमा सजिएको योगी सँगसँगै सकेसम्म आज हामी धेरै साथीलाई चाहिँ सहभागी गराउने कोसिसमा चाहिँ रहेका छौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता चाहिँ जनाउँदै गर्नुहोला। अहिलेको लागि योगी स्वीकार्नुहोला। I don't know.

हजुर मक्का पर्सौ जो देखियो त्यसँग यो रमाइलो मिठो गीत रहेको थियो गाजलको रेखी बोलको यो सुमधुर गीतमा चाहिँ स्वस्तिका ढकाल सँगसँगै यस्तै योगीको चाहिँ अब गीत संगीतहरू यस्तै शब्द संगीतहरू पनि मिठो हुन्छ तपाईँ माझ अक्सर कार्यक्रममा स्थान पनि दिइरहेको हुन्छ भने यो गीत चाहिँ अब पहिलोचोटि हामीले चाहिँ रेडियो प्रोग्राम मार्फत यहाँलाई चाहिँ सुनाएको हो र यो गीत चाहिँ रिलिज भएको अब दुई हप्ता जस्तो पनि भइसकेको छ यसरी नै अब यहाँहरूमा चाहिँ हामी नयाँ गीत संगीत आगोदुनी गीत संगीत सँगसँगै यहाँहरूसँगको कुराकानीको साथमा पनि जोडिन्छौ जहाँ चाहिँ आज मंगलबारको एपिसोडमा रहेर चाहिँ यहाँले अहिले यो बर्खायामको समयमा चाहिँ बाढ़ी र पहिरोको जोखिमबाट चाहिँ हामी कसरी सुरक्षित रहने त भनेर श्रोता साथीबाट चाहिँ सल्लाह सुझाव अनि यहाँहरूको विचार चाहिँ सुन्छौ 0625414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ अब यस सम्बन्धी कुराकानीहरू हामी केही छिनमा पनि गर्छौ सकेसम्म साथीहरूको सुझावलाई चाहिँ लिन्छौ भने अहिलेको लागि चाहिँ एउटा गीत सुनौ अनि गीत सँगसँगै हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ 11 बजेको टाइम चेक पश्चात भने हामी यसै विषय वस्तुमा रहेर अझै विस्तृत जानकारीको साथमा पनि जोडिन्छौँ भने डान्सिङ सङ भन्दा पनि अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु चाहिने जो जिन्दगानीमा सुमधुर गीतमा आवाज रहेको छ सुजन चापा गाई सँगसँगै सलिना विगको यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ अनि यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: डमरले टिट्टु दिल्ली बेङ्गल जति दखल दियो त
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
2: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
3: विश्वकप
2: यस विश्वकप अब हाम्रै दुले गौँडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
3: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
2: Managed by Your Choice GK Sound and Lighthouse Dulegaonda
3: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन् पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460769246
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
6: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउ

0: रोप्न मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
0: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9556-33878, प्रशान्त नेउपाने 9460-26925।
6: ए सबिना, यसको हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846-78528 र 9808-16142।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि?
10: हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू:
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
16: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, गौडा, फोन 0625414233, मोबाइल 98678161887।
17: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तडहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
19: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
20: स्टुडियो
21: अहिले बिहानको 11 बज्यो।
17: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935001।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः पनि स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी मंगलबारको एपिसोडमा श्रोता साथीसँग साथीहरूको विचार सँगसँगै सल्लाह सुझाव सँगसँगै हामी अगाडि बढ्छौं भन्दै थिए है। साथीहरू चाहिँ पक्कै पनि अब असारको समयमा चाहिँ अब काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला, अनि काम कार्यको व्यस्तताको बावजुद सँगसँगै अब हामीलाई सुनेर पनि साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। साथमा चाहिँ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला, जहाँ चाहिँ आज कुराकानी गर्नको लागि अब यो बर्खायामको समयमा चाहिँ बाढ़ी पहिरोको जोखिम चाहिँ अलिकति धेरै नै हुन्छ, अब कसरी यो समयमा चाहिँ हामी सुरक्षित रहने भनेर साथीहरूको लागि चाहिँ टपिक छाडेको छु। अब देशभरको विभिन्न ठाउँमा चाहिँ लगातार वर्षा भइरहेको छ, अब पहिरो सँगसँगै डुबानको समाचारहरू पनि आउँदै गर्दा चाहिँ हाल अहिलेको कुराकानी गर्नुपर्दा अब ठूलो वर्षापछि अब नारायणगढ मुगलिन सड़क खण्डमा पनि विभिन्न ठाउँहरूमा चाहिँ पहिरो खसे सँगसँगै पूर्ण रूपमा चाहिँ अब कतै बाटोहरू अवरुद्ध भएको छ होइन। यो समयमा चाहिँ सकेसम्म टाढाको यात्राहरू पनि नगर्नुहोला र हालसम्म सबैभन्दा धेरै वर्षा भएको ठाउँ चाहिँ अब चितवनको देवघाटमा चाहिँ रहेको छ भने यसरी नै अब कतिपय ठाउँमा पानी वर्षा भइरहेको छ, कतिपय ठाउँमा चाहिँ अहिले नभए तापनि अब उच्च जोखिमको ठाउँमा पनि छ। त्यसरी यो समयमा चाहिँ हामी साथीहरूलाई चाहिँ कसरी सुरक्षित रहने त नि भनेर चाहिँ आज कुराकानी गर्छौ भनिरहँदा चाहिँ अहिले भनेकै सहभागी साथी लाइनमा हुनुहुन्छ, स्वागत गरौं। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो दर्शन नमस्ते। नमस्कार
0: दर्शन, सन्चै आरामै छौ दर्शन। नमस्कार भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रोशिकाजीलाई।
1: हजुरलाई
0: अनि रोशिकाजीले आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन है। ल ठिकै छ, अब के कसो भनेर हामी केही क्षणमा जानकारी गराउँछौ। अहिले भने भीमातिर सँगसँगै हाम्रो रोशिकाजीको नयाँ नौला हालखबर के छ पछिल्लो समयको सुनाइदिनुहोस् न त। हाम्रोतिर पनि ठिकठाकै छ, हिजोदेखि पानी चाहिँ हिजो आज पानी मजाले परेको छ भन्नुपर्छ है रोशिकाजी। हजुर मेरो खानपिन भइसक्यो, तपाईँले खानुभयो त? ल अब भने यो कुराकानी सँगसँगै आजको टपिक तर्फ चाहिँ जान्छौँ हामी है। अब पछिल्लो आजको टपिक भन्दा चाहिँ हाम्रो रोशिकाजीले चाहिँ सल्लाह सुझावहरू चाहिँ राख्नु पर्यो, जहाँ चाहिँ यो बर्खायामको समयमा चाहिँ बढी भन्दा बढी अब बाढ़ी पहिरो र डुबानको जोखिमहरू पनि धेरै हुन्छ, समाचारहरू पनि हामी सुनिरहेका हुन्छौँ। अब यो समयमा चाहिँ विशेष गरी साथीहरूलाई चाहिँ सुरक्षित रहने अनि अब आपतकालीन अवस्थामा चाहिँ हामी के गर्ने नगर्ने भनेर चाहिँ सल्लाह सुझाव दिनु पर्यो है आज।
1: अब साथीहरूले पनि अब सुनिरहनु भएकै होला, अब सबैलाई थाहा भएकै कुरा हो होइन। अब कोही साथीहरू जान जानी अब थाहा पाइ पाइ पनि अब यात्रा गर्नुहुन्छ, अब यो बर्खाको समयमा भनेको अब धेरै पानी पर्ने समय हो, अब भनौँ बारी पहिरो जतिनहरू हुन्छ, अब वर्षकै यस्तो समयमा यात्रा गर्नुभन्दा नगर्नै ठिक हो, यो बर्खाको समयमा गर्नुभन्दा नगर्नै ठिक हो। अब साथीहरू अब जानी जानी बुझेकै अब यात्रा गर्नुहुन्छ, अब यात्रा गर्नु परेमा पनि अब जानकारी लिएर बुझेर मात्र यात्रा गरौँ भन्छु मैले। वर्षकै यात्रा नगरे पनि ठिक हुन्छ, कति ठाउँमा बारी पहिरो गएर जोखिम बढी यस्तो भइरहेको छ, कति ठाउँमा गाडीहरू यस्तो दोकान परेर होइन, हामीले धेरै काम घटनाहरू कति धेरै हामीले सुन्नुपर्छ। अब साथीहरू सुन्नु सुन्नु नै आफ्नो ज्यान आफूले जोखिम गर्नुहुन्छ, अब त्यस्तै वर्ष यात्रा नगरौँ, अब यात्रा गर्नु परेमा पनि एकदम हामीले बुझेर त्यसरी मात्रै यात्रा गर्नु परेमा त्यसरी मात्र गरौँ, नत्र भने यात्रा गर्नुभन्दा नगरेकै राम्रो हो भन्छु है मैले चाहिँ बर्खाको समयमा।
0: हस् हुन्छ, यहाँको विचारको लागि यहाँको सुझावको लागि धेरै धेरै धन्यवाद। अहिले भने साथीभाइलाई अब बर्खायामको समयमा बाढी पहिरो बाहेक पनि अरू केही सल्लाह सुझाव दिनु छ भने सल्लाह सुझाव सँगसँगै सम्झना सन्देश राख्नु।
1: सबैले अब के अरे यात्रा अब त्यसरी बुझेर मात्र यात्रा गर्नु होला, अब कतिपय ठाउँमा गाडीहरू पनि अब त्यस्तो भइरहेको छ, धेरै चित्तौनीतिर अब धेरै अब यस्तो घटनाहरू अब हामीले सुनिरहेको छ। अब साथीहरू अब बुझेर मात्र यात्रा गर्नु होला, सबै सचेत रहनु होला, अब त्यस्तो चाहिँ नगर्नु होला, अब भर्खरकै यात्रा नगर्नु होला, अब सबै साथीहरूलाई पनि अब थाहा अब सबैले भन्दै अब हजुर अनि सुखलाई पनि घुम्ने धोरो परे हो उनीहरूको लागि सबैलाई कुर्सामा पनि लगिदा हुन्छ।
0: ओके नमस्ते बाई बाई उहाँ हुनुहुन्थ्यो रोसिका लम्सालजी र उहाँले चाहिँ अब पोइन्ट आउट गरेर गइसक्नु भएको छ होइन यो समयमा चाहिँ हामी कहिले काहीँ हामी आफैले गर्दा पनि दुर्घटना चाहिँ हुन सक्छ भन्ने एउटा मुख्य उदाहरण चाहिँ दिएर गइसक्नु भएको छ. अब हामीलाई थाहा छ यो समयमा चाहिँ अब टाढाको यात्रा गर्नु हुँदैन होइन अब घुमफिर सँगसँगै अब अत्यावश्यक काम छ भने त अब जानु पनि पर्यो होइन तर पनि उच्च सतर्कता अपनाउँदै हामी चाहिँ यात्रा गर्नुपर्ने हुन्छ तर हामी जान जान पनि कहिलेकाहीँ चाहिँ अब आफै यो समयमा चाहिँ अब यात्रा गरिरहेका हुन्छ सकेसम्म यात्रा चाहिँ नगरौं भन्ने खालको सल्लाह सुझाव दिएर गइसक्नु भएको छ. यो सँगसँगै अब साथीहरूले आफ्नो विचार राख्नको लागि 0625-4142-00 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ र अहिलेको लागि भने एउटा गीत सुनौ अनि गीत सँगसँगै हामी फेरि पनि अरू साथीको विचारको साथमा उपस्थित हुन्छौ. सोनु निगमका आवाजमा सजिएको उकाली ओह्राली गर्दै यो सुमधुर गीत रहेको छ. राख्दैछु स्वीकार्नु होला है त

गर्दै खोला नाला सबै तर्दै यो सुमधुर गीत उकाली ओह्राली गर्दै आफ्नो गाउँ ठाउँ चाहिँ जति नै जे होस् अब जानु चाहिँ पर्छ होइन, आफ्नो गाउँ ठाउँको माया उत्तिकै लाग्छ भन्ने यो सुमधुर शब्द संगीतले भरिएको गीत तपाईँमा कार्यक्रम स्थान दिइसकेको छु भने यसरी नै आज मिठा मिठा गीत संगीतको साथमा आज सल्लाह साथीहरूको चाहिँ हामी सल्लाह सुझाव लिने कोसिसमा चाहिँ रहेका छौँ। आउन सक्नुहुन्छ 0965414200 बाटो भएर। अनि टपिकमा चाहिँ आज कुराकानी गरिरहँदा चाहिँ यो बर्खायामको समयमा चाहिँ बाढी सँगसँगै यो पहिरोबाट चाहिँ हामी कसरी सुरक्षित रहने, यो बर्खायामको समयमा विशेष गरी कसरी साथीहरूलाई चाहिँ सुरक्षित रहनको लागि चाहिँ यहाँले सल्लाह सुझाव दिनुहुन्छ भनेर टपिक राखिरहँदा अहिलेको लागि भने तपाईँमा राख्दैछु अब गाउँदा हामी टाइटलमा रहेको बेमौसमी सुमधुर गीत रहेको छ, तपाईँमा राख्दैछु यस्तै योगीको म्युजिकमा रहेको आवाज पनि उनकै रहेको छ, साथमा रेशमा पनको आवाजमा सजिएको योगी सँगसँगै आजको एपिसोड सँगसँगै हामी चाहिँ किसिमको लागि विश्राममा जान्छौँ। विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98551445 र 98551445।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087162।
11: यही आउँदो साउन 2 गते पहिलो शनिबार
12: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: उपचार हुने रोगहरू
12: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
11: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
12: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
11: दिसा पिसाब एवं पेटको समस्या,
12: तौल गडबड हुने वा थाइराइडको समस्या,
11: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
12: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु,
12: फोन नम्बर 0564142333 र 98678167।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
14: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
14: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
17: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9864041530।
18: मम्मी, भोक लाग्यो, खाजा खाऊ न?
19: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
18: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
19: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
22: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
1: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
23: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र भर्खरै मात्र रेडियो ट्युन अन गर्दै हुनुहुन्छ भने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज। र कोही सहभागी साथी अघिबाट हामीसँग लाइनमा हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: नमस्ते।
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरस्तीलाई।
1: धन्यवाद।
0: अनि लजरस्ती सँगसँगै भीमातिरको हाल खबर के छ पछिल्लो समयको सुनाइदिनुहोस् न त।
1: अहिले चुस्सो घाम लाग्ला जस्तो भएको थियो,
0: त्यही त हिजो आजको समय चाहिँ यस्तै नै छ है। अनि यो समयमा हामीलाई आज सुनेर साथ दिनु भएको छ कि छैन, रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: भर्खर भर्खर खोलेको रेडियो, अघि लामो समय विज्ञापन जानुभयो
0: हजुर,
1: त्योभन्दा अगाडि सुन्नु पाइन।
0: त्यसो भए आजको टपिक चाहिँ यहाँलाई थाहा छ कि छैन? थाहा छैन है। ठिकै छ, यो टपिक चाहिँ म जानकारी गराउँछु। आज चाहिँ हाम्रो लजरस्तीले चाहिँ सल्लाह सुझाव दिनुपर्ने हुन्छ, किनकि अब अहिले देशभर चाहिँ अब बाढी पहिरो र डुबानको समस्याहरू सँगसँगै समाचारहरू पनि आइरहेको छ भने विशेष त एकदमै आपतकालीन समयमा अथवा यो बर्खायामको यो बाढी र पहिरोको समयमा चाहिँ हामी कसरी सुरक्षित रहने त भनेर यहाँले चाहिँ आफ्नो अनुभव छ भने पनि सुनाउन सक्नुहुन्छ, आफूले के गरे अथवा सल्लाह सुझाव अनि तपाईँको विचार चाहिँ हामी सुन्छौँ है त।
1: ए ल ल हुन्छ। अब सुरक्षित भनेको त्यही हो, मानिस अब अलिकति दिदी पनि हुन्छ घमन्दी
0: हजुर,
1: के हुन्न होला जानी हो, आयो नि सानो आउला नि, सधैँ गइरहेछ भइरहेछ भन्ने हुन्छ मान्छे, अलि हल्का रूपले लिनुहुन्छ, यो चाहिँ लिनु भएन, सधैँको दिन एकै हुँदैन। मैले अस्ति हाम्रो त्यो खोला नजिकै खोलाउँदै मेलो भनौँ न, हिजो धान रोप्नु भयो, मैले भन्थेँ होइन नरोप्नु है, पानी ठुलो आउने भनेको छ, यो खोला लैजानु बेर छैन भनेको, मैले अस्ति भनेको भन्दा भन्दै हिजो रोप्नु भयो, आयो नि सानो सानो आउँछ के अरे ठुलो धान नहोला है, रोपाइ गरिहाल्नु भयो। आज राति भीषण पानी पर्यो, खोला पस्यो, अरू रोपेसँग सबै लैदियो गइयो। अब बिउ कहाँ खोज्ने हो, अब कहाँ के गर्ने, होइन यस्तो आपत विपत आउनभन्दा अगाडि आफू सतर्क हुनुपर्छ, विशेष गरी होइन अब अलि भिरालो जग्गामा घरहरू अलि चर्किएको जमिन चर्केको त्यस्तो यस्तो अवस्था छ भने अब पानी परेर यो बर्खामा त्यहाँ वर्षा भएन, सुरक्षित हुनु क्षति हुनुभन्दा पहिले आफू सुरक्षित हुनु पर्यो नि त। अब यात्रा गर्दाखेरि चाहिँ नि अब त्यही हो, अहिले त 77 जिल्लामा चाहिँ नि हटलाइन सुविधा दिनुभएको छ नि त सरकारले, कति कति भन्थ्यो 14-18 भने कति भन्यो, पूर्व जानकारीको लागि अब टाढाको यात्रा गर्न छ भने जानकारी लिने होइन, फलाड जिल्लामा पानी परेछ कि परेको छैन, बाटो कस्तो छ के छ सबै चाहिँ नि जानेर बुझेर मात्रै हामी हिँड्नुपर्छ। सबै मानिसहरू अब सुरक्षित हुनु होला, एकदम बिना काम चाहिँ बाहिर नजानु होला, गइहाल्यो भने पनि सुरक्षित भएर जानकारी लिएर जानु होला भन्न चाहन्छु।
0: हुन्छ, यहाँको अमूल्य विचार सँगसँगै आफ्नो विचार राखिदिनु भयो, धेरै धेरै धन्यवाद भन्दै अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनुपर्छ है।
1: रेडियो धर्मराई सुन्ने साथीभाइ अनि जति पनि सुन्नुहुन्छ उहाँहरू सबै सबैको लागि भन्दै म बिदा हुन्छ।
0: नमस्कार, छुट्टिन्छौँ। लजरस थापाजी हुनुहुन्थ्यो भीमादेखि र उहाँले चाहिँ एकदमै सानो सानो कुराहरू पनि औलाउनु भएको थियो, हामी चाहिँ अब आफूले देखिरहेको सधैँ हिँडिरहेको ठाउँहरू पनि पर्छ, त्यसैले चाहिँ अब भइराखेको छ हुँदै गर्छ केही त हुँदैन भन्ने हाम्रो एउटा हुन्छ नि, सानो गल्तीले गर्दा पनि कहिलेकाहीँ चाहिँ हामी ठुलो गल्ती पनि गरिरहेको हुन्छौँ, त्यसैले सबैभन्दा सुरुमा चाहिँ आफू सुरक्षित रहनु पर्यो अनि आफै नै एकदमै सुरक्षित भएर चाहिँ बस्नुपर्छ है भन्ने खालको प्रतिक्रिया दिएर पनि गइसक्नु भएको छ, अनि साथमा अरू धेरै विचारहरू पनि राख्नु भएको थियो र यसरी नै हामी अरू साथीहरूको विचार पनि लिन्छौँ र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
2: हजुर आशीर्वाद,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिदीजूलाई।
2: हजुर धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ त?
2: हजुर सन्चै छ हामीलाई चाहिँ सतर्क हुन पर्ने छ
0: त्यही त कुलचोकको छेउछाउमा हुनुहुन्छ है एकदमै एकदमै सतर्क रहेर पनि बस्नु होला है अनि के छ अब आफू पनि सतर्क भएर बसिरहँदा रेडियो प्रोग्राम सुनिरहँदा हाम्रो दलमाया दिजुलाई चाहिँ आज के कुरा भन्नु मन लागेको छ के सुरक्षाको उपायहरू दिनु मन छ राख्न सक्नुहुन्छ है
2: यात्रा गर्दाखेरि जानी परेछ टाढा यात्रा नगर्नु होला भन्छु अनि छाताको होस् लिएर हिँड्नु होला भन्छु भिरमा घाँस काट्न गर्दाखेरि घाँस दाउरा गर्न भिरमा नजानु होला भन्छु अरू त के भन्छ र
0: अरू चाहिँ यति मात्र सल्लाह सुझाव दिने ल थोरै भए पनि एकदमै यहाँले चाहिँ हाम्रो साथीहरूलाई ट्याक्कै हुने खालको चाहिँ सल्लाह सुझावहरू दिनुभएको छ धेरै अब डाँडा पाखातिर भएर पनि हामीलाई गाउँघरतिर साथीहरूले पनि सुन्दै हुनुहुन्छ होला है भर्खायामको समयमा पक्कै पनि तपाईँले भन्नु जो भए जस्तै नै अब भिडतिर त जानु भएन अनि यो सँगसँगै अरू सल्लाह सुझाव सँगसँगै साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है
2: साथीभाइ फर्स्टमा हजुरको लागि
0: थ्याङ्क यू सो मच
2: अनि अमृत दाई उमा दाई नरेन्द्र दाई टोप दाई अनि अघि आउने लजरस भाइ अनि एकराज भाइ अघि माया सिका सम्पूर्णको लागि भन्दै छुट्टिन्छु नमस्ते
0: नमस्ते शुभ दिन हुनुहुन्थ्यो दलमाया थापा दिजु पुलचोकदेखि हुनुहुन्थ्यो भने हामी पनि सुरक्षित भएर चाहिँ बस्नुपर्ने छ होइन साथीहरू पनि सुरक्षित भएर चाहिँ बस्नु होला अब छाता लिन चाहिँ नभुल्नु होला टाढाको यात्रा पनि नगर्नु होला भन्दै आफ्नो विचारहरू सल्लाह सुझावहरू राखेर गइसक्नु भएको छ यसरी नै आउन सक्नुहुन्छ 0625 4142 0000 बाटो भएर अहिलेको लागि भने केहर सिंह लिम्बूको झ्यालैमा मायालु बसेकी यो मिठो गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ अर्को व्यवसायिक विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नि हामी सँगै रहनुहोला है त

0: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
2: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
4: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850 32 475 र 9800 11 32 475
5: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
6: अब चिन्ता नलिनुहोस् शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
5: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
6: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
5: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
6: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देख्नुहुन्न त
8: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9850 66 136 र 9851 66 136
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9800 66 13
11: 1195 र 98467 15368।
6: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0655 71 479, मोबाइल 98 560 62 65 र 98 468 64 145।
13: This is Radio Dhorbarahi, 103.8 MHz.
14: हजुर, कार्यक्रमको यो केही क्षणको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ हामी साथीहरूको सल्लाह सुझाव अनि विचारलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं। जहाँ चाहिँ आज कुराकानी गर्नको लागि विषयवस्तु भनेको यो बर्खायामको समयमा चाहिँ बाढ़ी र पहिरोबाट हामी कसरी सुरक्षित रहने त नि भनेर साथीहरूको चाहिँ अनुभव सुझाव र विचार लिइरहँदा चाहिँ अब साथीहरूले अहिलेसम्म आफ्नो विचारहरू राखिराख्नु भएको छ। अब आपतकालीन अवस्थामा चाहिँ घरमा अब कस्तो सामग्रीहरू तयारी अवस्था चाहिँ राख्नुपर्छ, होइन, अब कसरी चाहिँ हामी सुरक्षित रहनुपर्छ भनेर राखिरहँदा अब अनावश्यक रूपमा चाहिँ हामी यात्रा गर्नु हुँदैन, विशेष गरी अब रातको समयमा अनि यो झरीको समयमा चाहिँ अलिक पूर्व सतर्कता चाहिँ रहेर बस्ने। अनि यो सँगसँगै चाहिँ अब थोरै कुराहरू पनि जोडिहालौ जहाँ चाहिँ अब आपतकालीन अवस्था चाहिँ अब विपद आपद विपद भन्ने कुरा चाहिँ कति बेला पर्छ भन्ने हामी कसैलाई पनि थाहा हुँदैन, त्यसैले चाहिँ अब पहिले नै प्री प्लानहरू चाहिँ गराउने, जस्तै अब परिवारको सदस्यसँग चाहिँ अब आपतकालीन सम्पर्कको लागि चाहिँ हामी कसरी भेटघाट गर्ने, होइन, पहिले नै अब स्थानहरू चाहिँ हामीले पहिले नै तय गर्न सक्यो भने अथवा पूर्व तयारी भयो भने पनि यसले चाहिँ अलिकति केही हदसम्म हामीलाई सुरक्षित चाहिँ बनाउन सक्छ होला सायद, होइन, त्यही भएर चाहिँ अलिकति पूर्व तयारहरू चाहिँ विशेष त हुनु पर्यो अनि आफू सुरक्षित रहने सँगसँगै चाहिँ अब थोरै कुराहरू पनि जोडिहालौ जहाँ चाहिँ अब आपतकालीन अवस्था चाहिँ अब विपद आपद विपद भन्ने कुरा चाहिँ कति बेला पर्छ भन्ने हामी कसैलाई पनि थाहा हुँदैन, त्यसैले चाहिँ अब पहिले नै प्री प्लानहरू

0: यहाँले आफैले पनि अब सर्च गरेर हेरेर हुन्छ, यहाँले चाहिँ अब मौसम सम्बन्धी जानकारीहरूको बारेमा पनि अब समय समयमा चाहिँ बेला बखत जानकारी चाहिँ लिनु पर्यो। अब खोला नाला नदी किनार र पहिरोको जोखिम भएको स्थानबाट चाहिँ हामी यो समयको लागि चाहिँ अलिकति टाढा रहने, अनि हामी चाहिँ कस्तो छौँ भन्दा बीच बीचमा अब नेपालीपन पनि देखाउँछौ कि अब खोला बढ्यो भन्यो भने चाहिँ अब माछा मार्न जाने भन्छ, समूह बनाउने भन्छ, होइन झन् छिटो भन्दा छिटो नदीको खोला नालाको चाहिँ छेउछाउमा पुग्ने गरिन्छ, अथवा आज चाहिँ यो ठाउँमा फल्ना ठाउँमा चाहिँ एकदमै ठूलो पानी परेको छ अरे, खोला यत्रो ठूलो भएको छ अरे भनिन्छ, होइन अब पुलको छेउछाउबाट हुन्छ कि कसरी हुन्छ, हामी फोटो भिडियो खिच्नको लागि चाहिँ अझै झन् नजिक गएको हो जस्तो पनि भेटिन्छ, त्यसैले चाहिँ यो समयमा अलिकति खोला नालाबाट चाहिँ अलिकति टाढा पनि रहनु पर्यो, होइन त्यही भएर चाहिँ अब यो आपतकालीनको समयमा एउटा आपतकालीन झोला भन्छ नि हामीले चाहिँ फर्स्ट एड बक्सहरू पनि बनाउने, जहाँ चाहिँ अब टर्च लाइटहरूदेखि लिएर चाहिँ अब पानी पिउने, होइन अब सुक्खा खानेकुराहरू पछिसम्म राख्न मिल्ने जस्तो खानेकुराहरू पनि राख्नु पर्यो, होइन आवश्यक कागजातहरू पनि तयार पारेर चाहिँ राख्ने, होइन यो खालको कुराहरू पनि यहाँले चाहिँ अप्नाउन सक्नुहुन्छ। यो सँगसँगै अरू अब सामान्य साथीहरूले त आफ्नो विचार राखिसक्नु भएको छ भने अन्तिममा चाहिँ एकजना साथीलाई सम्म सहभागी गरौं, अनि यो सँगसँगै आजको निष्कर्ष सँगसँगै हामी चाहिँ छुट्टिनु पर्ने पनि हुन्छ। हेलो, नमस्ते हजुर।
1: दर्शन,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
1: धन्यवाद जी।
0: अनि के छ जित बहादुरजीको नयाँ नौला हालखबर पछिल्लो समयको, लामेश्वरातिरको पनि सुनाइदिनुहोस्।
1: ठिकै छ भन्नुपर्छ, पानी आयो, राजभरि आयो, धनभरि आयो।
0: हाम्रो जित बहादुरजीलाई चाहिँ एकदमै होइन खेती सँगसँगै पानीको आवश्यक थियो, तपाईँको ठिक ठाक छ भन्दा नै हामीले चाहिँ मजाले बुझिसक्यौँ कि लामेश्वरातिर। अनि के छ अरू नयाँ नौलो पनि सुनाइदिनुहोस् न त।
1: अरू पनि ठिकै छ भन्न पर्यो, अब रोपाई सोपाई भइयो, अब
0: पानी पनि पर्यो, समयमा पर्यो, खेतीबारीलाई राम्रो पनि भइरहेको छ। अनि गर्मी चाहिँ तपाईँको ठाउँतिर कतिको हुन्छ?
1: गर्मी त आज रातभरि पानी पर्यो, त्यति छैन,
0: त्यति चाहिँ छैन है। ल ठिकै छ, यो कुराकानी सँगसँगै हाम्रो जित बहादुरजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: मैले रेडियो सुने छैन, भर्खरै टाइम हेरेको हो, गइसके प्रोग्राम सुन्नु पर्यो भनेर
0: आज चाहिँ रेडियो प्रोग्राम। दगुर्दा दगुर्दा ठ्याक्कै समयमा चाहिँ हाम्रो भेट भयो, होइन कुराकानी पनि अब गरिरहेको छौँ। यो सँगसँगै आज चाहिँ हामी मंगलबारको एपिसोडमा रहेर चाहिँ अब साथीहरूको विचार लिइरहँदा अहिले अब तपाईँले भन्नुभयो जस्तो नै अब पानी परिरहेको छ, यो बर्खायामको समय पनि छ, अब पानी सँगसँगै हामीलाई त अब राहत मिलेको छ भने कतिपय साथीलाई यही पानी धेरै भएको छ कि, अनि अब बर्खायामको समयमा बाढी आउँछ, पहिरो आउँछ, डुबान हुन्छ, यो समयमा चाहिँ हामी कसरी सुरक्षित रहनुपर्छ त भनेर यहाँले सल्लाह सुझाव दिनु पर्यो कि। आज यस्तो हो नि त क्वेसन भन्दा पनि साथीको विचार लिने आज जित बहादुरजीले चाहिँ अब यो समयमा हामी कसरी सुरक्षित रहने सल्लाह सुझाव दिनु पर्यो क्या।
1: सबभन्दा तपाईँको बेकाममा बाहिर हिँड्नु भएन, पानी आउँदाखेरि
0: हजुर
1: बाहिर अब गाडीमा सफर गर्नु भएन, अनि त्यहाँबाट तपाईँको चाहिँ हेर्नुहोस् खोलाको नजिक बस्नु भएन, बुटामुनि बस्नु भएन, अब त्यो नि खतरै हो, त्यो पल्टिन सक्छ, चटिङ चुटिङ पर्न सक्छ, अब खोलो नाला बढ्छ, खोलाको नजिक बस्नु भएन, निरपाखामा नजिक बस्नु भएन, खुल्ला ठाउँमा बस्नु पर्यो, गोठला गयो नि, जे गर्न गयो नि, काममा गयो नि, पहिला कुरो घरबाट चाहिँ हेर्नुहोस् बेकाममा चाहिँ अब त्यो वर्षा आएको भने जानी जानी मान्छे खोलामा खुच्चो हाल्ने क्या।
0: हजुर हजुर हजुर।
1: त्यसो हुँदाखेरि सुरक्षा आफू गर्नु पर्यो, नजान्नेलाई सिकाउनु नि पर्यो भनेको मान्न नि पर्यो हेर्नुहोस्।
0: हजुर हजुर।
1: त्यसो हुँदाखेरि बचाउ हुन्छ, नोक्सान हुँदैन भन्न चाहन्छु हजुर।
0: सुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद यहाँको अमूल्य विचारको लागि। अब भने समयको अन्तमा पनि छौ, छुट्टिनु पर्छ, साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिहाल्छौ है।
1: सर्वप्रथम हजुरै मिठो स्वरको धनीलाई
0: धेरै धेरै धन्यवाद,
1: अनि मेरो कालीले सुने होला कालीलाई, अनि अघि आउने पछि आउने साथीभाइलाई भन्दै बिदा हुन्छु, नमस्कार।
0: सुन्छ, नमस्कार, छुट्टिन्छौ। उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी लामेश्वरादेखि, भन्यो उहाँ सँगसँगै आज रेडियो प्रोग्राममा।

सहायता जनाउनु भएको थियो, आफ्नो विचार राख्नु भएको थियो। पुलचोकदेखि हुनुहुन्थ्यो दलमादीज्यू, अनि त्यस्तै गरी भीमादेखि हुनुहुन्थ्यो लजरस थापाजी भने भीमादेखि नै हामीलाई सम्झनु भएको थियो रोसिका लम्सालजी, र सबै साथीले आफ्नो विचार राखिदिनु भयो, धेरै धेरै धन्यवाद। र साथीहरूले राख्नु भएको विषयलाई चाहिँ सुनेर बस्नुहुने श्रोता साथीहरूले मनन गर्नुहुनेछ, सुरक्षाको कुराहरू चाहिँ कसरी सुरक्षित रहने भनेर अब धेरै ज्ञानगुणको कुराहरू पनि सिकाउनु भएको छ, र यो कुराहरू चाहिँ लिनुहुनेछ भन्दै आजको विजय साथी चाहिँ हुनुहुन्छ भीमादेखि लजरस थापाजी। अनि उहाँले चाहिँ अनुभव सँगसँगै धेरै राम्रो विचारहरू पनि राख्नु भएको थियो, उहाँलाई चाहिँ धेरै धेरै बधाई भन्दै अन्तिम समयसम्म अन्तिम बार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्नेछ भन्दै जाँदा जाँदै भने अब निष्कर्षको साथमा हामी छुट्टिन्छौँ। अब प्राकृतिक विपद चाहिँ हामीले पक्कै पनि रोक्न त सकिँदैन, तर समयमै अब साथीहरूले सिकाउनु भए जस्तै नै सावधानी अप्नाएर त्यसबाट हुने क्षति भने धेरै हदसम्म हामीले कम चाहिँ गर्न सकिन्छ। अब सचेत बनाऊ, सुरक्षित बनाऊ, र हामी अरूलाई पनि सुरक्षित रहन चाहिँ प्रेरित गरौं। र बर्खायाममा चाहिँ कुनै पनि जोखिमपूर्ण अवस्था देखिएमा चाहिँ सम्बन्धित निकायलाई चाहिँ यहाँले तुरन्त जानकारी पनि दिनुहुनेछ, र दिनु पर्ने चाहिँ हाम्रो दायित्व पनि हो, र सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् भन्दै जाँदा जाँदै सागर बरु सुकेर गइजाला, जान्न माया कहिले नि सुकेर, दीपक लिम्बुका आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: This is Radio Dhor Barahi, 103.8 MHz.
12: Station 1. Studio Tanchit.
13: Aile, Madhyana ko 12 bajyo.
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
14: मौसम विभागको आग्रह,
15: आत्मदाहको प्रयास गरेका मिटर ब्याज पीड़ितसँग वार्ता गर्न भन्दै गृहमन्त्री गुरूङ निजगढ़मा, पहिलो चरणको वार्ता सम्पन्न, फेरि छलफल हुने।
14: इरानद्वारा हर्मुज जलमार्गमा यूएई का दुई तेल ट्याङ्करमाथि आक्रमण, इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा।
15: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेलमा राति फ्रान्स र स्पेन भिड्ने।
16: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
17: नमस्कार।
16: अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
17: यो त साइड जब दाई, यो चाहिँ मेन।
16: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
17: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
16: थाहा छ, त्यसैले त यही लिन आएको।
18: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
16: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
16: सुरक्षा घरको
17: साथ जीवन।
19: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको आलोचना गरेका छन्। एक साताको बीचमै तीनजनाले गरेको आत्मदाह, सुकुम्बासी व्यवस्थापन लगायत मीडिया हाउस अगाडि गाड़ी आतंक मच्चाएको लगायतका विषयमा ध्यानकर्षण गराएका छन्। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले मीडियालाई आतंकित पार्ने काम भएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। नेकपाका सांसद रमेश मल्लले मीडिया हाउस र दलका नेताका घर अगाडि राज्य संरक्षित व्यक्तिहरूले आतंक मच्चाएको आरोप लगाउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले गम्भीर विषयहरूलाई राजनीतिकरण नगरौं भन्दै पन्छिन खोजेको आरोप लगाउनु भएको छ। आत्मदाह गरेका गणेश नेपालीको उपचारको सन्दर्भमा सरकार गम्भीर नबनेको पनि उहाँको आरोप छ। पहिले नै बिरामीको मृत्यु भइसकेको हो भने विमानस्थलमा भारत लैजाने भन्दै नाटक किन मञ्चन गरिएको भन्दै उहाँले प्रश्न गर्नुभयो। कंग्रेस सचेतक निष्कल राईले प्रश्न गर्ने अधिकार माग्ने युवाहरूमाथि नै प्रश्न गरेकै कारण लाठी वर्षाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री र मन्त्रीहरूको सचिवालय सदस्यहरू प्रति लक्षित गर्दै राईले सुरक्षा घेरामा हिँड्ने वर्जित पात्रहरूको आतंक बढ़ेको पनि बताउनुभयो। सरकार निरंकुश शैलीमा अघि बढ़ेको भन्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री आठको संज्ञा दिनुभयो। राष्ट्रपा सांसद अमरेश कुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्य छाएको बेला सबै दल एकजुट हुन आग्रह गर्नुभयो। साथै राज्य र जनता रहे मात्रै आफूहरूले राजनीति गर्न पाउने भन्दै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न पनि आग्रह गर्नुभयो। राष्ट्रपाकै सांसद टीका संग्रौला ज्वालाले भने गाड़ी राखिएको विषयलाई विपक्षीले राज्य संरक्षित घटना भनेको भन्दै त्यसको प्रतिवाद गर्नुभएको छ। राज्यद्वारा परिचालन गरेको आरोपमा प्रमाण दिन पनि माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले गरीबलाई निमोट्ने काम गरिरहेको आरोप लगाउनु भएको छ।
15: पहिरोका कारण अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानै उपकरण परिचालन गरी पहिरो हटाएपछि 8 बजेदेखि नै दुईतर्फी नै सवारी साधन सञ्चालन भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि नागढुङ्गा मुगलिन सड़क खण्ड बन्द गरिएको थियो। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकोले सवारी आवतजावत अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने र बाहिरिने नाकाहरूमा अवरूद्ध भएको सवारी साधनहरू चल्न थालेका छन्। केही नाकामा पहिरोले आवागमन अवरूद्ध भएको हो भने केही ठाउँमा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी रोकिएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा नाकाबाट मुगलिन सड़क खुलेसँगै सवारी चल्न थालेका हुन्। फर्पिङ फाखेल सिस्ने हुँदै हेटौँडा पुग्ने सड़क बन्द गरिएकोमा सुचारू भएको छ। यस्तै लगातारको वर्षाका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वमा पहिरो र डुबानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै नौ घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायको क्षति नभए पनि क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
14: विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै दबाव दिन काठमाडौँ आउँदै गरेका मिटर ब्याज पीड़ितलाई भेट्न गृहमन्त्री सुदन गुरूङ निजगढ पुग्नु भएको छ। जनकपुरधामदेखि काठमाडौँ निस्केको मिटर ब्याज पीड़ितहरूको टोली बाराको निजगढ आइपुगेका बेला गृहमन्त्री गुरूङ उतै वार्ताका लागि आज बिहान पुग्नु भएको हो। गृहमन्त्री गुरूङले बाराको निजगढमा उनीहरूलाई भेटेर मिटर ब्याज पीड़ितको माग र समस्या समाधानका बारेमा पहिलो चरणमा वार्ता भएको आन्दोलनका प्रवक्ता निर्ग नवीनले बताउनुभयो। आजै दोस्रो चरणको वार्ता हुने उहाँले बताउनुभयो। राति बास बसेको उद्योग वाणिज्य संघ निजगढ़को सभाहालमा वार्ता भएको थियो।
15: आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको पनि मृत्यु भएको छ। किर्तिपुर स्थित वन अस्पतालमा उपचाररत उनको आज बिहान 2 बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभयो। 85% भाग जलिसकेकोले अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको उहाँको भनाइ छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब 7 बजे अस्पतालमा भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। आफन्तका अनुसार बायोलोजीमा एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका मण्डलले जागिर गुमाएपछि 1 वर्ष यता कामको खोजीमा थिए।
14: सुनसरीको इटहरी उपमहानगरपालिका 20 नजिक गएराती विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। 1 जना घाइते भएका छन्। BA/1651 नम्बरको भ्यान गएराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 का 32 वर्षीय बीर्खबहादुर राई र धरान उपमहानगरपालिका 16 का 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिका 20 का 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। भ्यान कोशी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनसरीले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
19: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
15: अब बाँकी समाचार। उपराष्ट्रपति रामसाहेब प्रसाद यादव आज कतार जाँदै हुनुहुन्छ। कतारका पूर्व अमीर शेख हमद बिन खालिफा अल थानीको निधनमा कतारी नेतृत्वप्रति नेपाल सरकारको तर्फबाट संवेदना प्रकट गर्न उपराष्ट्रपति यादव आज कतारको औपचारिक भ्रमण जान लाग्नु भएको हो। उपराष्ट्रपति यादवले भोलि 15 जुलाईमा कतारका अमीर महामहिम शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट संवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिको साथमा सरकारी उच्च अधिकारी पनि रहनेछन्। उपराष्ट्रपति यादव पर्सी 16 जुलाईमा काठमाडौँ फर्कनुहुनेछ।
14: अब अन्तर्राष्ट्रिय समाचार. इरानले हर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्स युएईका दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको छ. इमिरेट्स र बहराइनका अधिकारीहरूका अनुसार यस आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन्. बहराइनको रक्षा मन्त्रालयका अनुसार मोन बासा र बाहिया नामका दुईवटा तेल ट्याङ्करलाई इरानको तर्फबाट प्रहार गरिएका दुईवटा क्रूज मिसाइलले निशाना बनाएका थिए. मन्त्रालयका अनुसार यो आक्रमण हर्मुज स्ट्रेटको दक्षिणी भाग र ओमानको समुद्री क्षेत्रमा भएको हो. इरानको रेभोल्युसनरी गार्डस ले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणको शिकार भएका जहाजहरूले नियम उल्लंघन गरेको बताएको छ. यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ. उहाँले हर्मुज जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने पनि घोषणा गर्नुभएको छ. अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया दिँदै इरानको शीर्ष सैन्य मुख्यालय खातम अल अन्बियाले अमेरिकालाई हर्मुज जलडम्रोको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ. यसैबीच यमेनका हुती विद्रोहीहरूले साउदी अरबको अबा इन्टरनेशनल एयरपोर्टलाई निशाना बनाएको दावी गरेका छन्. हुती संगठनका अनुसार यस आक्रमणका ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको थियो. हुती विद्रोहीहरूले साउदी अरबको तर्फबाट साना इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणको जवाबमा यो कार्यवाही गरिएको बताएका छन्.
15: अब खेल समाचार. फिफा विश्वकप 2026 अन्तर्गत आज पहिलो सेमी फाइनल खेल हुँदैछ. फाइनल प्रवेशको लागि आज राति पाउने 1 बजे शुरू हुने बहुप्रतीक्षित खेलमा दुई पूर्व विश्व विजेता फ्रान्स र स्पेन भिड्दैछन्. टेक्सासको डालस स्टेडियममा हुने यस खेललाई महाभिडन्तको रूपमा हेरिएको छ. क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 पाखा लगाउँदै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो. फ्रान्सेली टोलीका स्टार स्ट्राइकर र स्पेनको युवा टोली बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ. दुवै टोली उपाधि दावेदार मानिएकोले आजको खेल निकै कड़ा र रोमाञ्चक हुने अपेक्षा छ. यसै गरी दोस्रो सेमी फाइनल खेलमा भोलि राति पाउने 1 बजे अर्जेन्टिना र इंग्ल्याण्ड भिड्नेछन्. केलियन एम्बापेको नेतृत्वमा रहेको फ्रान्स यस विश्वकपकै सबैभन्दा उत्कृष्ट फरवार्ड पंक्ति भएको टीम हो. यस विश्वकपमा फ्रान्सको जस्तो आक्रमक स्वभाव स्पेनले भने देखाएको छैन. तर लुइस डी ला फुएन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दैछ, जुन शैलीमा खेलेर स्पेन सन् 2010 विश्वकप च्याम्पियन बनेको थियो.
14: नेपालले समूह विजेताका रूपमा एसीसी महिला अण्डर 19 प्रिमियर कपको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ. आज मलेसियाको बायोमास ओभलमा भएको समूह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि 181 रनको एकतर्फी जीत दर्ता गर्यो. समूहका तीनै खेलमा जीत निकालेको नेपालले 6 अंक जोड़ेको छ. यसअघि नेपालले कतार र सिंगापुरलाई पराजित गरेको थियो. लगातार दोस्रो पराजय बेहोरेको हङकङको 2 अंक छ. हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको थियो. हङकङ कतारसँग पराजित भएको थियो. नेपालले प्रस्तुत गरेको 212 रनको लक्ष्य पछाएको हङकङले 20 ओभरमै ब्याटिङ गरेर 9 विकेट गुमाउँदै 30 रन मात्र बनाउन सकेको थियो. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
15: संचार गृह अगाडि गाड़ी तेर्साएको विषयमा छानबिन गर्न विपक्षी दलको माग. सरकारले प्रश्न निषेध गर्ने रणनीति लिएको भन्दै चर्को आलोचना.
14: अविरल वर्षाका कारण काठमाण्डु प्रवेश गर्ने अवरूद्ध भएका मार्गहरू खुल्दै तटीय क्षेत्रमा सतर्कता अप्नाउन मौसम विभागको आग्रह.
15: मीटर ब्याज पीड़ितसँग वार्ता गर्न भन्दै गृहमन्त्री गुरूङ निजगढ़मा. पहिलो चरणको वार्ता सम्पन्न, फेरि छलफल हुने.
14: इरानद्वारा हर्मुज जलमार्गमा युएईका दुई तेल ट्याङ्करमाथि आक्रमण. इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा.
15: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेल राति फ्रान्स र स्पेनको हुने.
14: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौ. नमस्कार.
20: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज.
1: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
23: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087782।
24: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
25: म्याडम, धुम्रपान भनेको के हो?
24: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
25: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
24: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
26: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
27: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
28: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
27: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
29: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
30: इस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
29: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
30: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
29: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
25: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
25: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678161887।
0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
25: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
25: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
25: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
25: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
25: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
25: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिची बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058535337 र 98066 15899।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाइ, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0656414236, मोबाइल 98560 78 302 र 98460 78 302।
15: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
16: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
2: विश्वकप?
1: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
2: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712040।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू,
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया

0: र उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागडुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
4: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
8: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: दान गरौं, सकेको गरौं, सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो।
10: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू,
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0-65-71-479, मोबाइल 98-5-60-62-65 र 98-4-68-64-145।
11: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही एक 3.8 मेगाहर्ट्ज अन्तर्मनको आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 9732548445 वेबसाइट www.gandakiuniversity.edu.np
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162 590-163
1: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532475 र 98011-32475।
7: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
6: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13195 र 98467-15368।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौड़ा वाक इन डिपार्टमेंट भवन संगे मोबाइल 9856324093 और 9856338073
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
3: पेट संबंधी समस्याहरू गैस्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
2: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बर को दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटल स्टील फन पर सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9465610950।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560628091।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो दुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
15: कहाँ जाने?
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बिचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ।
17: साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
21: नमस्कार, रेडियो ठोरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरपाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारको एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार संसद बैठकमा सहभागी हुन जानुभएको छ। सभापति रमिला मिसानेसँग 5 मिनट गोप्य छलफलपछि वहाँ मंगलबार संसद बैठकमा भाग लिन पुग्नु भएको हो। गत चैत 13 गते प्रधानमन्त्रीमा नियुक्त भएता निरन्तर संसदलाई व्यवस्था गर्दै आएका वहाँ नागरिक स्तरबाट दबाव बढ़दै गएपछि बालेन्द्र उपस्थित हुनुभएको हो। उहाँको पछि राष्ट्रपा सभापति रवि लामिछाने पनि देखिनु भएको छ। उहाँहरू आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओली बोलिरहनु भएको थियो। उहाँ यसअघि सभापति लामिछानेको बुढा निलखण्ड स्थित घरमा पनि पुग्नु भएको थियो, जहाँ पुगेर उहाँले सरकारका कामको बचाव गर्नुभएको थियो। तर आइतबार र सोमबार सरकारकै मान्छेको योजनामा न्यू रोड क्षेत्र र संचार माध्यमका कार्यालय अगाडि गाड़ी तेर्साउने कदमले चौतर्फी आलोचना भइरहँदा बालेन्द्र संसद पुग्नु भएको हो। जनकपुर धामदेखि काठमाडौँ पैदल मार्चमा निस्किएका मिटर ब्याच पीड़ितहरूलाई भेट्न गृहमन्त्री सुदन गुरूङ बराको 12 को निजगढ़ पुग्नु भएको छ। बिहानै गृहमन्त्री सुदन गुरूङ आउने खबर पाएपछि उनीहरू निजगढ़मै रोकिएका थिए। उनीहरूसँग गुरूङले माग तथा समस्याबारे जानकारी लिएको बताएको छ। राति बास बसेको उद्योग वाणिज्य संघ निजगढ़को सभाहलमा संवाद भइरहेको मिटर ब्याज पीड़ितका नेता मनोज पासवानले बताउनु भएको हो। मिटर ब्याज पीड़ितहरूले तमसुक जलाएर जनकपुरको तिरहुतिया गाछीबाट 6 दिन अघि पैदल मार्च शुरू गरेका थिए। मालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धामबाटै गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरे तापनि 100 दिन बितिसक्दा पनि आफूहरूलाई व्यवस्था गरेको उनीहरूको गुनासो रहेको छ। उनीहरूको तमसुक व्यवस्था खारेज गरिनुपर्ने, मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीड़ितहरूको चल अचल सबै सम्पत्ति फिर्ता गरिनुपर्ने लगायत माग राखेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले सम्पत्ति छानबिनमा पनि राजनीति गरेको आरोप लगाउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा शाहीले आफ्ना मन्त्री र नयाँ संसदहरूको सम्पत्ति छानबिन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको बताउनु भएको हो। उहाँले गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगर्नुलाई यसको दृष्टान्तको रूपमा लिन सकिने बताउनु भएको छ। नेता शाहीले सरकारले नागरिकको हितमा कानून बनाउने पर्नेमा अन्यथा गरिरहेको पनि बताउनु भएको छ। मान्छेको जीवन भन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। नेता शाहीले नागरिकको अभिभावकको रूपमा काम गर्न पनि सरकारलाई सचेत गराएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण गर्ने भन्दै मीडिया हाउसमा गाड़ी तिर्साएर गरिएको हरकतको निन्दा गर्नुभएको छ। उहाँले कसैको नाम भनी लिनु भएन, तर सरकारतर्फ नै सुई सुझाएको हो। बन्दुकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाड़ी तिर्साउँदैमा नडराउने समेत उहाँले बताउनु भएको छ। परियारले राष्ट्रपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको बताउनु भएको छ। उहाँले देशमा पत्रकारिताले ठूलो आदि बेहिरीको सामना गरेर आजको उचाइ हासिल गरेको स्मरण गराउनु भएको हो। सबै संचार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिनको लागि गृह प्रशासन र सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी गराउनु भएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रति कोजा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क रहेको छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूल बउर र भेरिटोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रति कोटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेशमा रहेका नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्त संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव राईको दावी रहेको छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा प्रधानमन्त्री बालन शाह उपस्थित भएर आफूहरूले उठाएको जवाफ दिनुपर्ने बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै वहाँले संसद सर्वोच्च जनप्रतिनिधि थलो भएकाले उपस्थित हुनुपर्ने बताउनु भएको हो। वहाँले महँगीको प्रत्यक्ष मार गरीब श्रमिक वर्गमा परेको भन्दै महँगी कालोबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सरकारलाई सुझाउनु भएको छ। भदौ 24 गतेका घटना थप छानबिनको प्रक्रिया अघि बढ़नुपर्नेमा अभियुक्तको मुद्दाको सुनवाई नै स्थगित गराएको बताउनु भएको हो। उहाँले राज्य दोहोरो मापदण्डमा चलेको भन्दै प्रश्नबाट भागेर शासन नहुने बताउनु भएको छ। आफूहरूले सुकुम्बासी बस्तीमा धुरूधुरू रोएका बालबालिका होल्डिङ सेन्टरमा भएका अमानवीय हरकत, होल्डिङ सेन्टरमा प्रश्न गर्दा नागरिक समातिएको, नागरिकले आत्मदह गर्दा प्रश्न गर्नेलाई संसदको रोस्टम प्रयोग गरेर मन्त्रीले धम्की दिएको देखेको बताउनु भएको छ। उहाँले 100 दिनमा निकै ट्रेलर देखेको भन्दै अब पूरा फिल्म हेर्न चाहेको बताउनु भएको हो। कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकमा सत्तारूढ़ राष्ट्रपा सांसद मधु चौलागाईले बढ़दो ट्राफिक जरिवानालाई लिएर टिप्पणी गर्नुभएको छ। 25% कमिशन पाउने लोभमा ट्राफिकहरू जरिवाना गराउन तत्पर रहेको उहाँको जिकिर रहेको छ। उहाँले बोलेको यो कुराले मीडिया र सामाजिक सञ्जालमा चर्चा पाएसँगै प्रहरीले विज्ञप्ति नै निकालेर खण्डन गरेको छ। प्रहरी प्रधान कार्यालय स्थित आईजीपी सचिवालयले ट्राफिकको जरिवाना काटे बापत 25% विशेष भत्ता पाउने भनी नागरिकमा भ्रम सिर्जना गरिएको बताएको छ। ट्राफिक जरिवाना सिधै सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको भन्दै तथ्य र आधिकारिक जानकारी बिना अनुमानको आधारमा टिप्पणी भइरहेको विज्ञप्तिमा लेखिएको छ। लगातार कारण चितवनको विभिन्न स्थान डुबानमा परेको छ। लगातारको वर्षाका कारण चितवनका केही स्थानमा सड़क जलमग्न भएको छ भने घरहरू डुबानमा परेको छ। जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी वर्षा मापन चितवनका नारायणीमा आसपासमा गरिएको छ। वर्षाका कारण चितवन भरतपुर आसपासका क्षेत्रहरू डुबानमा परेको हो। वर्षाका कारण नारायणी नदीको सतह बढ़ेको छ। त्यस्तै वर्षाका कारण अवरूद्ध मोगली नारायणगढ़ सड़क खण्डमा पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ। तर माथिबाट ढुङ्गाहरू झरिरहेकाले जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200 रूपियाँले घटेको हो। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा छरेको छ। यसअघि हिजो चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कायम भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै वहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभएको हो। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने वहाँको तर्क रहेको छ। वहाँले हालैको अमेरिकी सैन्य कार्यवाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर परेको वहाँको भनाई रहेको संचार माध्यमले जनाएको छ। हस्त दिउँसो 2 बजेको ठोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807 69142।
3: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
4: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
3: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
7: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
10: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
25: म्याडम धुम्रपान भनेको के हो
10: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
25: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
10: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
26: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
25: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
26: छुटका दायराहरू
25: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
26: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
25: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
26: थप जानकारीका लागि सम्पर्क 0658174479 मोबाइल 9856062265 र 9848164145
27: ए सबिना यस्तो हतारमा कता हो
28: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
27: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
29: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
2: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
2: ए हो र ल त ल
29: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछेपानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98562192
6: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
6: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
8: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
6: दिसा पिसाब एवं पेटको समस्या
8: तौल घटबड हुने वा थाइराइडको समस्या
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
8: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु
8: फोन नम्बर 0564142333 र 98678 61887
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
11: उपचार सेवाहरू
12: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
11: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
12: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
11: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780
13: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
14: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
13: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
14: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
13: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 0565903679
0: भनेको
1: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
15: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445। तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
7: हाम्रो वन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
10: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
10: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ। फोन 0665712740।
11: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0-65-414-142, 98-560-23-128, 98-462-14-726।
15: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0-65-414-233, मोबाइल 98-678-61-887।
17: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460970246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285343 र 98417000787।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171556606।
12: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
13: यही साउन 2 गते शनिबार
14: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
14: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
17: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
17: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
18: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865430377 मोबाइल 98560443
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
20: स्टुडियो टाइमचेक
21: अहिले दिउँसोको 3 बज्यो
22: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रवि बालिम संसदमा करिब 20 मिनट मात्रै सहभागी, एमालेको नियमापत्ति सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
0: सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
1: लामो समयदेखि कार्यालयमा नआएका सचिवहरूसँग संघीय मन्त्रालयद्वारा स्पष्टीकरण माग, 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न आग्रह।
0: इरानद्वारा यूएका दुई तेल ट्याङ्करमा मिसाइल आक्रमण, एकजनाको मृत्यु, 6 जना गम्भीर घाइते।
1: र महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा करिब 20 मिनट सहभागी भएर बाहिरिनु भएको छ। प्रतिनिधि सभा बैठक चलिरहँदा प्रधानमन्त्री शाह सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामेछानेसँगै बैठक कक्षमा प्रवेश गर्नुभएको थियो। रापरपाकी सांसद खुशबू ओली बोल्दै गर्दा सभामुखको आसन अगाडिबाट प्रवेश गरेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक एन महरले नियमापत्ति जनाउनु भएको थियो। दिउँसो 1:37 प्रवेश गर्नुभएका प्रधानमन्त्री शाह रासपा सभापति लामेछाने करिब 20 मिनटपछि बाहिरिनु भएको हो। बैठकमा सहभागी हुनु अघि रवि बालेनले सभामुख डोलप्रसाद अरियालसँग संक्षिप्त भेट गरेका थिए। विपक्षी दलहरूले गत जेठ 17 गते प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र जवाफ दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन्। यसअघि सांसदहरूले एक सातामैको बीचमै तीनजनाले गरेको आत्मदाह, सुकुम्बासी व्यवस्थापन, मीडिया हाउसमाथि गाड़ी आतंक लगायतका विषयमा ध्यान आकर्षण गराएका हुन्।
1: सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेश विपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ। सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कार्यवाहीको माग गर्दै आज अधिवक्ता डाक्टर प्रेमराज सिलवालले मुद्दा दायर गर्नुभएको हो। सिलवालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी तथा सदस्यहरू पुरूषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सारलाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ। सर्वोच्चले यसमाथि सुनवाई गर्न पर्सीका लागि पेशी तोकेको छ। यही असार 26 गते सर्वोच्चका न्यायाधीश दोया टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आयोगले हिजो सम्पत्ति छानबिन अघि बढ़ाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको अधिवक्ता डाक्टर सिलवालको जिकिर छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सचिवसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गरी 90 दिन भन्दा बढ़ी समय कार्यालयमा अनुपस्थित रहेपछि कानूनी प्रक्रिया अघि बढ़ाएको हो, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी 2082 माघ 11 गतेदेखि कार्यालयमा अनुपस्थित रहेका छन्। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कार्यवाही अघि बढ़ाउनुपर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगका पूर्व आयुक्तहरूले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको छानबिन सम्बन्धी पुनः प्रतिवेदन तत्काल सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले बुझाएको करिब 600 पृष्ठको मूल प्रतिवेदन तथा बयान प्रमाण र अन्य आवश्यक कागजात सहितको करिब 10,000 पृष्ठको विवरणलाई 29 पृष्ठको सारमा सीमित गरी सार्वजनिक गरिएको भन्दै पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका हुन्। यस सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगका पूर्वाध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश केदारनाथ उपाध्याय, पूर्व सदस्यहरू मोहना अन्सारी, सुशील प्याकुरेल, प्राध्यापक कपिल श्रेष्ठ, गौरी प्रधान, डाक्टर गौरी शंकरलाल दास तथा पूर्व सचिव केदार पौडेलले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटी पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै पत्र बुझाएका छन्। पूर्ण प्रतिवेदन सार्वजनिक नगरे आयोगको निष्पक्षता, विश्वसनीयता तथा वैधानिकतामाथि गम्भीर प्रश्न उठ्न सक्ने उनीहरूको भनाई छ।
0: नेपाल प्रहरीले चिट काटे बापत ट्राफिक प्रहरीले 25% विशेष भत्ता पाउने गरी भनी फैलाइएको हल्ला र भ्रामक तथ्यहीन भएको स्पष्ट पारेको छ। आज एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले यो दावी अपुष्ट, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको हो। ट्राफिक जरिवानाबाट उठेको राजस्व सिधै सरकारको राजस्व खातामा दाखिला हुने भएकाले सरकारबाट कुनै पनि अतिरिक्त शुल्क ट्राफिकले लिने कानूनी व्यवस्था नै नरहेको स्मरण गराएको हो। यस्ता हल्लाले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई समेत अनावश्यक रूपमा विवादित बनाउने भन्दै प्रहरीले सर्वसाधारण संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पर्वतको पैयो गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्। दक्षिण पर्वत अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका छन्। गत वर्ष 5 रोपनीमा सोचे भन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष होमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। त्यहाँका प्रत्येक कृषकले 4-6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान छ।
3: धनुषाको जनकपुर धाम उपमहानगरपालिकामा कार्यरत अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद जोखिम न्यूनीकरण खोज तथा उद्धार तथा प्राथमिक प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल र जनकपुर धाम उपमहानगरपालिकाको समन्वयमा समुदाय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संचालित विपद स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको हो। तालिममा उपमहानगरपालिकाका 5 अग्नि नियन्त्रक र 11 नगर प्रहरी सहभागी भएका थिए। समापन समारोहमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले तालिमबाट हासिल गरेको ज्ञान सिप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अरब इमिरेट्स युएले आफ्ना 2 तेल ट्याङ्करमा इरानले क्रूज मिसाइल आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु हुनका साथै केही मानिस घाइते भएको युएले जनाएको छ। इरानले पनि होर्मुज जलमार्गको मध्य क्षेत्रमा नियम उल्लंघन गरेका तेलका 2 सुपर ट्याङ्करमाथि कार्यवाही गरिएको जनाएको छ। युएको रक्षा मन्त्रालयका अनुसार मोम्बासा र बाहिया नामका 2 ट्याङ्करमाथि इरानले 2 क्रूज मिसाइल प्रहार गरेको थियो। आक्रमणपछि दुवै जहाजमा आग लागि भएको थियो। युएईका अनुसार मोम्बासा ट्याङ्करमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ। 8 घाइते भएका छन्। घाइते मध्ये 6 अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा 4 भारतीय र 2 युक्रेनी नागरिक रहेको मन्त्रालयले जनाएको छ। युएले उक्त आक्रमणलाई लाजमर्दो तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै कड़ा निन्दा गरेको छ।
3: अब खेल समाचार। मलेसियामा भइरहेको एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नेपालले दिएको 212 रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित विश्व ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका लागि बलिङतर्फ सोनी पाखरिनले सर्वाधिक 4 विकेट लिइन्। मनिषा उपाध्यायले 2 विकेट लिँदा कृष्मा गुरूङ र स्नेहा महराले 1-1 विकेट हात पारेकी थिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित विश्व ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। नेपालका लागि कप्तान सोनी पाखरिनले 90 रन जोडेकी थिइन्। ओपनर सावित्री धामीले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा 52 रन बनाएकी थिइन्। उनी नेपालको सिनियर तथा उमेर समूहको महिला क्रिकेटमा लगातार 3 अर्धशतक प्रहार गर्ने पहिलो खेलाड़ी बनेकी छन्। आलिसा कुमारी यादव 23 रनमा अभिजित रहेकी थिइन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रवि बालिम संसदमा करिब 20 मिनट मात्रै सहभागी। एमालेको नियमापति सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
3: सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
4: लामो समयदेखि कार्यालयमा नआएका सहसचिवसँग संघीय मन्त्रालयद्वारा स्पष्टीकरण माग। 15 दिनभित्र चित्तबुझ्द आधार र प्रमाणसहित सफाई पेश गर्न आग्रह।
3: इरानद्वारा युएका 2 तेल ट्याङ्करमा मिसाइल आक्रमण। 1 जनाको मृत्यु, 6 जना गम्भीर घाइते।
4: र महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी बिदा हुन्छौं। नमस्कार।
5: युएतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
7: विश्वकप?
6: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
7: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
6: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
7: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल,
10: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
11: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
12: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तडहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
16: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
18: ए, आज पनि भाटो अडायौ। यो हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
18: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
19: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
20: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
22: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
23: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
22: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
24: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
25: मोबाइल 9800585537 र 9800615899
26: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
27: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
28: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537
26: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रस्तुता श्रिया गुरूङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ रहेर हामीलाई यहाँले सुन्न सक्नुहुनेछ। र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक पार फरक श्रृंखलाको साथमा भने र यस कार्यक्रमलाई प्रायोजित गरिएको छ ओम प्रश्न आभूषण सुन चाँदी पसलले। र हामी आजको श्रृंखलामा रहेर मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिइनेछौं। र श्रोता साथीहरू यहाँहरूले चाहिँ आफ्नो मिठो आवाज सुनाउनको लागि सुमधुर आवाज सुनाउनको लागि 0541-4400 बाटो भएर टेलिफोन लाइन भएर यहाँले हामीलाई कल गर्न सक्नुहुनेछ र कार्यक्रममा आफ्नो मिठो आवाज हामीलाई सुनाउन सक्नुहुनेछ भने यहाँलाई मन परेको गीतको बोलहरू आज हामीलाई सुनाउन सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिकको सिरिज यहाँको लागि अझ निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छ। निकै नै चर्चित भाका पनि रहेको थियो र गीतको बोल रहेको छ गोर्खे खुकुरी, जसमा आवाज रहेको छ निश्चल दबारी र शान्ति श्री परियारको। भने स्वीकार्नुहोला रमाइलो भाकालाई हैता।

हजुर श्रोता साथी, गोर्खे खुकुरी गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। निश्चल दवाडी अनि शान्ति श्री परिवारको आवाजमा सजिएको मिठो भाका रहेको थियो भने त्यसै गरी लय र संगीत पनि सजिएको थियो निश्चल दवाडीकोमा नै, अनि रमाइलो भाका पनि रहेको थियो भने साथसाथै श्रोता साथी यहाँले पनि स्वीकार्नु भयो होला यस मधु भाकालाई। र त्यसै गरी आजको श्रृंखलामा हामीहरू यहाँको मिठो आवाजलाई कार्यक्रममा स्थान दिनेछौ। आफूलाई सुनाउन मन भएको आफ्नो रोजाइको गीत संगीतहरू आज हामीलाई सुनाउन सक्नुहुनेछ। यहाँहरूको गायनकलालाई कार्यक्रममा स्थान दिन्छ भने 0 45 44 00 00 बाटो भएर आउन सक्नुहुनेछ। र अहिलेको लागि भने श्रोता साथीहरू चाहिँ साथमा हुनुहुन्न, त्यसै कारणले गर्दा अहिलेको लागि भने एउटा अर्को रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। चौका दाऊ गीतको बोल रहेको छ, जसमा आवाज रहेको छ शान्तिश्री परियार र बाबुकृष्ण परियारको, भनी स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, दमौली हीन माया मैसँगै रमाउने यो निकै नै रमाइलो गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छौ भने चौका दौ गीतको बोल रहेको थियो र पक्कै पनि सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला। शान्तिश्री परियार र बाबु कृष्ण परियारको आवाजमा सजिएको मिठो बाका रहेको थियो भने साथसाथै लैरहेको थियो विजय चन्द दर्पणको र संगीत सजिएको थियो बाबु कृष्ण परियारकोमा। पक्कै पनि हाम्रो सम्पूर्ण साथीहरूले स्वीकार्नु भयो होला यो रमाइलो भाकालाई भने श्रोत साथी, हामी आजको दिनमा त्यसै गर्ने यहाँहरूको मिठो आवाजलाई कार्यक्रममा स्थान दिनेछौ भने आशा रहेको छ। हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुनेर अन्तिमसम्म साथ दिनुहुनेछ भने आशा अपेक्षाको साथ अहिलेको लागि भने फेरि पनि अझ अर्को मिठो भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु र गीतको बोल रहेको छ ए आमा जाम भन्यो मलाई, जसमा आवाज रहेको छ रीता थापा मगरको भने लय रहेको छ एक नारायण भण्डारीको र संगीत सजिएको छ रीता थापा मगरकोमा। स्वीकार्नु होला यो रमाइलो भाकालाई।

हजुर सधैँ साथी ए आमा जाम भन्यो मलाई यो निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी म एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिनहरूमा सुप्रस्थित हुने गर्दछौ भने हामी आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र त्यसै गरी श्रोता साथी बुधबारको श्रृंखलामा रहेर रोहिला कौडा एकल भाका अनि सालेजो मौलिक भाकालाई भने बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ र शुक्रबार फेसबुक मेसेजलाई जसमा चाहिँ सम्झना सरोवेदी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक भाकाहरू सुन्न छ भने हाम्रो रेडियो ठोरबाराही 103.8 MHz पेजमा गए त्यहाँ गएर चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ। र अन्तिममा श्रोता साथी शनिबारको दिनमा रहेर पुरानो पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ र हामी यसै गर्ने हप्ताको सातै दिन उपस्थित हुने गर्दछौ एउटा फरक अनि नयाँ श्रृंखलाको साथमा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। आशा रहेको छ हप्ताको सातै दिन यहाँले हामीलाई सुनेर भरपूर मनोरञ्जनको साथ साथ दिनुहुनेछ भन्ने आशा व्यक्तको साथ तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.jp लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभर रहेर एकैसाथ सुन्न सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ होम प्रसन्न आभूषण सुनचानी पसलले र पसल दुटेकोडाको भित्री बजारमा रहेको छ जुन निरन्तर यहाँहरूको सहयोगमा सेवामा खटिएको छ भने श्रोता साथी पसलबाट चाहिँ यहाँहरूलाई थप सेवाहरू चाहिएमा गरगनाहरू खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि खरिद बिक्री गर्न सक्नुहुनेछ नयाँ नयाँ डिजाइनको गरगनाहरू यहाँले पसलबाट लिन सक्नुहुनेछ भने अहिलेको लागि भने श्रोता साथी हामी फेरि पनि मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु किनकि श्रोता साथी हिजो बेला टेलिफोन लाइनमा जोडिनु भएको छैन र श्रोता साथी यहाँलाई फेरि पनि सम्झाउन चाहे आजको श्रृंखलामा मंगलबारको दिनमा रहेर हामी गायन कलालाई कार्यक्रम स्थान दिनेछौ। श्रोता साथीहरूले आफ्नो मिठो आवाज हामीलाई सुनाउन सक्नुहुनेछ कार्यक्रममा सुनाउन सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा तिर्कुली चरी गीतको बोलाई राखिरहेको छ निकै नै रमाइलो भाकामा सजिएको गीत रहेको छ जसमा आवाज रहेको छ शान्तिश्री परियार रजुना विश्वकर्माको त्यसै गरी हस्त तामाङ गोलेको आवाजमा सजिएको मिठो भाका रहेको छ स्वीकार्नुहोला है त

हजुर सोध्न साथै तिर्कुले चरी निगिनेस मधु भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण सोध साथीहरूले स्वीकार्नु भयो होला भने अहिलेको लागि भने कार्यक्रममा गोर्खा सेना चोकेराबारीमा गीतको बोलाइ राखिरहेको छु स्वीकार्नु होला है त

हजुर श्रोत साथी, गोर्खा सिरान्चोक केराबारीमा यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेपछि निकै नै चर्चित भाका पनि रहेको थियो, जसमा आवाज रहेको छ शान्ति श्री परियार र चीज गुरूङको पनि। त्यसै गरी समय स्वीकार्नु भयो होला हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई भन्दै। श्रोत साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त अन्ततर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा प्रकाश दूतराज र शान्ति श्री परियारकै आवाजमा सजिएको मिठो भाका राखिरहेको छु र गीतको बोल रहेको छ जाम्भो माइली, जसमा लय र संगीत सजिएको छ प्रकाश दूतराजकोमा नै। निकै नै मिठो भाका रहेको छ, स्वीकार्नुहोला है त।

0: क्युरेटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
12: स्टुडियो
13: अहिले दिउँसोको 4 बज्यो।
12: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
13: जिंदगी का हर एक क्षण विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
14: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तमनको आवाज भनी। आज हामी तपाईँहरूको माझमा चाहिँ टुस्टेक एपिसोडमा रहेर यिनै डेटे संग्रहले कार्यक्रम लिएर उपस्थित भइसकेका छौं भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। र यसरी नै प्रोग्राम लिएर चाहिँ म शिवलक्ष्मी सुनार रहन्छु अबको एक घण्टाको समावेदभरको लागि ठिक 4 बजेदेखि 5 बजेको समयसम्म भने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ ढिला नगरिकन संग्रह स्थान दिनेछु भने स्वप्न सुमनको एण्ड निकिताको आवाजमा रहेको यो घर कहाँ पर्यो बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छ। हाम्रो श्रोता साथीहरू सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ र अहिलेको लागि भने यो गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुरले संग्रह पनि कार्यक्रम स्थान दिइसकेको छ भने पक्कै हाम्रो श्रोता साथीहरू चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने सर नै आज हामी चैतवीरको माझमा चाहिँ नै लेटेस्ट संग्रह लिएर उपस्थित भइसकेको छौँ र अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ संग्रह स्थान दिने नै छौँ भने मिठो बोलको गीतमा चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। भोकल्स म्युजिक एण्ड लिरिक्स चाहिँ सुबिना मोक्तानको रहेको छ भने अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो सँग पनि कार्यक्रम स्थगित सकेको छ। भगवान हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै लेटेस्ट सँगलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने नै छु। एकदीप लिम्बूको चमेली बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयबद्ध भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ। फोन 0665712740।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला, गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी,
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 061-552-493-552-494-582-7178।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: इस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
8: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
11: दिस इज रेडियो ढोरबाराही 102.8 मेगाहर्ज
12: हजुर केही चिनको विश्रम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो डोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ नै लेटी संग्रहले कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोता साथीलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन दिइराख्नु भएको छ भने आशा रह्यो भने तपाईँले हामीलाई रेडियो डोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हामी चाहिँ ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयावधिभरको लागि चाहिँ उपस्थित हुने गर्दछौ र अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझ फेडभेन्स पाङलाई स्थान दिने नै छु भने सोल पिजी बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु जुन चाहिँ 30 जना गुरुङको आवाजमा रहेको छ भने अहिलेको लागि भने सो यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस् है त

हजुर, यससँग पनि कार्यक्रम सुनिदिइसकेको छ भने अहिलेको लागि चाहिँ हाम्रो प्रोग्रामको छोटो वृत्ति जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारको गीतहरूलाई कार्यक्रम सुनिदिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम सुनिदिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्घलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रकसँगलाई कार्यक्रम सुनिदिन्छौँ। त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्ससँगलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकुस्टिक अन्तक म्यासो रेकभरसँगलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने आज तपाईँले हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयहरूको लागि चाहिँ सुन्न सक्नुहुनेछ र यसरी नै सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा चाहिँ फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ। खुसी रेख श्रुति आज बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। द इडेज म्यानबाट रहेको अहिलेको लागि भने चाहिँ गीत छार्दैछु, स्वीकार्नुहोस् है।

हजुर, यससँग पनि कार्यक्रम सुनिदिइसकेको छ भने आज त हामी तपाईँहरूको माझमा चाहिँ टुस्टेको एपिसोडमा रहेर यिनै लेटेस्ट सङ्घलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रम हो, फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा चाहिँ सङ्घलाई स्थान दिँदैछु वारी वर पारी पिपल बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ गीत छाड्दै हामी छोटो विश्राममा जाने नै छौँ, त्यति बेलाको समय भएको लागि भने चाहिँ हामी सँगै रहनु होला है त।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

हजुर यो सङ्गमरी कार्यक्रम स्थान दिइसकेर अहिलेको लागि भने श्री कार्यक्रममा चाहिँ फेरि पनि सङ्गलाई स्थान दिने नै छौँ भन्ने तपाईँहरूको माझमा चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिँदैछु। ज्यानको तीर्थ बोलको गीत कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रममा जानेछौँ। त्यति बेलाको समय फर्क लाग्यो भने चाहिँ हामीसँगै रहनुहोला।

0: फ्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सुवर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
1: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
1: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
1: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
1: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
1: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
6: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
7: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
8: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
9: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
9: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807794।
10: अफिसबाट अमित सरको फोन।
11: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
0: This is Radio Dhorbarahi 103.8 MHz.
12: एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती।

0: हजुर, केही दिनको विश्रामबाट फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै टुस्टिकको एपिसोडमा रहेर यिनै लेटेस्ट सङ्ग्रह नै कार्यक्रम दियो भने हामी भोलि चाहिँ तपाईँहरूको माझमा चाहिँ रक सङ्गलाई लिएर पक्कै पनि उपस्थित हुनेछ। हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रमको अन्तिमतर्फ चाहिँ हामी आइसकेका छौँ भने जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ जाँदा जाँदा तपाईँहरूको माझमा चाहिँ लैजाउ मलाई बोलको यो लैजाउ मलाई टु बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ भने हाम्रो श्रोता साथीहरूलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ गीत चार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: ए कहीँ लु म यतै लालीखतको सम्बन्ध

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
2: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
6: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
1: विश्वकप
6: यस विश्वकप अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
1: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
6: Managed by Your Choice GK Sound and Lighthouse Dulegaonda
1: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
1: कहाँ जाने
11: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
1: अनि बिचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
10: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461 16878 र दुलेगौडा ढोरफिर्दी छाव्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235 52663
12: कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
14: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635900065 मोबाइल 98166034372
15: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो टाइम
17: अहिले साँझको 5 बज्यो
18: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161695301
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: ढोरबाराही हाइलाइट्स को साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
19: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। पोखराका शैक्षिक परामर्श तथा भाषा शिक्षा व्यवसायीहरूले सरकारले जारी गरेको नयाँ नियमावलीका अव्यवहारिक प्रावधानहरू संशोधन गर्न माग गरेका छन्। नेपाल शैक्षिक परामर्श संघ इख्यान कास्की र ल्याङ्ग्वेज एसोसिएशन अफ नेपाल ल्याण्ड कास्कीका प्रतिनिधिहरूले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङलाई संयुक्त ज्ञापन पत्र बुझाएका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी भएको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083ले व्यवसायमा गम्भीर नकारात्मक प्रभाव पार्ने भन्दै व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नीतिगत पहलका लागि अनुरोध गरेका छन्। व्यवसायीहरूले नियमावली निर्माण गर्दा सरकारवाला संघ संस्था र व्यवसायीसँग अर्थपूर्ण परामर्श नगरिएको गुनासो गरेका छन्। उनीहरूले नयाँ व्यवस्थामा व्यवसायको प्रकृति र जोखिमको वैज्ञानिक मूल्यांकन बिना नै उच्च धरोटी तोकिएको बताएका छन्। उच्च धरोटीका कारण साना तथा मध्यम प्रकृतिका व्यवसायीहरू विस्थापित हुने जोखिम बढ़ेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। यसले नयाँ लगानी समेत निरुत्साहित हुने र ठूलो पूँजी निष्क्रिय हुने भएकाले थरौटीको सट्टा बीमा व्यावसायिक दायित्व बीमा वा विद्यार्थी सुरक्षा प्रणाली लागू गर्न व्यवसायले माग गरेका छन्। पोखरा महानगरपालिकामा सञ्चालनमा रहेका साना तथा मझौला उद्योगको व्यवस्था र चुनौतीबारे तयार पारेको उद्यम क्लिनिक प्रतिवेदनले व्यापारिक क्षेत्रको रोचक र यथार्थ तस्वीर बाहिर ल्याएको छ। सोमबार पोखरामा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार पोखराका 59% भन्दा बढ़ी उद्योगमा 20 लाख रूपियाँ भन्दा बढ़ी लगानी भएको पाइएको छ। तर लगानी उत्साहजनक भए पनि 59% उद्यमीले काम गर्ने दक्ष जनशक्ति नपाउँदा ठूलो शास्ति खेप्नु परेको छ। व्यवसाय प्रबोधन केन्द्र र पोखरा रिसर्च सेन्टरले संयुक्त रूपमा तयार पारेको यो प्रतिवेदनले पोखराको उद्यमशीलतामा देखिएका समस्या र आगामी बाटोबारे विस्तृत तथ्यहरू सार्वजनिक गरेको हो। पोखरामा सञ्चालनमा रहेका 86% भन्दा बढ़ी उद्योगहरू 5 वर्ष भन्दा पुराना रहेका छन्। यस्तै व्यवसायीहरू स्थिर रहेको संकेत गरे पनि 70% उद्योग अझै एकल स्वामित्वमा चल्दा आधुनिक व्यवस्थापनमा चुनौती देखिएको छ। धेरैजसो उद्यमीले आफ्नो व्यवसायलाई प्राइभेट लिमिटेड वा संयुक्त स्वामित्वमा लैजाने सोच बनाए पनि प्रक्रियाको झन्झटले अल्झिएका छन्। 51% उद्यमीले मात्र आधारभूत व्यवसाय योजना बनाएर काम गर्ने गरेका छन्। महिला उद्यमी संघ तनहुँ र इनर हिल क्लब अफ दमोलीको आयोजनामा तथा तनहुँ सौन्दर्य व्यवसाय संघको सहजीकरणमा मंगलबार दमोलीमा मेहेन्दी कला एवं सौन्दर्य सेप प्रदर्शनी तथा महिला उद्यमीका उत्पादन प्रदर्शनी सम्पन्न भएको छ। कार्यक्रममा मेहेन्दी कला मेकअप तथा सौन्दर्य सम्बन्धी विभिन्न सेपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। साथै महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकला खाद्य परिकार घरेलु तथा स्थानीय उत्पादनका सामग्री समेत प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीले महिला उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्दै उनीहरूको सिप क्षमता र उद्यमशीलताको प्रबोधन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दैरेले महिलाको आर्थिक सशक्तिकरणका लागि सिपमूलक कार्यक्रम आवश्यक रहेको बताउनु भएको हो। महिलाले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्न स्थानीय तह निजी क्षेत्र र सामाजिक संस्था बीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ रहेको थियो। यस्ता प्रदर्शनीले महिलामा आत्मविश्वास बढ़ाउनका साथै स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरणा दिने उहाँले उल्लेख गर्नुभएको हो। व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियारले महिलामा रहेको सिप र सृजनशीलतालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ। महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको धारणा रहेको थियो। वडा सदस्य रफत साना मियाले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। स्थानीय उत्पादनको प्रयोग र प्रवर्धनले आर्थिक विकासमा सहयोग पुग्ने उहाँको भनाइ रहेको थियो। नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीले महिला उद्यमीहरूले उत्पादन गरेका सामग्री र उनीहरूको सफलताको कथालाई संचार माध्यमले प्राथमिकताका साथ उजागर गर्नुपर्ने बताउनु भएको हो। कास्की प्रहरीले लागू औषध सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 32 मजुवा क्षेत्रमा लागू औषध ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय सुजुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषध सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी 53EYB EY7704 नम्बरको कारलाई रोगी खान तलासी गर्दा कारका विभिन्न भागमा लुकाई छिपाई राखिएको ठूलो परिणामको लागू औषध बरामद गरिएको हो। बरामद लागू औषधमा डाइजापाम 60 एमफुल, फेनड्रागन 648 एमफुल र ब्रोनोफिन 600 एमफुल गरी जम्मा 1848 एमफुल रहेका छन्। प्रहरीले कारमा सवार पाँचैजना भारतीय नागरिकलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको जनाएको छ। उनीहरूलाई कास्की जिल्ला अदालतबाट 7 दिनको म्याथप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। विवाद खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाले बजार क्षेत्रमा आउने सर्वसाधारण स्थानीय बासिन्दा तथा सड़क प्रयोगकर्तालाई निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक आरओ वाटर एटीएम मेसिन 4 स्थानमा संचालनमा ल्याएको छ। संस्थाका कार्य समिति सदस्य सूर्य विश्वकर्माका अनुसार करिब 7,50,000 रूपियाँको लागतमा जडान गरिएका यी मेसिनहरू भीमाद नगरपालिका अगाडि जनज्योति विद्यालय तथा क्याम्पस अगाडि हेल्थ पोस्ट तथा रंगशाला अगाडि र कुमार चोकमा संचालनमा रहेका छन्। संस्थाले भविष्यमा आवश्यकता अनुसार थप स्थानमा पनि यस्ता मेसिन विस्तार गर्ने योजना बनाएको जनाएको छ। आरओ प्रविधिमा आधारित यी मेसिनले बहुचरणीय प्रशोधन प्रणाली मार्फत पानीलाई शुद्ध बनाउने गर्दछ। संस्थाका अनुसार पछिल्लो समय केही व्यक्तिले घराइसी प्रयोजनका लागि ठूलो परिणाममा पानी लैजाने गरेको पाएकाले यी मेसिन मुख्य रूपमा यात्रु सर्वसाधारण तथा बजारमा आवाजावज गर्ने व्यक्तिको पिउने प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरिएको छ। मेसिनको नियमित मरमत, फिल्टर परिवर्तन तथा गुणस्तर परीक्षण गर्दै सुरक्षित पानी उपलब्ध गराइने पनि संस्थाले जनाएको छ। यस पहलसँगै अब विमान बजारमा आउने सड़क प्रयोगकर्ता तथा स्थानीयलाई पानी किनेर पिउनु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। सार्वजनिक हितका लागि गरिएको यस कार्यले हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ। विमान खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यो उदाहरणीय अभियानबाट प्रेरणा लिएर तनहुँका अन्य खानेपानी संस्थाहरूले पनि यस्ता निशुल्क शुद्ध पिउने पानी सेवा विस्तार गरेमा जिल्लाभरका नागरिक तथा यात्रुहरूलाई ठूलो राहत पुग्ने देखिन्छ। पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सड़क अवरूद्ध भएको छ। मंगलबार बिहान ताराखोला गाउँपालिका वडा नम्बर 3 को खुम्सेलीमा पहिरो खस्ता सड़क अवरूद्ध भएको हो। सड़कमाथिबाट पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक जमर बहादुर बोहराले जानकारी दिनुभएको हो। निरन्तर वर्षा भइरहेकाले सड़क खुलाउन समय लाग्ने बेहो बोहराले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा गलकोट र ताराखोला आवाजावत गर्ने यात्रु समस्यामा परेका छन्। ताराखोलामा अहिले असारे पर्वको अवसरमा करी मेला चलिरहेको छ। सड़क अवरूद्ध मेला भर्न गएका र फर्कनेहरू प्रभावित भएका छन्। मसीमाथिबाट खसीको पहिरोले सड़क अवरूद्ध गरे पनि भौतिक र मानवीय क्षति भने नभएको प्रणी बोहराले बताउनु भएको हो। तनहु जिल्लाका 10,981 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 वटै स्थानीय तहका 16 देखि 59 महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16 देखि 59 महिनाका 10,981 र 0 देखि 15 महिनासम्मका 3,421 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभएको हो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ब्यास नगरपालिकाका 2,572 जना र सबैभन्दा कम खिरिङ गाउँपालिकाका 523 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। यसै भानु नगरपालिकाका 1,643, शुक्लागण्डकी नगरपालिकाका 1,890, भीमात नगरपालिकाका 1,098, मेग्दे गाउँपालिकाका 825, रिसिन गाउँपालिकाका 670, देवघर गाउँपालिकाका 526, बन्दीपुर गाउँपालिका 445 र आबुखरिनी गाउँपालिकाका 789 जना बालबालिकाले पूर्ण खोप पाएका छन्। लमजुङको अधिकांश खानेपानी स्रोत तथा आयोजना स्वास्थ्यका दृष्टिले असुरक्षित रहेको पाएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले गरेको खानेपानी गुणस्तर परीक्षणमा जिल्लाको 81% खानेपानी आयोजनाको पानी पिउन अयोग्य रहेको देखिएको हो। कार्यालयले जिल्लाभरका 129 वटा पानीका स्रोतबाट नमूना संकलन गरी परीक्षण गर्दा 98 वटा अर्थात 77% स्रोत प्रदूषित भेटिएको छ। त्यसै गरी पिउने पानीका रूपमा प्रयोग भइरहेका 86 वटा खानेपानी आयोजना मध्ये 70 वटा अर्थात 81% आयोजनाको पानी प्रत्यक्ष रूपमा पिउन अयोग्य रहेको प्रशिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रशिक्षणका क्रममा अधिकांश नमूनामा दिशाजन्य जीवाणु ई कोलाई फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। यसो पानी प्रत्यक्ष सेवन गर्दा झाडा पखला, हैसा, टाइफड लगायत पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले उमालेर वा उपयुक्त विधिबाट प्रशोधन गरेपछि मात्र प्रयोग गर्न प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहले सुझाव दिनुभएको छ। वरिष्ठ जनस्वास्थ्य अधिकृत सिंहले सुरक्षित खानेपानीको सुनिश्चितताका लागि खानेपानीको नियमित गुणस्तर परीक्षण, मुहान संरक्षण तथा सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भएको हो। साथै स्थानीय तह, खानेपानी उपभोक्ता समिति तथा सम्बन्धित निकायलाई स्रोत संरक्षण र सुरक्षित खानेपानी व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो। लगातार 4 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार प्रसूचक नेप्से आज 6.11 अंकले बढ़ेर 2,576.29 बिन्दुमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेप्से बढ़ेको हो। गएको मंगलबार 23 गते आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूह झण्डै 1.5% उकालो लागेको छ। आज 164 वटा कम्पनीको शेयर बढ़ेकोमा 101 वटाको घटेको छ। यस्तै 10 वटा कम्पनीको शेयर भने खटबड़ भएको छैन। आज कामना सेवा विकास बैंकको डिभेन्चर 10.22% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन सामुदायिक लघु वित्तको शेयर 8% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 7.46 अर्ब कारोबार भएकोमा आज 383 वटा कम्पनीका 1,82,00,000 कित्ता शेयर 8.41 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 3 महिना यतकै धेरै हो। यसअघि वैशाख 3 गते 9.31 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो। हस्त साझ 5 बजेको ढोरबरा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
21: प्रदीप
22: हेर न, बेगो दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008216142।
23: यही आउँदो साउन 2 गते पहिलो शनिबार
24: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
23: उपचार हुने रोगहरू
24: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
23: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
24: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
23: दिसा पिसाब एवं पेटको समस्या,
24: तौल घटबड हुने वा थाइराइडको समस्या,
23: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
24: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
23: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
24: फोन नम्बर 0564142333 र 9978161887।
25: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
26: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
25: कहाँ?
26: गण्डकी मेडिकल हल।
24: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
26: यहाँ हरेक महिनाको 2 शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
24: र 4 शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
25: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903669, मोबाइल 9840826926।
27: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
24: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
27: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
28: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया, ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
27: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
28: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
27: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
1: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
27: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 MHz।

0: छा गल सुतेरी चौतान थेबदीम रेडियो ढोरबराई क्रिप्रोसे सो दशमलव प्रेमेगा हर्ष मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान विवाह मूल नारानी पपरे तुरु आदिवासी संसारारी होइल मुङ तुरु ओलेबा प्रतिभा तमस्यो शुक्लागण्डकी नगरपालिका बे मैझु निबे नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदै लुरी महासंघ सचिव बिरसन श्रेष्ठ र संयोजक जगत गरी आदिवासी महिला चुई पेटा लुता निबे छ्यामेल बे बारेरी रुबै लागि बन्देबा चुतुरुल बे मुख्य प्राजन दिशा त्यापन त्रिस्मी कलेक्सन दुरेगौडा लबदिमु दुरेगौडा सिक्देल अफसेट स्यारी क्या जा चोजा प्रतिभा कृषि कलेक्सनरी रिमे चमेखेबा छ्यामा छ्यामा हुइमै न्योमु क्योतान तिलयासी सेवालबा अवसर प्रेमिक विवाह अनुदम गैलामु छले छले बन्देबा चुतुरु क्योमै रेडियो ढोरब्राई क्रिप्रोसे सो दशमलव प्रेमेघर स्यारी हब्दाल बे तान निहिम सोमबार नागरबे हुनिसे क्यु बजे सारी क्यु रानसम्म खेलखाम बिस्या पन मुनिम मंगलबार ऐना नेसरबे ङाङिसे क्यु बजे सारी टु रानसम्म खेलखाम न्युलाई क्युई रेडियो ढोरब्राईला वेबसाइट निबे बालो न्युला पात्रो मोबाइल एप निपपरे फेसबुक पेज सरिन विश्व तिकुरे खेलखाम विशेष नैर आदिवासी समुदाय निबे आदिवासी समुदाय तिनोरी प्रतिभा तमु समुदाय बे पिता लोता निबे बालो छ्यामेल बे अवस्था बारे जानकारी पिबा किमा प्रयासरी बन्दीबा चुतुरु आदिवासी संसार क्योलाई खङामु तुरु थेलखाई स्यारी न्योलाई फोन कमेन्ट निबे हृदय न प्रतिक्रिया जोगो पिर सहयोग लम्बीबा मु बिबा आशा निबे अपेक्षा नैला दिमु चुबन्दा नसुरबे तुरुरी न्युई छ्याब छ्याब तमु कोइलाई किलो फिल बिस्या पिया बिचु तुरुरी दरगाउँ तमु समाजला कोषाध्यक्ष तमुसे हुला छोजादी शुक्ला गण्डकी नगर समन्वय परिषदला सहसचिव निबे तमुसे हुला छोजादी गुरुङ राष्ट्रिय परिषद जिल्ला समितिला सदस्य निबे बालो आदिवासी जनजाति महिला महासंघल बे सदस्य अमृता तमेश्वनी तानन्ता लाभामो छ्याजलु क्योलाई हुइलामु चु रेडियो ढोरब्राईला तुरु आदिवासी संसार
1: बहिनी प्रतिभा तमुस्यो
0: हजुर त्योलाई तिन यो छले उही सेरी उही र यो समाज मोबाइलले छ्यामेल बे बारेरी अनि क्योलबे समाज खास लिएर क्योलबे समाज दरगाउँ तमु समाजले बारेरी लिन जानकारी जगो कि बमु तान भन्दा नसो योला तुरु थिसी टिबा तान श्रोतामैलाई क्योला परिचय विभिन्न संघ संस्था निबे क्योला समाज दरगाउँ तमु समाजले निर्वाह लदिबा भूमिका बारे सिगु दे दिनुसे दि
1: छ्याजलो मैमी अमृता तमुस्यो म शुक्ला गण्डकी नगरपालिका पाँच गुरुङ रेटिङ हुँ अनि म चाहिँ तमुस्यो हिला छोजदी गुरुङ राष्ट्रिय परिषद शुक्ला गण्डकी नगर समन्वय सहसचिव हो अनि फेरि नेपाल आदिवासी जनजाति महिला सङ्घ नलबे पनि सदस्य हो अनि छैले नै उयाँ भर्खर न गठन तपाईँले न्यु तमुस्यो झोगलबे तमुस्यो हिला छोजदी गुरुङ राष्ट्रिय परिषद तनहुँ जिल्लाबे समिति सदस्य पनि हो
0: हजुर तमु समाज को सदस्य भूमिका क्यो दिमु तान समाज संघ संस्था झोक आबद्ध दिमाईले क्योलाई कतिको गाह्रो अप्ठ्यारो झोको कतिको गाह्रो साह्रो झोको परे दिए मलाई
1: अब बहिनी गाह्रो तम नै एउटा धियामा हो अब पछि पछि तमु मिल्बे वा अनि समाज समूह टोल धिमु निज खन्डै थोरो टाइम बिदिल पऱ्यो भने तम गाह्रो तम तर पनि रोसेलबे समाज रोसेलबे तम एउटा तम भिर जन मिल्बे तमुवान भिर जात मिस अरे यी जातलाई नसुसारी भएर लागि र खले भिलै रोसेलबे गाह्रो सुरुलाई साइड लिएर मैले मै समाजलाई चाहिँ जो छोटो मिठो टाइम दिँदै म र अरू अरू समुदाय झगर पनि मै छैन टाइम दिएर कोसिस लगिन म
0: समाज झगोलाई टाइम फिल्मै लागि त्योलाई मादिउँ तारिख क्यों देखी को व्यक्तिगत ताज हो क्यों नहीं गई ललंग आई क्यों तुम्हें चमी मोला तो को फिर तुम्हें बिहार सी तो को
1: म चाहिँ भोप्लोमी जन्मे अनि बिहा चाहिँ छुइले मावली पनि योजमे नै हो र तुको बिहा पनि म योजमे खला गर्ने चाहिँ मावली नै बिहा चाहिँ
0: हो त तोको पछि चोकोलाई निटोमै चमे निबेन्यो तोमै चमे चोको निटो चमे चोको बिहा तल तमु सोही चजोको चजोकोलाई चमे चोकोलाई न्यु थर न्यु तमु नर्वे थर जोकोलाई कैरन जोकोलाई बोली न लोल पर्यो भ्युता नै तानलाई न भिमु त्यो महिना तानलाई पछि चोकोलाई लोल परिदिपा कृषि छु चाइना नै जोड दिमु तारेकीलाई फेरि नै कृषि ताँथेमु क्वै जन्म थलो खनाइ मोल लिसु फेरि खना ब्याटेबी खाउतिर ब्याटेबी
1: मलबे जन्म थलो छुई ढोर लामा गाउँ फिर्फिरे जसपुर हो पुरानो नाच अनि ती भन आमा मितुले गाउँ नै खो म अनि बिहा चाहिँ छुई खैरेन्टार माथि दरगाउँ बा के बुढा मि फेरि 2038 साल नै छुई बसाइ खबर मन
0: खनाइ त खो
1: पुरानो नाच चाहिँ स्याङ्जा टाउँ गरेर छाइगुरु खबर त्यति या दरगाउँसम्म दरगाउँ टिभर गण्डकी छ दरगाउँ म पुरानो दि अनि म चाहिँ तँ शुक्ल गण्डकी 5 गुरुमेर टिमु
0: ए भिसेरी बाबा मेन जसबुराई त डोरलामा गाउँ जसबुराई त दुलेगाउँ बसाइ सारी देखाय के बुढा मेन छाइटो खनाइटो
1: स्याङ्जा टाउँ गरे
0: स्याङ्जा इन्टु बसाइ खैसरी किमी बिहा त जुर्दीमा न वा नजिक तैर एकदमै एकदमै क्योले एकदम छेउ तदिकि क्योले पारिवारिक जिन्दगी पनि छेउ तैर यादिकि दिउँसोको काम नै क्योलाई पिउँ ताहिले फेरि यो क्योला समाज दरगाउँ तमु समाजले भारी तानन ताजोकोलाले छु दरगाउँ तमु समाज खैमा बन्दीमा मै
1: दरगाउँ तमु समाज चाहिँ पहिला नि बाबु ससुराबा के बुढा मिन माइत क्याई टाउँ गरेर अहिले ख मैले 2-3 घरमा देखल रो किरिङ नाच भिमा देखल रो अनि त मैले अब समाज भ्याम त्यसोको थल पऱ्यो नि त अनि छाइको रुखले सदस्य झोको फेरि टुँडा भएको कि भन अनि बाबामी फेरि साईले टुँडाइले समाज लौरी यान
0: के बुढामै
1: के बुढामी मै यहाँ जोरी बोलेर आम बाबा मिचर समाजहरू अनि तल मैले फेरि रेगो तैरो बामीलाई टुँडालाई मैले गाह्रो तैरो बिहारी फेरि भात फुलाइ छ त
0: अनि
1: छ त बहिले बाबा मिले यहाँ फेरि चाहिँ नि धिँ धुरी पनि बढी त यहाँ यसरी बाबा मिले चाहिँ अब त्यहाँबाट मिले चाहिँ भो नि पनि तैले झगा परिवार त्यसरी मिल पनि एउटा समाज तलखाम भिव तरिकैले फेरि 2045 साल र बाबा मिले दरगाउँ र समाज जोडी भोलि मन त
0: फेरि टुँडा समाज पहिला छिएको भिमो मैले टुँडा समाज नै घिरिर के जोगो यो त म मेरो संस्कार जोगो लैन फेरि ल्याइले फेरि दरगाहमै न फेरि ती धुरी जोगो लिएँ तर तपाईँ यहीँसरी फेरि अर्को समाज संगठन लगिन म खालि टुँडा समाज अहिले फेरि छुइले फेरि दरगाउँ समाज बनिदिए मैले तान भन्दा नसुकिउला समाज खालबे अध्यक्षता बनिदिए म
1: टुँडाबाट छुइले दरगाउँ समाज समाज स्थापना लगतिलर चाहिँ भुवन सिंह तमु निर्वे मामा पर्दी म मामलबे अध्यक्षतर चाहिँ समाज बन्दी भने मन
0: कति साल बन्दी मन
1: 2045
0: साल हजुर हो त मैले एकदमै समाजको बोले उजु तमु आवश्यक तमु त्यौला समाज भवन सम्बन्धी अवस्थामै खैमा मोदी टिपन
1: निल्बे
0: पहिला स्याहारिन भेमिले खाले खाले त्यौले समाजको स्थापना तै संगठन तै भ्यू गरेर सुरु स्याहारिन भेमि सिटिजीको
1: तैदेखि भिल पनि मैले निल्बे समाज चाहिँ अब हुन त म पनि ल्याइले याबले हो अब निल्बे पहिलो अध्यक्ष त भुवन सिंह मामैले मैले दराइले पोस्ट जगेडी लम्बली मनाऊ निल्बे अनि छाइगुरु बामी ससुरा बामीले 2-2 रुपियाँले जगेर ललै ललै आएर तमु समाज दरगाउँ समाज भएर मिथेर समाज जोडी मिनीलाई अनि छाइले भुवन सिंह मामा सिसरे अनि फेरि नि अर्को नयाँ समूह सदस्य गठन भयो र मैले 2064 साल र फेरि अर्को सदस्य चाहिन्थे नि त अनि चर फेरि स्वर्गीय टोप बहादुर दाई अध्यक्ष दाई र यहीले फेरि समय सुरु समाज सञ्चालन भयो अनि छला मैले फेरि टोप बहादुर दाई पालोबाट यहीले 100 रुपियाँ पैसा लिदिन्थे त पहिला 2 रुपियाँ मूल भ्या साइको ठिकै गरी बढेर 100 रुपियाँ ल्याइ अनि 100 रुपियाँ ल्याइसरे अनि 100 रुपियाँ ल्याइसरे अनि ठिकै गरी बढेले यी पनि त च्याउने च्याउने थलो किने तासी तातै हो समाजर अनि अग्रज झोगोलबे तालाई थाती थिए र यिनले चाहिँ 500 रुपियाँ लिबी उठेर अनि च फेरि 30,000 रुपियाँ प्रत्येक दिए निल चाहिँ समाजर तर 32 दिमो त जम्मा च्याउने मुनि समाज 32 दिमो अनि 32 दिएर 30,000 उठ्यौ लैकीले छलेर यिनले एउटा जग्गा कि एक रोपनी जग्गा रोपनी कि जग्गा कि सरे अनि यिनले ल्याइ फेरि भवन बन्यौ तामुला अनि भवन बनेपछि उतारी पैसा हाताउँदै फेरि अनि फेरि आएर जोरी भयो जग्गा मोल तुक अनि त जग्गा पनि यिन किए नि समाज थौरी तम्बिर फेरि यिनले टोपबहादुर स्वर्गीय टोपबहादुर दाई महेश्वरे यी फेरि 2069 साल फेरि तेस्रो अधिवेशनलाई सम्झल भए अनि चर चाहिँ दिलबहादुर दाई
0: दिलबहादुर त
1: म अध्यक्ष दाई हो त दाई अध्यक्ष तर फेरि छल्ले नै यिनले 500 रुपियाँ लेबीबाट 1,000 रुपियाँ लेबी उठे हो अनि फेरि छलना लैर याएर तिहाँ 2082 साल चाहिँ फेरि चौथो अधिवेशन लिएर फेरि चाहिँ दिलबहादुर दाई नै अध्यक्ष दाई त यिनले अनि छलेर नै यिनले समाजलाई नसो नसो भए अनि फेरि जग्गा जोड्यो तातै भवन भन्दा यिनले जग्गा नै जोडिले जोडेर फेरि समाज र लेबी परे 1,000 रुपियाँ अनि छाइगुरु यिनले चाहिँ प्रत्येक धेनी फेरि फेरि पनि सहयोग जुट्यो जमर्कोलाई अनि लिएर 50,000, 10,000 खालि 2082 छ बाइसल फेरि चौथो समिति गठन त यी तमु समाजले अनि चर फेरि दिलबहादुर तमु दाइले नै अध्यक्ष फेरि रिपिट तै हो फेरि अनि त्यसरी फेरि निल्बे धी बन्यौ भन्दा नि जग्गै नै जोडी बस् मनसाए तै त निल्बे त्यसरी अनि नि चाहिँ चिगुदरी पैसा फेरि पहिला पो दे सस्तो परि ल्याइले महँगो परि आइ नि त जमाना अनुसार अनि छाइनीले फेरि प्रत्येक सदस्य झोगनी फेरि सल्लाह लिएर लो निलाई फेरि पनि सहयोग चाहिँ दि कति कति खाम मैले कहिले 10,000 कहिले 5,000 कहिले 50,000 1,00,000 छले सहयोग लिएर पनि 155,000 बिबेले सदस्य झोको पनि स्याइनीले वा छले पनि निलाई अनि विदेशमा गएको दाजुभाइ झोको पनि अब धेरै सहयोग जुटे लिएर अनि आधा निल्बे आधा तर बेङ्गाईको तसिटेर छेटेर अनि यिनले फेरि 2 रोपनी जग्गा जोडी अनि जोडी सरे यिनले 3 रोपनी जग्गा मोलो अनि तैले अनि फेरि थिए अरू तसै यिनले समाज चाहिँ फेरि दर्ता आला ल अनि तैले समाज दि किन खाइ समाज बन्दिल खाइ सरे दर्ता पनि तल परि भोलि तातै अनि समाज दर्ता पनि लैले 2080 साल निले समाज दर्ता लै वा समाज 2080 साल समाज दर्ता लै अनि चलाइस अरे बल्लङ्गी समाजलाई मोसै त अरू समाज अहिले जसम्म निल समाज समाज म भिरङ्गीलाई खाइ पनि आसिहाल्यो 2080 साल समाज दर्ता तै अनि जब होइन अनुदान नियम भयो तापनि तै अनि यी पनि प्रोसेस ललेसे दि भवनै लागि जगम यी जसो तसो जोडी भवनै लागि लय चाहिँ नियम कि भयो नि तसैलाई मैले नगरपालिकाबाट निलाई 5,00,000 रुपियाँ खाइ अनि सामाजिक विकास कार्यालय दमौलीबाट 2 किस्त लिएर 10,00,000 है अनि शुक्ल गण्डकी नगरपालिका वडा कार्यालय 6 धामरगोडाबाट 1,00,000 है लिएर यिनीलाई अनुदान चाहिँ 16 लाख रुपियाँ है अनि 16 लाखै लिम फेरि निलाइम धिम पुरै कम्प्लिट आउँदै आउँदैछ अरे अनि लो श्रमदान ल अनुदान खबर पैसैले निले सामान कि नि चाहिँ सकेको श्रमदान नि बिम फेर नि सदस्य झोको नसोसरी
0: कति
1: नसोसरी सरी लौ त नि पनि हाते मालोलाई रैयाले निले आफ्नै समाज भने हो भिर निले जति पनि खबर पैसैले सिमेन्टी बालुवा नुमा छत आदि जति पनि चैतिव सामान झोकैले कि अनि मिस्त्री गिरी झोइनीले अरू चाहिँ जम्मै सदस्य झोकैले हातेमालोलाई र भने बोले तँको चाहिँ हवाई ढलन दुई ढलन चाहिँ दिए भनेर यिनीले ठारोला दियो
0: चल्ला मैले के हुन्छ श्रमदान झोकोलाई इच्छा अब केलाई ताजोको पनाबे पुस्ता झोकै खैन मैले उहाँले के मिलाइर थिमी बोले अनि खाजा झोको व्यवस्था खालि लगाइदिएको मिचार
1: खाजा झोको कोही बेला र समाज रुपियाँ पैसा गरेन चाहिँ अनि कोही बेला र फेरि प्रत्येक भ्याइबाट एकुन्टा तैरेङ्गैले तिहाँ भयो नि अरूले रोटेसन अहिले पनि निले खाजा भयो भए बन्दोबस्त व्यवस्था पनि लै
0: बिल्ली छ्यानले खिचेर याउ मन क्यो मैले समाज अनि क्यों समाजलाई भवन सम्बन्धी अवस्थामै खैबा मतको तो त तर्दीमा भवन जोको क्लियर त यहाँ
1: क्लियर आत ल सिर्फ हवाई ढलन लैर थिएँ ल अनि त्यहाँ चाहिँ अब अनुदान खाउ पैसा झोको खाएँ नि ल अनि यिनी चाहिँ लेबी उठे मासिक 500 रुपियाँ दरले उठे मिनी दिदी त्यो लेबी जम्मा तपाईँले अनि दिदी फेरि बाहिर गएको दाजु जोको दाजुभाइ जोको बिबले जोको जम्मा तपाईँले यताउता ल मैले त्यहाँ प्लास्टर छ त फेरि चल पनि तुरु एउटा मिस्त्री अनि अरू लेबर चाहिँ यहाँ आफै न त छले लैर लदै म बिस्तारै बिस्तारै
0: हो तै पनि के झोको तिलरै लम भिर कति पनि सम्भव भए त बिस्तारै बिस्तारै लदै आइपछि तँ भिरेन के झोको सम्भव त म तारे फेरि किर्की ताक्यो नि गई न्यु चमरको लामु क्यों चुद्दरगाम तम समाजले अध्यक्ष को सदस्य हो समाजले को सदस्य र जिम्मेवारी कतिको महत्वपूर्ण म जस्तो घाम क्योलाई समाज र तो के झोको लल्पा दिनु को सदस्य
1: समाज कोष अध्यक्षले भूमिका घाइर टिसरी बहिनी गाह्रौँ तम नै अब हर हिसाबदेखि जिम्मेवारी जम्मै कोष अध्यक्ष फिर्ता मुवा अनि ल मैले गाह्रौँ गाह्रै न त हिसाब झोको बुझेल परि वा क्लियर देखेल परि कति खनाइको खर्च तै खनाइले खर्च तौवाला म खनाइको कति आमदानी तै
0: कति खर्च
1: तै जम्मै बजेट थेल परि देखेल परि बुझेल परि च्याउने समाज भिलाइसु त जम्मालाई क्लियरिफिकेसन बिल परि वा छतेर गाह्रो चाहिँ म बहिनी जसो तसो लदिउँ
0: चुमिचु समाज चाहिँ लेबी जोको मन्थली लेबी जोको रेललाई लमाइले अनुदान जोको बखाइसरी केही सिल लमाइले खै खै चु कि को सदस्य के जोको ललपरी माइले उडी माइले खै खै समाजलाई दुःख साह्रो जोको पर्दी माइले अनुदान जोको होइन पिम होला सहयोग जोको लम होला खै हिसाबै लम्बी चुमे ब्याजर पिम कि छदिन नचल्योरी पिम कि खालि लम्छौ समाज
1: छौ बहिनी यी समाजहरूभित्र चाहिँ निचु जग्गा के भयो यताउता आलनसम्म चाहिँ निले चाहिँ मासिक बचत जोगो उठेर जम्मा लगाले पैसा चाहिँ समाज दिनहरू दुःख परि भने गाह्रो अप्ठ्यारो परि भने जोगोलाई चाहिँ निले ब्याज हेर्बी मला अनि त्यो पैसा न ब्याज हेर्बी त्यो पैसा न ब्याज साम ब्याज फेरि उठे छलेर नै यी समाज नसो परि भने हो अनि छलेर यी चाहिँ ब्याज हेर्बी म बहिनी त्यही भन्न चाहिँ आरे
0: एकदमै अब तँको के भवन बनाइदिउ खाना अब न्युरसम्म झन् हिजोको पिल परि बेला अब समाजै हिजोकोलाई उजुलगौँ स्थिति आयो तँको त्यहाँ पनि चुमे समाजै ललै र खब कार्यक्रम निमे उपलब्धि मै तँ तँ मोदी दरगाउँ तँ समाजहरूले तँको
1: तँको चु समाज र यी समाजहरू पहिला दरगाउँ समाज मेन कुरा दरगाउँ समाज म भिर खासै खाले पनि थाहा रहेला यी आफ्नो एउटा नासर समूह जस्तो समाज मलाई मिला जब चाहिँ 80 सालहरू तर्दा त्यसरी चाहिँ यी समाजलाई पनि चिठी कौडी भए वा लैसरी यी पनि एउटा यी पनि दरगाउँ समाज म है भिरै यी पनि अरू तमुसे हिला पहिला नगर तमुसे हिला र मसमिसा तै वा तौरी याइनी पनि तँको लामा लामा आदिवासी जनजातिहरू पनि फेनी यी समाज आइपुगेन अनि फेरि तँको तमुस्यो युला जिल्ला पनि त्यसरी अब जोस यही न म बिस्तारै बिस्तारै लोइ न म अब रोसे समाजलाई पनि तोई लोल खामकी भिभतारी गैले वा अनि छतेर बिस्तारै
0: उयो त अब अधिवेशन त यो तमु मेल बे सुगुडा तनौ जिल्ला बे जिल्ला तिपुर बे तमुसी झोको कि तुम र तोई के झोको लालपरिम भि उद्देश्य कि र उया तमुसी होला तनौ जिल्ला बे अधिवेशन तै स अधिवेशन र सुक्ला गण्डागिर बे तमुसी झोको खैरी खैरी पद झोको नि अहिले
1: स जिल्ला तमुसी चाहिँ नि सुक्ला गण्डागीबाट गर्न पर् दुलेगौडा गणपति समाजबाट तिनजना याई जस्तै कि एकजना मिर्वे तमुसीबाट तैत्रो नौमाया तमुसी हो वा रिता तमुसी अध्यक्ष पतर याई नौमाया तमुसी उपाध्यक्ष अनि छाई गुरु म र एउटा बहिनी चाहिँ
0: नरदेवी तमुसी
1: डिलमाया तमुसी सदस्य रियाई अनि
0: नरदेवी
1: तमुसी संचार सचिव
0: तमुसी हिउँला यो शुक्ला गण्डकी नगरपालिका बे तमुसी झोको होइन लिएन बामेसरै दिउँ छ्या छ्या के झोकोलाई दिउँ चोमेलाई अझै छ्याउँ तदेखि भिभ आसिमाला तान तमै तरफाइटो आँगैछु कार्यक्रम मार्फतै नै चोमेलाई भिमु अनि यो तालदिन छु सुगला गण्डकी नगरपालिका मोबा दरगाउँ तमु समाज आइ झोकै छु तोको तोतो किलो तोतो उपलब्धि झोकोलाई म जस्तो क्योलाई घाइमा तोतो झोकोलाई
1: तोको उपलब्धि भिभ चाहिँ बहिनी अब लोसार झोको खमु वा अब मेन कुरा समाज ड्रेस चाहिँ ड्रेस एकरूपता मुङ्गी अनि लोसार नाच गान तम नाच गानहरू निले तमु भाषा भेनै थियौँ तमु संस्कार संस्कृतिलाई नै निले भसे झोकोलाई बुझेल पर्यो भिभ मनसायले अनि चाहिँ हो अब भाषा संस्कार संस्कृति निले जोगिदिल पर्यो भाषा भिरङ्गी भाषा लिपि तालिम उयाँ भर्खर न नि समाज आएको हिउँलो नानी हिउँलोलाई पनि लोहरी फुलाएँ अनि च तरिकाले न नि पनि पहिला छु दुलेगौडान पनि किल्ला थियो वा अनि के भयो तरिकाले निर्वे अध्यक्ष दाईले शनिबार र आइतबार पसेजोको छुट्टी त उतै र यसो पसेजोको बेर टाइम चुकुदरी भिलाइ कहे गहे भिभले कोदरे भिर भाषा लिपि र छले क्लास किउँ तर्फ पनि लैनी है नि दाईले अध्यक्ष दाईले
0: तारे चु गण्डकी पर्दैछ र त म भाषा निबे मेलो भाषा बे भाषालाई प्राथमिकता पिबा भ्यु त आँखा दिमो चु तेरी चु दरगाउँ तमु समाज पनि छ्याउ केला दिमु चु पसेजोकोलाई भाषा लिपि लोलाई र तारे फेरि यो अर्को ताजोकोलाले तारे चुला तुरु खाबती त दिमु रेडियो ठुर्पाई मार्फत तान तमु समुदायलाई के तर्फ सन्देश पिदिङ क्योलाई
1: सन्देश तमु मितान कृतल परिमु भिभ सन्देश विमुखी अनि खना मोले खनर टिले न्यु तान तमुमे क्रिन
0: तल पर्दिनु
1: अनि न्यु तान घृतै न्यु तमुमे भाषा संस्कार संस्कृति जोगे दिवर पढिदिमु न्यु तमुस्यो जोगो झन मेन सक्रियता तल परिमु भिर
0: ए विषय कि तमुलाई तमुसी झोकोलाई छैले सन्देश बुली छ्याब सन्देश पाइदिउँ लुधियाना तमु मैला तुरु आदिवासी संसारला क्योलाई छो व्यस्त समय पछि क्योला समाजला गतिविधि निभे योजना बारे महत्वपूर्ण जानकारी दिनुभए लागि
1: लौदी
0: श्रोतमै त्यहाँ तुरु आदिवासी संसारजी न्वै दरगाउँ तमु समाजला कोषाध्यक्ष तमुसे हिउँलाई छोजादी शुक्ला गण्डकी नगर समन्वय परिषदला उपसचिव निभे तमुसे हिउँलाई छोजादी तनौ जिल्ला ला सदस्य नि तानन्तालाई तारी भिस्या योला निर्धारित समय खालमैमु चु कार्यक्रमै अन्तरी कृपी ख्याबा कोही मोर्छु रानी बे कोही चुमे नसोथ्याम्दै फेरि न यो तमु मैले बे बारे नयाँ जानकारी किसि खबै न म त्यहाँ बेलागि तुरुले बा प्रतिभा तमुस्यु फेमु रेडियो ढोरब्राई कृप्रसो दशमलव प्रेमिक हर्ष थिम्दै लमिदु ग्यासजी
2: एक 103.8 अन्तर्मनको आवाज।
3: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा
10: उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार।

0: 70 र 98 4161 644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: पसल सरेको सूचना सुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460769246।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 32 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।

0: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
2: यही साउन 2 गते शनिबार
3: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
3: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
3: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856344343।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
6: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0065414236, मोबाइल 9556078302 र 9846078302।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
9: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
9: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै
10: पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारेज। मीडियाको गेटमा शंकास्पद पार्किङ गर्नेलाई कार्यवाही गर्ने रवि लामी छानेको वचन।
0: बाराको निजगढ़मा मिटर ब्याज पीड़ित र गृहमन्त्री गुरूङ बीच दोस्रो चरणको वार्ता सम्पन्न। छ बुधे मागमाथि प्रधानमन्त्री कार्यालयमा छलफल, पुनः तेस्रो चरणको वार्ता हुने।
1: होल्डिङ सेन्टरका सुकुम्बासीको तत्काल व्यवस्थापन गर्न वृहत नागरिक आन्दोलनको माग। आज हुने भारी वर्षाका कारण 44 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम।
0: लेबनान र इजरायल बीच रोममा वार्ता शुरू। लेबनानबाट इजरायली सेना तत्काल फिर्ता गराउनु पर्नेमा जोड़।
1: र भारत विरूद्धको पहिलो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड टस जितेर ब्याटिङ गर्दै।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले आज यो फैसला सुनाएको हो गत चैत 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्तराज लुइटेलले सरकारको निर्णय विरूद्ध गत चैत 24 गते रिट दायर गर्नुभएको थियो
4: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले मीडियाको गेटमा आवत जावत अवरूद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ीबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताउनु भएको छ आज सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस विषयमा राष्ट्रपाले यसअघि नै विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको र अहिले पनि त्यही अडानमा कायम रहेको बताउनुभयो लामिछानेले घटना अस्वाभाविक देखिएको उल्लेख गर्दै यसमा राष्ट्रपाकी कार्यकर्ता संलग्न रहेको पाइए पनि कानून अनुसार कार्यवाही हुनुपर्ने बताउनुभयो सभापति लामिछानेले तत्कालका लागि ट्राफिक प्रहरीले के गर्यो वा गरेन भन्ने विषय अलग भए पनि घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा पार्टी स्पष्ट रहेको बताउनुभयो
5: इन्स्टेन्टली के गरियो तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ त्यसकारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो तर इन्टायर यो जुन प्रवृत्ति भयो जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ
3: बाराको निजगढ़मा मिटर ब्याज पीड़ित र गृहमन्त्री सुदन गुरूङ बीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ प्रधानमन्त्री स्तरीय बैठकको निष्कर्ष आएपछि तेस्रो चरणको वार्ता बस्ने सहमति सहित हिजोको छलफल टुंगिएको मिटर ब्याज पीड़ित अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिनुभयो घिमिरेका अनुसार मिटर ब्याज समस्या समाधानका लागि प्रस्तुत छ बुधे मागमाथि प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ उक्त बैठकको निर्णय आएपछि गृहमन्त्री र मिटर ब्याज विरूद्ध किसान मजदूर र आन्दोलनको नेतृत्व बीच पुनः तेस्रो चरणको वार्ता हुनेछ दोस्रो चरणको वार्ताका क्रममा गृहमन्त्री गुरूङले मिटर ब्याज सम्बन्धी अध्ययनका लागि गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ सार्वजनिक गर्न निर्देशन दिइएका प्रतिवेदनमा गौरी बहादुर कार्की आयोग तेज बहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन रहेका छन् अभियन्ता घिमिरेका अनुसार वार्तामा सरकार र आन्दोलनरत पक्ष दुवैले आफ्ना माग तथा प्रस्तावबारे आवश्यक गृह कार्य गर्ने सहमति भएको छ मिटर ब्याज पीड़ितहरूले असार 25 गते जनकपुर धामको ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल न्याय मार्च शुरू गरेका थिए
4: वृहत नागरिक आन्दोलनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको तत्काल व्यवस्थापन गर्न माग गरेको छ आन्दोलनले आज विज्ञप्ति जारी गरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीप्रति सरकार गैर जिम्मेवार भनेको जनाएको छ सुकुम्बासी राखिएका होल्डिङ सेन्टरहरूमा खाना र पानीको अभाव गराएर गैर जिम्मेवार बनेको सरकार आफ्नो कर्तूत लुकाउन उद्धत छ विज्ञप्तिमा भनिएको छ सरकारले होल्डिङ सेन्टरमा निरंकुशता प्रदर्शन गरेको आन्दोलनको भनाई छ सुकुम्बासी बस्ती हटाउँदा उत्पन्न भएको संकटले 9 जना सुकुम्बासीको असामयिक मृत्यु भइसक्दा पनि सुकुम्बासीहरूको जीवन सुरक्षाका लागि सरकार संवेदनशील भएर यथोचित कदम चाल्नुको साटो होल्डिङ सेन्टरहरूमा निरंकुशता र स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाइएको छ यससँगै होल्डिङ सेन्टर पुगेका जेएनजी युवामाथि गरिएको धरपकड़को पनि आन्दोलनले विरोध जनाएको छ पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न माग समेत गरिएको छ
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरे बापत तिर्नुपर्ने 50,000 जरिवाना बारे प्रष्टीकरण दिनुभएको छ आजको प्रतिनिधि सभा बैठकमा मन्त्री लम्सालले नयाँ बन्ने ऐनमा कसुर अनुसारको जरिमाना तोकिने र नियम उल्लंघन गर्ने चालकलाई एकै पटक 50,000 जरिवाना तिर्न नपर्ने विषय प्रष्ट पार्नु भएको हो मन्त्री लम्सालले 50,000 जरिवाना गरेपछि पनि चालकले गल्ती दोहोर्याएमा सवारी अनुमति पत्र लाइसेन्स निलम्बन गरिने व्यवस्था एनमै गर्न लागेको बताउनुभयो। लम्सालले सवारी दुर्घटना र दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ़ेको जानकारी समेत दिनुभएको छ। उहाँले संसदमा जानकारी गराए अनुसार विगत पाँच वर्ष यता नेपालभर 1,25,564 सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परेर 12,452 जनाले ज्यान गुमाएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको जनाएको छ। विभागले पाँच थर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शंखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे प्लाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रवाह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। गोर्खा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँकी, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। चितवन, तनहू, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढ़ीको सम्भावना रहेको विभागले जनाएको छ। बाढ़ीविद विनोद पराजुलीले भोलि र पर्सी सात प्रदेशका साना नदीमा प्रवाह बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।
3: हिजो 30 अंकले घटेको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ। परिसूचक नेप्से 6.11 अंकले बढ़ेको छ। यो सँगै नेप्से 2576 बिन्दुमा कायम भएको हो। हिजो नेप्से 2570 अंकमा कायम थियो, जुन मंगसिर 4 गते यताकै न्यून हो। आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। हिजो 7.46 अर्ब करोड़को कारोबार भएकोमा आज 8.41 अर्ब करोड़ रूपियाँको कारोबार भएको छ। यो कारोबार रकम करिब 3 महिनाकै उच्च हो। यसअघि वैशाख 3 गते 9.20 अर्ब करोड़को कारोबार भएको थियो। आज 164 कम्पनीको शेयर मूल्य बढ़दा 101 कम्पनीको शेयर मूल्य घटेको छ भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायल बीच रोममा आज नयाँ वार्ता शुरू भएको छ। अमेरिकी मध्यस्थतामा वार्ता शुरू भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मध्यपूर्वमा इजरायल, इरान र इरान समर्थित हिजबुल्लाह बीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ। इजरायल र लेबनानले गत जून 26 वाशिङटनमा 5 चरणको वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका थिए। यद्यपि इरान समर्थित हिजबुल्लाहले उक्त समझदारी अस्वीकार गरेको छ। सम्झौतामा हिजबुल्लाहको निशस्त्रीकरण दक्षिणी लेबनान लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा लेबनानी सेनालाई ती क्षेत्रको सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था समावेश गरिएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको आफ्नो प्रतिनिधिमण्डललाई थप छलफल अघि इजरायली सेनाको तत्काल फिर्ता शुरू गराउन जोड़ दिन निर्देशन दिएको बताइएको छ। इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी लिन लेबनानी सेना तयारी अवस्थामा छ। इजरायलले भने ती क्षेत्रलाई स्थायी रूपमा सुरक्षित राख्न लेबनानी सेनाको क्षमता सुनिश्चित गर्न चाहेको जनाइएको छ।
3: अब खेल समाचार। एक दिवसीय श्रृंखला अन्तर्गत पहिलो एक दिवसीय क्रिकेटमा अहिले भारत र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। भारत विरूद्ध घरेलू टोली इंग्ल्याण्डले बर्मिंघममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा इंग्ल्याण्डले 31 ओभरको खेल चलिरहँदा 6 विकेट गुमाएर 148 रन जोडेर खेलिरहेको छ। भारत T20मा हारको श्रृंखलापछि आफूलाई पुनः स्थापित गर्ने योजनाका साथ मैदानमा उत्रिएको छ। इंग्ल्याण्डले भने आफ्नो घरेलू अवस्थाको फाइदा उठाउँदै आफ्नो जीतको लय कायम राख्ने प्रयास गर्नेछ। एक दिवसीय श्रृंखलामा भारतका रोहित शर्मा, विराट कोहली र जसप्रीत बुमराको पुनरागमनले भारतीय टोलीलाई बलियो बनाएको छ। दुवै टोली आजको खेल जित्दै तीन खेलको एक दिवसीय श्रृंखलामा 1-0 अग्रता कायम गर्न चाहन्छन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारेज। मीडियाको गेटमा शंकास्पद पार्किङ गर्नेलाई कार्यवाही गर्ने रवि लामी छानेको वचन।
3: 12 मिटर ब्याज पीड़ित र गृहमन्त्री गुरूङ बीच दोस्रो चरणको वार्ता सम्पन्न। 6 बुधे मागमाथि प्रधानमन्त्री कार्यालयमा छलफल, पुनः तेस्रो चरणको वार्ता हुने।
4: होल्डिङ सेन्टरका सुकुम्बासीको तत्काल व्यवस्थापन गर्न वृहत नागरिक आन्दोलनको माग। आज हुने भारी वर्षाका कारण 44 जिल्लामा आकस्मिक बाढ़िएको जोखिम।
3: लेबनान र इजरायल बीच रोममा वार्ता शुरू। लेबनानबाट इजरायली सेना तत्काल फिर्ता गराउनु पर्नेमा जोड।
4: र भारत विरूद्धको पहिलो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड टस जितेर ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
10: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468464145।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाइन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852243093 र 9852283073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 9968861887।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0614502549, मोबाइल नम्बर 9732548445, वेबसाइट www.gandakiuniversity.edu.np।

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, करण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
2: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
10: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
2: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 5 71 240।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
14: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0 65 4 14 222 र 98 560 21 692।
15: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल,
17: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
15: प्रोपाइटर थान प्रकाश नेउपाने 98 560 33 878, प्रशान्त नेउपाने 98 460 26 925।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: होइन के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
8: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: दान गरौं, सकेको गरौं, सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने रूप पजोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
12: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800288810 9800288811 र 9800288816
13: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
14: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
13: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
14: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्की कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
13: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305
16: त्यहाँ आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
17: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
18: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
19: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
20: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न
1: फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिक।

0: कसैले भनेनन्।
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्राली, शुक्लागण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
10: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
15: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोप्राइटर रामचन्द्र महत, 9641616878 र दुलेगौडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9235552663।
4: किन
0: आँखा मिचेको मिचे

0: गरेको
1: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115।
7: आहा कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98-166-34-372।
9: एक्ला एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
10: विश्वकप?
9: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
10: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
9: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
10: नोट, हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
11: 103.8 अन्तर्मनको आवाज।
12: स्टुडियो लाइट
13: अहिले साँझको 7 बज्यो।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 98-166-95-301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: ढोरबाराही हाइलाइट्स को साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
9: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्सको शुरूमा आजका मुख्य समाचारहरू सुन्नुहोस्।

0: सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणाली सर्वोच्चद्वारा खारेज संचार गृहको गेटमा गाड़ी पार्किङ गरेर त्रास सृजना गर्ने जो कोही भए पनि कार्यवाही हुनुपर्ने रासोपा सभापति लामी छानेको भनाई।
1: मिटर ब्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय सरकारबाट न्याय नभएको भन्दै सुकुम्बासी पीड़ित मानवाधिकार आयोगको शरणमा।
0: निरन्तर परेको वर्षापछि आएको बाढ़ी पहिरोले देशभरका 8 राजमार्ग अवरूद्ध, विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन।
1: बाँदर आतंकको विकल्पमा पर्वतका किसान अदुवा खेतीमा आकर्षित, लागू औषध सहित पोखराबाट 5 जना भारतीय नागरिक पक्राउ।
0: हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न खाड़ी मुलुकले अमेरिकालाई क्षतिपूर्ति दिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। सैन्य कार्यवाही मार्फत इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनाएको दावी।
1: र विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेलहरू हुने।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश दोया सारंग सुवेदी र नृपध्वज निरौलाको इजालसले उक्त निर्णय खारेजको आदेश गरेको हो। वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी संचार माध्यमबाट मात्रै प्रकाशित एवं प्रसारित गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट जारी परिपत्र सार्वजनिक र निजी संचार माध्यमहरूको हित प्रतिकूल भएको भन्दै नेपाल मीडिया सोसाइटी सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर हुने निर्णय गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ। प्रधानमन्त्री शाह जेठको 17 गते पछाडि पहिलो पटक आज प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको हो। बिहान 11 बजे बैठक शुरू भए पनि प्रधानमन्त्री शाह दिउँसो 2:15 बजेतिर संसदमा प्रवेश गर्नुभएको थियो। उहाँ झण्डै 20 मिनट बसेर बाहिरिनु भएको हो। प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी सँगै सदनमा प्रवेश गर्नुभएको थियो। प्रधानमन्त्री प्रवेशका बेलामा संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुशबू ओलीले बोलिरहेका बेलामा प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभाको नियमावलीको नियम 20 खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनु पर्ने माग गरेको छ।
0: सभामुख डोलप्रसाद अर्यालले विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक तथा जनसरकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा आवश्यक वस्तुको अभाव लगायतका विषय उठाएका छन्।
1: मुलुकको विभिन्न स्थानमा विरल वर्षासँगै बाढ़ी पहिरोका कारणले 8 राजमार्ग अवरूद्ध भएका छन्। बाढ़ी पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने संचालनमा आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको थोरी गाउँपालिका 2 हुलाकी राजमार्ग सड़क खण्डमा पर्ने ढेड़ो खोला र अन्य खहरे खोलामा अविरल वर्षाका कारण आएको बाढ़ीले सड़क अवरूद्ध भएकोमा आज दिउँसोबाट पूर्ण रूपमा संचालनमा आएको छ। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार काभ्रे चोकको सिन्धुली खुरकोट नेपालथोक कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू संचालनमा पूर्ण रूपमा रोक लगाइएको छ। सोमबार बिहान ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाङदुर टाकुर्ची र भालुखोला सहित 3 ठाउँमा अविरल वर्षाको कारणले कान्ति लोकपथ सड़क खण्डमा पहिरो गएर बाटो पूर्ण रूपमा अवरूद्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै वर्षा पश्चात आएको पहिरोको कारणले पहिरो खस्दा मेची राजमार्ग कास्कीको मादी गाउँपालिका दुई जियम्दो स्थित ताङतिङ सड़क खण्ड सालझण्डी ढोरपाटन सड़क खण्ड कालीगण्डकी करिडोर कास्कीको मादीचार भैंसे स्थित मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भैंसेबाट इदी जाने भित्री सड़क रिडिवामीटक सार पूर्ण रूपमा अवरूद्ध बनेको छ। यसैबीच काठमाडौँ हेटौँडा जोड्ने दुईवटा राजमार्ग रातिको समयमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडा भैंसे काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग मंगलबार आज साँझ 6 बजेदेखि बुधबार भोलि बिहान 5 बजेसम्म बन्द हुने भएको हो। भारी पहिरोको जोखिमबाट मध्यनजर गर्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागको जोखिम सूचनाका आधारमा तनहु प्रशासनले आज रातिदेखि भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। तनहुका प्रमुख जिल्ला अधिकारी शिवराज तिवारीका अनुसार नारायणी नदी, त्रिशुली नदी र रोशी खोला आसपासका क्षेत्रमा विशेष जोखिम देखिएकाले चितवन, रसुवा, गोर्खा, काभ्रे, तनहु र सिन्धुपाल्चोक लगायत जिल्लामा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। उहाँले तनहु भएर बग्ने मर्स्याङदी, सेतीमा आदी, त्रिशुली, कालीगण्डकी लगायतका नदी तथा जिल्लाभित्रका साना ठूला खोला किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्नु भएको छ। साथै राजमार्ग तथा भित्री सड़क प्रयोग गर्दा पहिरो, ढुंगा खस्ने र लेदो बग्ने जोखिम उच्च रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न उहाँले आग्रह गर्नु भएको छ। तिवारीका अनुसार धादिङ र चितवनतर्फ जाने सड़क अवरूद्ध भएपछि साँझ 7:30 बजेदेखि तनहुबाट तीस क्षेत्रतर्फ जाने सवारी साधन कोत्रे र आबुखैरिणी नाकामै रोकिएको छ। उहाँले आबुखैरिणी दुई स्थित पृथ्वी राजमार्गमा राति करिब 10:20 बजे लेदो झरी सड़क अवरूद्ध भए पनि तत्काल हटाएर सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ। तर आबुखैरिणी मुग्मिन सड़क खण्डमा रातभर साना ठूला ढुंगा खस्ने तथा पहिरो जाने जोखिम कायम रहेकाले अत्यधिक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो। तिवारीले जिल्लाभित्रका सुरक्षा निकाय, सड़क सम्बन्धी निकाय र स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको उल्लेख गर्दै कुनै आपतकालीन अवस्था आए तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।
1: सरकारले सोमबार विभिन्न संचार माध्यमको कार्यालयमा त्रास फैलाउने गरेर शंकास्पद रूपमा गाड़ी तेर्स्याउनेको खोजी भइरहेको बताएको छ। मंगलबार बसेको मन्त्री परिषदको बैठक पछाडि प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले त्यसरी मीडिया हाउसलाई त्रसित बनाउने गरेर गाड़ी तेर्स्याउने समूहको खोजी भइरहेको जवाफ दिनुभयो। सोमबार बिहान कान्तिपुर मीडिया ग्रुप, अनलाइन खबर र हिमालयन टेलिभिजनको काठमाडौँ स्थित कार्यालयका प्रवेशद्वारमा गाड़ी तिर्स्याएर अवरूद्ध सिर्जना गरिएको थियो। जेएनजी आन्दोलन मार्फत जनताले पोखेको आक्रोश र निर्वाचनको परिणाम मार्फत राखेको आशा विस्तारै निराशामा बदलिँदै गएको भन्दै सरकारवाला तथा सम्बन्धित क्षेत्रका विज्ञले चिन्ता समेत व्यक्त गरेका छन्। यसैबीच इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालमा व्यावसायिक विश्वास पुनर्स्थापना विषय कार्यक्रममा बोल्दै सरकारवाला तथा विज्ञले सो चिन्ता प्रकट गरेका हुन्।
0: राजसभा सभापति रवि लामिछानेले मीडियाका गेटमा अवरोध पुग्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ीहरूको विषयमा छानबिन र कार्यवाही हुनुपर्ने स्पष्ट अडान रहेको स्पष्ट पार्नुभएको छ। मंगलबार सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्ने क्रममा उहाँले यो घटनाबारे पार्टीले आफ्नो धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेको र उक्त कुरामा अहिले पनि अडिग रहेको बताउनु भएको छ। तत्कालका लागि ट्राफिक प्रहरीले के गर्यो वा गरेन भन्ने विषय बेग्लै भएको भन्दै पार्टीको स्पष्ट धारणा रहेको सभापति लामिछानेको भनाइरहेको छ। उहाँले घटना अस्वाभाविक रहेको बताउनु भएको छ। लगत्तै उहाँलाई संचारकर्मीले रासोपाकै कार्यकर्ता परे भने कार्यवाही हुन्छ कि हुँदैन भनेर प्रश्न सोधेका थिए। जवाफमा लामिछानेले भन्नुभएको छ, किन हुँदैन त्यस्तो पनि प्रश्न हो र रासोपा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई 72 घण्टाभित्र कार्यवाही गरेको हो। रासोपालाई यो प्रश्न सोध्नुहुन्छ किन नहुनु जो भए पनि हुन्छ। उहाँले पछिल्लो पटक प्रधानमन्त्री वालेन शाहसँगको भेटघाटबारे जानकारी दिँदै सुकुम्बासी समस्या र अन्य विविध विषयमा छलफल भएको पनि बताउनु भएको छ।
1: सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीड़ित आफूहरूको माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। 400 जना भन्दा धेरैको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुधन गुरूङ नेजगढ पुग्नु भएको थियो। नेजगढमा गृहमन्त्रीसँग झण्डै 5 घण्टा वार्ता गरे पनि सहमति भइ नसकेको पीड़ितहरूले जनाएका छन्। उनीहरूले यसअगाडि बनेको गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।
0: भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी परमिला राई, झवरलाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई उहाँको कार्यकक्षमा पुगेर मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको छ। उक्त अवसरमा आयोगका अन्य सदस्यहरू तथा सदस्य सचिव समेत उपस्थिति रहनु भएको थियो। अपील पत्र बुझिसकेपछि अध्यक्ष तप बहादुर मगरले आयोगले पीड़ित परिवारहरूको विषयमा यसअघि पनि सरकार समक्ष मानवाधिकार संरक्षण क्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गर्दै प्राप्त अपील पत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिश गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिनुभएको छ।
1: तपाईं यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट्स सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आउ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
5: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
8: आज पनि भाडा डरायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
9: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
8: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुले लोडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
14: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
14: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465410950
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू पूर्व अर्थमन्त्री एवं नेकपाका नेता वर्षमान पुण्य देशमा निर्वाचित प्रतिनिधिमाथि नेपो किट्सहरू हावी भएको टिप्पणी गर्नुभएको छ प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको बैठकमा सांसद पुण्यले सचिव र कर्मचारीहरू बोल्न नसक्ने र सल्लाहकारका नाममा नेपो किट्सहरूले अवैध सत्ता चलाएको आरोप लगाउनुभयो पासपोर्ट ठेक्का प्रकरणबारे छलफल गर्न बोलाइएको बैठकमा पुण्यले प्रधानमन्त्रीको सचिवालयमा रहेको नेपो किट्सहरूले राज्य संयन्त्रहरूको हुर्मत लिएको र अदालत तथा संवैधानिक निकायहरू लाचार बनेको बताउनु भएको छ पुनले प्रधानमन्त्रीको सचिवालयले संवैधानिक व्यवस्था भत्काउन दुवै तहको अदालत लाचार बनेको बताउनुभयो उहाँले अख्तियार पदाधिकारीलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले थुनेर धम्की दिएको भन्दै स्वार्थ समूहको कुरा सुनेर पासपोर्ट ठेक्कामा चलखेल भएको दावी गर्नुभएको छ उहाँले कर्मचारी तन्त्र बोल्न सक्ने अवस्थामा नरहेको र समितिमा बोले बापत आफ्नो घरमा समेत सत्ताले गाड़ी तेर्स्याउने त्रास रहेको टिप्पणी गर्नुभयो
0: अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारी विरूद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धरना दिएका छन् सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरूले सेवा निरन्तरताको माग गरिरहेका छन् उनीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका छन् सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको हो
1: नेपाल निर्माण व्यवसाय महासंघले सार्वजनिक खरिद ऐन 2063को दोस्रो संशोधनलाई मुलुकको पूर्वाधार विकासमा कोशीय ढुंगा साबित हुने जनाएका छन् यस संशोधनले पूर्वाधार क्षेत्रलाई गति दिने समेत व्यवसायको भनाई छ व्यवसायीले सरकारप्रति आभार व्यक्त गर्दै नो बिलिङ मार्फत ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औषध विधिबाट ठेक्का प्राप्त गर्ने नियम दोस्रो संशोधनमा रहेको उल्लेख गरिएको छ जसलाई व्यवसायीले अत्यन्तै सकारात्मक मानेका छन् यसबाट पूर्वाधार क्षेत्रमा देखिएको अधिकतम समस्या समाधान हुने महासंघले जनाएको छ बजेट विनियोजन वा स्रोत सुनिश्चित नभई खरिद प्रक्रिया शुरू गर्न नपाइने जग्गा मुआवजा निर्माण स्थल र वातावरणीय स्वीकृति पूरा भएपछि मात्र पोलपत्र आह्वान गरिने सरकारद्वारा स्वीकृत मापदण्ड अनुसार लागत अनुमान तयार गर्नुपर्ने उपभोक्ता निर्माण व्यवसायी आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट रूपमा तोकिनु संशोधनको सकारात्मक पक्ष भएको महासंघको ठहर रहेको छ।
0: तनहुँ जिल्लाका 10,981 जना बाल बालिकाले पुनः खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 स्थानीय तहका 16-59 महिनासम्मका बाल बालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16-59 महिनासम्मका 10,981 र 0-15 महिनासम्मका 3,421 जना बाल बालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा गरिसकेको जनाएको छ।
1: सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरेर स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको हो। मन्त्रालयले कार्यविधि बनाएर दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असारको 2 खुलाएको दरखास्त रद्द गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयले असारको 2 15 दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो।
0: नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना लिए बापत 25% विशेष भत्ता प्राप्त गर्नेछन् भन्ने कुरा गलत भएको दावी गरेको छ। हाल केही संचार माध्यम तथा सामाजिक सञ्जालमा त्यस्तो समाचार प्रकाशन प्रसारण भइरहेको भन्दै प्रहरीले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लंघन गरे बापत गरिने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको, सेवा बापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क सुविधा ट्राफिक प्रहरीले प्राप्त गर्ने कानूनी व्यवस्था नरहेको जानकारी गराएको छ। सबै संचार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार तथा सूचना प्रकाशन प्रसारण गर्नु अघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न प्रहरीले अनुरोध पनि गरेको छ।
1: पर्वतको पैयौं गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमश बाँदरहरू हराउँदै जान थालेका छन्। दक्षिण पर्वतको अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायतका अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गरेर अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचेभन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। त्यहाँको प्रत्येक कृषकले 4-6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6,00,000 आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान गरेका छन्। यस वर्ष पालिकाले समेत समूहलाई थप 3,00,000 अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो।
0: नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलोपटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58,00,000 थान राहदानी छापिएको विभागको तथ्याङ्कमा उल्लेख रहेको छ।
1: मलेसियामा कार्यरत नेपाली श्रमिकले अब आफ्नो राहदानी आफैसँग राख्ने पाउन भएका छन्। मलेसिया सरकारले आप्रवासी श्रमिकले आफ्नो राहदानी आफैसँग राख्न पाउने व्यवस्था गरेको हो। सोही अनुसार मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई समेत आफ्नो राहदानी आफैसँग राख्न नेपाली दूतावासले अनुरोध गरेको छ। दूतावासले एउटा सूचना जारी गर्दै मलेसियामा रहेका सबै नेपाली नागरिकलाई आफ्नो राहदानी सधैँ आफैसँग राख्ने र रोजगारदातालाई श्रमिकको राहदानी नियन्त्रणमा नराख्न निर्देशन दिएको छ। मलेसियाको प्रचलित कानून तथा नियम अनुसार त्यहाँ बसोबास गर्ने वा यात्रा गर्ने क्रममा नेपाली नागरिकले आफ्नो राहदानी आफैसँग राख्नुपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ। यससँगै रोजगारदातालाई पनि नेपाली श्रमिकले आफ्नो राजधानी आफैसँग राख्न पाउने वातावरण सुनिश्चित गर्न अनुरोध गरिएको छ। दूतावासले स्पष्ट सहमति र कानूनले अनुमति दिएको अवस्था बाहेक रोजगारदातालाई नेपाली श्रमिकको राजधानी आफ्नो नियन्त्रणमा नराख्न आग्रह गरेको छ।
0: कास्की प्रहरीले लागू औषध सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 32 मजुवा क्षेत्रमा लागू औषध ओसार पोसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा र इलाका प्रहरी कार्यालय सिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषध सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP 53EY 7707 नम्बरको कारलाई रोकी खानतलासी गर्दा कारका विभिन्न भागमा लुकाई छिपाई राखिएको ठूलो परिमाणको लागू औषध बरामद गरिएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग को अन्तर्राष्ट्रिय सामुद्रिक यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालै अमेरिकी सैन्य कार्यवाही पछाडि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अगाडिको अवस्थाबाट निकै पछाडि धकलिएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख समेत गर्नुभयो। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको तर्क रहेको छ।
0: विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेलहरू शुरू हुँदैछन्। फिफा वरियतामा शीर्ष चार देश सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराति पाउने 1 बजे हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पाउने 1 बजे हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेको हो। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे हुनेछ।
1: लियो क्लब अफ दुलेगौड़ा खैरनी टार सिटीले जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ। क्लबले यही साउनको 1 र 2 गते अन्डर 13, अन्डर 19 र छात्रातर्फको अन्डर 19 ब्याडमिण्टन प्रतियोगिता गर्न लागेको हो। हरेक विधामा प्रथम हुनेले नगद 5,000, द्वितीय हुनेले 3,000 र तृतीय हुनेले नगद 2,000, साथमा सिल मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विद्यार्थीमा खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक प्रवीण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामा जिल्लाभित्रका करिब 70 विद्यार्थी सहभागी हुनेछन्। लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष विवेक वाग्ली, खेलका निर्णायक प्रताप राणा, कोषाध्यक्ष कामना पोखरेल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कृष्ण कार्कीले गर्नुभएको थियो।
0: यिनै खबरहरूसँगै हामी ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।

0: सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणाली सर्वोच्चद्वारा खारेज संचार गृहको गेटमा गाड़ी पार्किङ गरेर त्रास सृजना गर्ने जो कोही भए पनि कार्यवाही हुनुपर्ने रासोपा सभापति लामी छानेको भनाई।
1: मीटर व्याज सम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय, सरकारबाट न्याय नभएको भन्दै सुकुम्बासी पीड़ितहरू मानव अधिकार आयोगको शरणमा।
0: निरन्तर परेको वर्षापछि आएको बाढ़ी पहिरोले देशैभरिका 8 राजमार्ग अवरूद्ध, विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन।
1: बादर आतंकको विकल्पमा पर्वतका किसान अदुवा खेतीमा आकर्षित, लागू औषध सहित पोखराबाट 5 जना भारतीय नागरिक पक्राउ।
0: हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न खाड़ी मुलुकले अमेरिकालाई क्षतिपूर्ति दिनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, सैन्य कार्यवाही मार्फत इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनाएको दावी।
1: र विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेलहरू शुरू हुँदै।
0: हवस् त, यही विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
3: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98562279। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510887161 र सिजन गुरुङ 97045409।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058001422, दिपेश मल्ल ठकुरी 98058001420, दीप मल्ल ठकुरी 98460141530।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
11: अहिले हतार छ पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
14: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
16: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
15: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
16: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
15: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
18: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
16: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपत्ति, फोन 0625903769।
15: फ्योइतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678187।
2: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 9800585533 र 9800665599।

0: मेटली स्टील फन पर का सब सामन सैनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाछन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने

0: अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरूङ, डाक्टर सुस्मिता गुरूङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरूङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
4: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
12: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855-32475 र 9801-32475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके ल।

0: Done.
1: हजुर, सिक्किम अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: X103.8 अन्तर्मन को आवाज।
6: स्टेशन 1 स्टूडियो साइड, अहिले राति को 8 बज्यो।
4: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: पानी प्यास लाग्यो यही घैंटाको पानी खाइदिउँ कि क्या हो
6: नाई बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
10: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
11: छुटका दायराहरू
10: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
9: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602065 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुले गौड़ा, फोन 06544233, मोबाइल 98678167।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
14: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
16: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
18: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
19: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
18: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
20: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय शहर सहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच संघर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रैंक गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रैंक गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन्। कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति शी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्यूरोका सदस्य थिए। चिनिया सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रव्याज पीड़ितहरूले आफूहरूले अघि सारेका छ बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाण्डु केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको पाँचौं दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए। मित्रव्याज पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका छ बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रव्याजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रव्याज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
21: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
0: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
22: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50 दिन 60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्जी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोपिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि छ बुधे मासि लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि छ बुधे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँतर्फ अगाडि बढ्छ।
0: पीड़ितहरूले गृहमन्त्री संघको वार्तामा मित्रव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचिति 37,55,64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचिति 24,68 करोड़ पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचिति बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
23: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ़्यो अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन।
0: रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर

0: अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो सत्तै बढेको हो।
1: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
0: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि पाँच सात महिना एक वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
0: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेका छ, महिनै पछि बढिरहेछ। अब जनरली राष्ट्र बैंकले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्ने हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7% ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
1: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
0: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य बैंकहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र बैंकले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र बैंकको संचितमा भएको हो। अब राष्ट्र बैंकको संचितमा भएको राष्ट्र बैंकले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ, अब बजार भनेको आयात नै बन्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
1: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
0: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फण्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन, खर्च गर्नुपर्ने त ठूल्ठूलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ, निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
2: उनी थिए नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
3: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
4: काम गर्ने बढे कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
5: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
3: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी।
6: बिहानपल्टी जिरो खुवाउँछौ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
3: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
7: 2080 सालबाट सुरुवात भएको हो यो, 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
3: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा
8: जुम्रा जिल्लाको आठवटै पालिकामा स्क्रिनिङ अनुसार मुगाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने हुन्छ अर्को माध्यम त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
3: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिका

0: उपत्यकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट दुईटा तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा एक भारतीयको ज्यान जानुका साथै आठजना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
4: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो

0: सुगन्ध त्यसैले त रोजाई सबैको।
1: एन्ड सोसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन,
7: नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
11: यही साउन 2 गते शनिबार
12: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
12: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
12: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143077, मोबाइल 9856044343।
0: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्लागण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
15: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
16: मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
19: म्याडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
21: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98-461-16878 र दुलेगौंडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98-235-52-663।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
16: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
15: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
18: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेन छ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
16: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
19: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
11: एक एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
10: विश्वकप?
11: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
10: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाऊ।
11: म्यानेज्ड बाई योर चोइस जीके साउन्ड एन्ड लाइट हाउस दुलेगौंडा।
10: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
12: आर्यन,
13: पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
16: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
17: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाथ गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
18: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
18: छुटका दायराहरू
11: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
18: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
18: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9648064145
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908-16142।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।

0: पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको
3: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9849699 छ।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: अहिले के सुन्ने भनेको
2: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
2: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
7: मोबाइल 9508535537 र 9806615899।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच
14: स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847700787।

0: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त
2: ए
1: चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाइ
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
6: यसैलेसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछन्जेल त हो नि मान सम्मान इज्जत बनेको
7: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172
10: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
11: म्याडम धुम्रपान भनेको के हो
10: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि म्याडम
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
11: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
10: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
14: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
2: नमस्कार रेडियो ढोरबारही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागको जोखिम सूचनाका आधारमा तनहुँ प्रशासनले आज रातिदेखि भोलि बिहानसम्म उच्च सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गरेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवराज तिवारीका अनुसार नारायणी नदी, त्रिशुली नदी र रोशी खोला आसपासका क्षेत्रमा विशेष जोखिम देखिएकाले चितवन, रसुवा, गोर्खा, काभ्रे, तनहुँ र सिन्धुपाल्चोक लगायत जिल्लामा उच्च सतर्कता अप्नाउन अनुरोध गरिएको छ। उहाँले तनहुँ भएर बग्ने मर्सङ्गी, सेती, मादी, त्रिशुली, कालीगण्डकी लगायतका नदी तथा जिल्लाभित्रका साना ठूला खोला किनारमा बसोबास गर्ने नागरिकलाई सतर्कता रहन आग्रह गरेका छन्। साथै राजमार्ग तथा भित्री सडक प्रयोग गर्दा पहिरो, ढुङ्गा खस्ने र लेदो बग्ने जोखिम उच्च रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न उहाँले आग्रह गर्नुभएको छ। तिवारीका अनुसार धादिङ र चितवनतर्फ जाने सड़क अवरूद्ध भएपछि साँझ 7:30 बजेदेखि तनहुँबाट ती क्षेत्रतर्फ जाने सवारी साधन कोत्रे र आबुखैरिनी नाकामै रोकिएको छ। उहाँले आबुखैरिनी 2 स्थित पृथ्वी राजमार्गमा राति करिब 10:20 बजे लेदो झरी सड़क अवरूद्ध भए पनि तत्काल हटाएर सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ। तर आबुखैरिनी मुगलिन सड़क खण्डमा रातभर साना ठूला ढुङ्गा खस्ने तथा पहिरो जाने जोखिम कायमै रहेकाले अत्याधिक सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। तिवारीले जिल्लाभित्रका सुरक्षा निकाय, सड़क सावधानी, सड़क सम्बन्धी निकाय र स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको उल्लेख गर्दै कुनै आपतकालीन अवस्था आए तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। महिला उद्यमी संघ तनहुँ र इनर व्हील क्लब अफ दमौलीको आयोजनामा तथा तनहुँ सौन्दर्य व्यवसायी संघको सहजीकरणमा मंगलबार दमौलीमा मेहेन्दी कला एवं सौन्दर्य शिल्प प्रदर्शन तथा महिला उद्यमीका उत्पादन प्रदर्शनी सम्पन्न भएको छ। कार्यक्रममा मेहेन्दी कला, मेकअप तथा सौन्दर्य सम्बन्धी विभिन्न शिल्पको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। साथै महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकला, खाद्य परिकार, घरेलु तथा स्थानीय उत्पादनका सामग्री समेत प्रदर्शनमा राखिएका थिए। तर प्रदर्शनीले महिला उद्यमीहरूको उत्पादनमा बजार सँग जोड्दै उनीहरूको शिव क्षमता र उद्यमशीलताको प्रवर्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दराईले महिलाको आर्थिक सशक्तिकरणका लागि शिवमूलक कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ। महिलाले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्न स्थानीय तह, निजी क्षेत्र र सामाजिक संस्था बीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। यस्ता प्रदर्शनीले महिलामा आत्मविश्वास बढ़ाउनका साथै स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरणा दिने उहाँले उल्लेख गर्नुभएको थियो। व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियाले महिलामा रहेको सिप र सृजनशीलतालाई उजागर गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ। महिलाले उत्पादन गरेको सामग्रीको बजारीकरण, सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको धारणा थियो। वडा सदस्य राफत साना मियाले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय उत्पादनको प्रयोग र प्रबन्धनले आर्थिक विकासमा योगदान पुग्ने उहाँको भनाइ थियो। विभिन्न खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाले बजार क्षेत्रमा आउने सर्वसाधारण स्थानीय बासिन्दा तथा सड़क प्रयोगकर्तालाई निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक रु वाटर एटीएम मेसिन 4 स्थानमा सञ्चालनमा ल्याएको छ। संस्थाका कार्य समिति सदस्य सूर्य विश्वकर्माका अनुसार करिब 7,50,000 रूपियाँको लागतमा जडान गरिएका यी मेसिनहरू विभिन्न नगरपालिका अगाडि जनज्योति विद्यालय तथा क्याम्पस अगाडि, हेल्पोस्ट तथा रंगशाला अगाडि र कुमार चोकमा सञ्चालनमा रहेका छन्। संस्थाले भविष्यमा आवश्यकता अनुसार थप स्तरमा पनि यस्ता मेसिन विस्तार गर्ने योजना बनाएको जनाएको छ। रु रिभर्स ओस्मोसिस प्रविधिमा आधारित यी मेसिनले बहुचरणीय प्रशोधन प्रणाली मार्फत पानीलाई शुद्ध बनाउँछन्। सेडिमेन्ट र कार्बन फिल्टरबाट पानीमा रहेका धुलो, बालुवा, गन्ध तथा रासायनिक अशुद्धि हटाइन्छ भने रो मेब्रोन र जीवाणु नियन्त्रण प्रणालीबाट प्रशोधन गरी 100% सुरक्षित शुद्ध र चिसो र सामान्य तापक्रमको पिउने पानी निशुल्क उपलब्ध गराइनेछ। भारतीय केरा आयात रोकिएपछि स्थानीय केराले बजार र मूल्य पाउन थालेको छ। अत्याधिक विषादी प्रयोग हुने भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि स्थानीय केराले बजार र मूल्य दुवै पाउन थालेको हो। तराईबाट केही परिणाममा केरा आयात भए पनि बागलुङ बजारको अधिकांश माग स्थानीय केराबाट पूर्ति हुने गरेको छ। हेर्दा आकर्षक देखिने भारतीय केराले बजार ओगट्दा स्थानीय केराको व्यापार ओझेलमा परेको थियो। भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि ग्राहकले स्थानीय केरा रुचाउन थालेको फलफूल व्यवसायी मधु केसीले बताउनु भएको छ। अर्जुन चौपारी बजार क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले यहाँका युवाको सक्रियतामा सीसीटीभी क्यामेरा जडान गरिएको छ। गाउँपालिका एक र दुईका मुख्य बजारमा यहाँको दरौ खोला युवा परिवारले सीसीटीभी क्यामेरा जडान गरेको हो। यहाँको वडा एक रहेको बजार र वडा दुईको मजुवा र जीरोमा सीसीटीभी क्यामेरा जडान गरेको हो। युवा परिवारले फागु पूर्णिमा गइने भलिबल प्रतियोगितामा संकलन गरेको आर्थिक सहयोगबाट बचेको र युवाले आफै रकम जम्मा गरेर बजार क्षेत्रका 13 ठाउँमा सीसी क्यामेरा जडान गरेको परिवारका अध्यक्ष किरण काफ्रेले बताउनु भएको छ। यहाँ युवा परिवारले 1.5 किलोमिटर तार टाँगेर 420,000 रूपियाँ खर्च गरेर सीसीटीभी क्यामेरा जडान गरेको काफ्रेले बताउनु भएको छ। आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकारी गर्दै यस्ता सामाजिक तथा सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने काफ्रेले बताउनु भएको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको पुतली बजार नगरपालिका 12 पेलका चौर बगेरमा मंगलबार पहिरोले गोठ बगाउँदा 3 चौपाई मारेका छन्। पहिरोले स्थानीय गुमांश गुरूङको गोठ पूर्ण रूपमा क्षति पुर्याएको छ। गोठमा रहेका दुईवटा ब्याउने भैँसी र एउटा गोरु मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पोखराको बसाई छोडेर गाउँमै कृषि गर्ने उद्देश्यले मौरी भैँसी बाख्रा र गोरू पाल्दै आउनुभएका गुरूङलाई पहिरोले ठूलो क्षति पुर्याएको छ। यसै गरी पहिरोको कारण मिर्दी केवारी सडक तथा वालिङ पर्वत सडक पूर्ण रूपमा अवरूद्ध भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत छाङछाङदी र राङकोसमा अवरूद्ध सडक सञ्चालन भइरहेको छ भने जैसी डाँडामा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले अवरूद्ध सडक प्रहरी र स्थानीयको सहयोगमा खुलाउने प्रयास भइरहेको बताउनु भएको छ। हरिनाथ गाउँपालिकाले प्रदान गर्दै आएको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी पारदर्शी र जवाफदेही तथा नागरिक मैत्री बनाउने उद्देश्यले सार्वजनिक सुनवाई सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालयले प्रदान गर्ने सार्वजनिक सेवा सम्बन्धी तेस्रो त्रैमासिकको सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार कमौसा समुदायको सभाहलमा खन्ती छापमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नागरिक जनप्रतिनिधि कर्मचारी सरकारवाला निकाय तथा संचारकर्मीको सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाबाट प्रवाह भइरहेका सेवा सम्बन्धी आफ्ना जिज्ञासा सुझाव गुनासा तथा अपेक्षाहरू राख्नुभएको थियो। प्राप्त सुझाव तथा गुनासाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष खिम नारायण मानधरले उक्त सहित सम्बोधन गरेर सेवा प्रवाहलाई थप गुणस्तरीय सहज र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तनहुँ जिल्लाका 10,981 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 वटै स्थानीय तहका 16 देखि 59 59 महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16 59 महिनासम्मका 10,981 र शून्यदेखि 15 महिनासम्मका 3,421 जना बालबालिकाले नियमित खोप सेवा प्रवाह गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा गरिसकेको जानकारी दिनुभएको छ। हवस् त यिनी खबरहरूसँगै राति 10 बजेको ढरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पनि हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602068।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्तानचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
1: होइन के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: तथ्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिक आवासीय उच्च माध्यमिक तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने।
1: फोन नम्बर 0635707124
3: 103.8

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट सुरु गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। सरकारको कार्यशैलीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका द्विपक्षीयको दूरी थप। प्रधानमन्त्री शाहले पार्टीसँग आपसी समन्वय नगरी अघि बढ़ेको स्पष्ट। संस्थाकै कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको संचालकमा नियुक्त। सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशिकाका लागि आह्वान गरेको दरखास्त रद्द। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना लिए बापत 25% विशेष भत्ता प्राप्त गर्छन् भन्ने कुरा गलत भएको दावी। नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्व प्रधानमन्त्री टोप बहादुर राय माझीलाई 4 वर्ष कैद र 40,000 जरिवाना निर्धारण। बैंकिङ कसुर आरोपमा एसियन भिलेज रिसोर्ट प्रालीका अध्यक्ष शशिधर शर्मालाई पक्राउ। सिंगापुरमा ब्लूमबर्गले महत्वपूर्ण मानहानिको मुद्दा हारियो। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो।
1: सरकारको कार्यशैलीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका द्विपक्षीयको दूरी थप बढ़ेको छ। सभापति रवि लामिछानेले पछिधरले राज्य संयन्त्रको नेतृत्व गरिरहेको बालेन शाहको शैलीप्रति नराम स्वरमा संस्थापन पक्षले असन्तुष्टि व्यक्त गर्न शुरू गरेको छ। पछिल्लो दुई घटनामा सरकार सञ्चालन कार्यक्रममा प्रधानमन्त्री शाहले पार्टीसँग आपसी समन्वय नगरी अघि बढ़ेको स्पष्ट देखिएको छ। पहिलो सुकुम्बासी बस्ती खाली गर्ने, दोस्रो संचार गृह प्रमुख, विपक्षी दलका सभापति र राजधानीका विभिन्न स्थानमा शंकास्पद गाड़ी राख्ने कार्य प्रधानमन्त्री शाहले सुकुम्बासी बस्ती खाली गराउन निर्णय लिनु अघि पार्टी नेतृत्वसँग परामर्श गर्नुभएको थिएन। गत 12 वैशाखमा सबेरै बिहानबाट सुरक्षाकर्मीको ठूलो संख्या परिचालन गरेर सुकुम्बासी बस्ती खाली गरिएको थियो। नदी किनारामा रहेका सुकुम्बासीलाई हटाउनुको प्रमुख कारण प्रधानमन्त्री शाहले उनीहरूको ज्यान जोखिममा रहेको हुँदा सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गर्नु परेको दावी गर्नुभयो। सुकुम्बासी हटाउन सरकारले पूर्व तयारी नगरेको भन्दै प्रश्न उठेपछि 21 वैशाखमा सामाजिक सञ्जालमा लामो स्टेटस लेखेर स्थानीय समाधान निकाल्ने गरी सरकार अघि बढ़ेको लेखिएका थिए।
0: अर्थमन्त्री स्वर्णिम वगैरीले आफू मनार्थ अध्यक्ष भएको संस्थाकै कर्मचारी र राष्ट्रिय वाणिज्य ब्याङ्कको संचालकमा नियुक्त गर्नुभएको छ। 2 महिनासम्म राष्ट्रिय वाणिज्य ब्याङ्कलाई संचालक समिति विहीन राखेका अर्थमन्त्री डाक्टर वगैरीले 6 जना नयाँ संचालक नियुक्त गर्नुभएको छ। त्यसमध्ये 1 जना संचालकमा आस्था भट्ट पनि रहनु भएको छ। भट्ट सर्वाङ्गीण विकास अध्ययन केन्द्र इन्स्टिच्युट फर इन्ग्रेटेड डेभलपमेन्ट स्टेज आईआईडीएस कर्मचारी पनि हुनुहुन्छ। उहाँ आईआईडीएसमा कार्यक्रम विशेषज्ञ अर्थतन्त्रका रूपमा कार्यरत रहनुभएको छ। दिल्ली स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने भएकी भट्ट सन् 2022 आईडीएसमा कार्यरत रहनुभएको छ। त्यसअघि उहाँले पीडब्ल्यूसीमा पनि काम गरिरहनु भएको थियो। डाक्टर वाग्ले मन्त्री बन्नु अघि आईआईडीएसकै अध्यक्षका रूपमा कार्यरत रहनुभएको थियो। मन्त्री बन्नेपछि उहाँले अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिनुभएको थियो भने संस्थाले उहाँलाई चेयरम्यान इमिरेट्समा नियुक्त गरेको थियो।
1: सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशिकाका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी स्वास्थ्य बीमामा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको हो। मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असार 2 गते खुलाएको दरखास्त रद्द गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले असार 2 गते 15 दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना लिए बापत 25% विशेष भत्ता प्राप्त गर्छन् भन्ने कुरा गलत भएको दावी गरेको छ। हाल केही संचार माध्यम तथा सामाजिक सञ्जालमा त्यस्तो समाचार प्रकाशन प्रसारण भइरहेको भन्दै प्रहरीले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लंघन गरे बापत गरिने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको, सो बापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क सुविधा ट्राफिक प्रहरीले प्राप्त गर्ने कानूनी व्यवस्था नरहेको जानकारी गराएको छ। सबै संचार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार तथा सूचना प्रकाशन प्रसारण गर्नु अघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न प्रहरीले अनुरोध पनि गरेको छ। नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझीलाई 4 वर्ष कैद र 40,000 जरिवाना निर्धारण भएको छ। गत साता जिल्ला अदालतले नेपालीहरूलाई भूटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो। जिल्ला अदालत काठमाण्डुले हिजो सजाय निर्धारण गरेको हो। अदालतले पूर्व उप प्रधानमन्त्री रायमाझीलाई ठगी संगठित उप अपराध र राज्य विरूद्धको कसुरमा दोषी ठहर गरेको थियो। तर गत 23 असारमा एमाले का नेता तथा पूर्व प्रधानमन्त्री टोप बहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँड यस प्रकरणमा दोषी ठहर हुनुभएको छ। उहाँहरूले राज्य विरूद्धको कसुर गरेको जिरा अदालत काठमाण्डुले फैसला गरेको थियो, तर सजाय निर्धारण बाँकी थियो। त्यस्तै पूर्व गृह सचिव टेक नारायण पाण्डे, कांग्रेस नेत्री सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरूद्धको कसुरमा दोषी ठहर हुनुभएको छ। त्यसै गरी सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्र जित राई, विक्रम भन्ने, गोविन्द कुमार चौधरी, आङटा वा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरूद्धको कसुर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख थियो। उहाँहरूले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी राज्य विरूद्धको कसुर गरेको ठहर भएको थियो। त्यसै गरी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषी ठहर हुनुभएको छ। त्यसै गरी उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरूद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख थियो। सोही कसुरमा टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेललाई पनि मितयारको रूपमा दोषी ठहर गरेको थियो। लिखित कृतिको कसुरमा भने 3 जनालाई मात्र दोषी ठहर गरिएको थियो। टेकनाथ रिजाल, केशव प्रसाद दुलाल र सानु भण्डारीले मात्र दोषी ठहर गरेको थियो। अरू सबैले यो कसुरमा भने सफाई पाएका थिए। नेपाल सरकार खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरेको छ। दितेल स्थित कार्यालयमा हिजो आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका 1 यामखा स्थित वारलाङ खोला 3 तिनतले चिउरी वीर सिंचाई योजना तथा हलेसी तुवाङचुङ नगरपालिका 11 राजापानी स्थित बाजगरा कुलो सिंचाई योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सबिना मगरलाई सम्मान गरिएको हो। यस्तै वारलाङ खोला 3 तिनतले चिउरी वीर तथा बाँसगरा कुलो सिंचाई योजनाले सिंचाई प्रणालीको प्रभावकारी सञ्चालन संरचन र व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ। दुवै समितिले गुणस्तरीय कार्य सम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय समृद्धिको भावना, प्रवर्धन, बाली संघनीकरण, विविधीकरण तथा बजारीकरणमा देखिएको सक्रियता अनुकरणीय रहेकाले सम्मान गरिएको डिभिजन प्रमुख डाक्टर महेश यादवले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सिंगापुरको अदालतले ब्लूमबर्गलाई मानहानिको मुद्दामा 2 जना मन्त्रीलाई क्षतिपूर्ति स्वरूप 3,56,000 अमेरिकी डलर तिर्न आदेश दिएको छ। सिंगापुरको उच्च अदालतले ब्लूमबर्ग र उसका 1 जना पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बीबीसीले जनाएको छ। सिंगापुरका मन्त्रीहरू किशन मुगम र तान्सी लिङले सन् 2024 को एउटा लेखा
0: लेखका लागि ब्लूमबर्ग र पत्रकार लोडे वही विरूद्ध मुद्दा दायर गर्नुभएको थियो। उच्च अदालतकी न्यायाधीश अड्री लिमले ब्लूमबर्गको लेख दोषपूर्ण भावनाले भरिएको र दुवै दावीकर्ताको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनु भएको छ। दुवैजना मन्त्रीले आफ्नो सम्पत्ति सम्बन्धी कारोबार बादी उल्लेख गरिएको एउटा लेखा कारण मानहानिको मुद्दा दायर गर्नुभएको थियो। ब्लूमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन। ब्लूमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय सफ्टवेयर तथ्याङ्का तथा संचार माध्यम कम्पनी हो। ब्लूमबर्गले सिंगापुरमा ठूलो आलिशान घरको कारोबार बढ़दो रूपमा गोप्यताको घरमा शीर्षकको लेखा छापेको थियो। लेखमा दुईजना मन्त्रीले ट्रस्टको प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई 6,80,00,000 डलरमा एउटा बंगला बिक्री गरेको कुरा उल्लेख छ। इरानले हर्मुज जलमार्ग अनिश्चितताकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै सैन्य कदम चाले त्यसको कड़ा प्रतिकार गर्ने र मध्य पूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखण्ड समेत निशानामा पर्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखण्डमा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिएको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता मोस्तबा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाफ दिने चेतावनी दिनुभएको छ। यिनै खबरसँग हामी ढोलबार हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। सरकारको कार्यशैलीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका द्विपक्षीयको दूरी थप। प्रधानमन्त्री शाहले पार्टीसँग आपसी समन्वय नगरी अघि बढ़ेको स्पष्ट। संस्थाकै कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको संचालकमा नियुक्त। सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशिकाका लागि आह्वान गरेको दरखास्त रद्द। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना लिए बापत 25% विशेष भत्ता प्राप्त गर्छन् भन्ने कुरा गलत भएको दावी। नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्व प्रधानमन्त्री टोप बहादुर राय माझीलाई 4 वर्ष कैद र 40,000 जरिवाना निर्धारण। बैंकिङ कसुर आरोपमा एसियन भिलेज रिसोर्ट प्रणालीका अध्यक्ष शशिधर शर्मालाई पक्राउ। सिंगापुरमा ब्लूमबर्गले महत्वपूर्ण मानहानिको मुद्दा हारियो। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। अवस्था खबरहरूसँगै बिहान 5:35 बजेको ढोरबार हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
8: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
11: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 0168-590-162-590-163।
15: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
16: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
15: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स,
12: काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
17: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
18: हजुर, दान गरौ।
17: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
17: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
19: फुकै खाए सारै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरी नि के हो भन पक्कै।
20: यो हो बोनस चाउचाउ।